शुभप्रभात अनि न्यानो अभिवादन सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 102.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र. आज मंगलबार सक सम्बत 1948 सालको असार 23 गते अर्थात विक्रम सम्बत 2083 सालको असार 30 गते तदनुसार सन् 2026 को 14 तारिक जुलाई समय यस बेला बिहानको ठिक 6:25 अनि 50 सेकेन्ड भइरहेछ र म प्रेमिका उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग विविध कार्यक्रमहरू लगायत फिल्मी गीतहरू लिएर. आशा छ हजुरहरूले साथ दिनुहुन्छ भनेर. प्रथमतः यहाँहरूलाई हार्दिक स्वागत तथा सप्रेम नमस्कार.

आउनुहोस् अधिवेशनको थालनी गरौं भक्ति संगीतको कार्यक्रम अर्चनाबाट। भक्तिले मनमा सकारात्मक सोचको विकास गर्छ, निराशाको अन्धकारमा पनि भक्तिले आशाको दीप बाल्छ। असफलताले निराश नहुन, सफलताले अहंकारी नबन्न र हरेक परिस्थितिमा धैर्य राख्न सिकाउने शक्ति भक्तिसँग हुन्छ। यसैले भक्ति जीवनलाई सन्तुलित, शान्त र अर्थपूर्ण बनाउने एक महान शक्ति हो।

मानव मूल्य केवल विद्यार्थीहरूलाई आवश्यक होइन, प्रत्येक व्यक्तिले एक साँचो मानव जातिको रूपमा मानव मूल्यको अनुशीलन गरेको हुनुपर्छ। श्री सत्य साई बाबाको यस वाणीलाई अघि राख्दै आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत।

आदरणीय श्रोता, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ ईश्वर एक मार्ग अनेक विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ पङ्खावारी निवासी कौशल्या प्रधान।

हामीलाई यदि केहीले रक्षा गर्छ भने त्यो हो धर्म। यदि हामी धर्मदेखि अधर्मतिर लाग्यौँ भने हामी सुरक्षित हुन सक्दैनौँ। आजको संसार विज्ञान र प्रविधिमा धेरै अगाडि बढेका छन्, तर यसैसँग धर्म, जाति, भाषा र विचार आधारमा विभाजन र द्वन्द्व पनि बढिरहेका छन्। सामाजिक सञ्जालमा पनि धर्मको विषयलाई लिएर विवाद फैलेको देखिन्छ। यस्तो समयमा ईश्वर एक, मार्ग अनेक भन्ने शिक्षाको अझ बढी आवश्यकता छ। यदि हामीले आफ्नो धर्मलाई प्रेम गर्छौँ भने अरूको धर्मलाई सम्मान गर्नु सिक्नुपर्छ। आफ्नो बाटो सही छ भनेर अरूको बाटोलाई गलत भन्नु आध्यात्मिकता होइन। भक्तिको अनेक मार्गहरू हुन्छन्, तर हामीले ती मार्गहरूमा हिँडेर एउटै कुरो बुझ्नु छ कि हामीलाई जानु एउटै ठाउँमा छ। यसको निम्ति हामीले राम्रो कर्म गरेर म र मेरो भावलाई त्यागेर सबै ईश्वरकै एउटा अंश हौँ भन्ने बुझेर परमात्माको नजिक पुग्ने कोसिस लगातार रूपमा गर्नुपर्छ। धर्म, भाषा, संस्कृति वा पूजा गर्ने तरिका भिन्न भिन्न भए तापनि सबैको लक्ष्य एउटै हो। आफ्नो धर्मलाई इमान्दारीपूर्वक पालन गर्नुपर्छ। अरूको धर्मको निन्दा गर्नु हुँदैन। धर्मको उद्देश्य मानिसलाई राम्रो बनाउनु हो, ठुलो देखाउनु होइन। प्रेम, सेवा, सत्य, धर्म र अहिंसाको अभ्यास नै सबै धर्मको सार हो। उदाहरण लिउँ, एउटा पहाडको चुचुरामा पुग्न धेरै बाटाहरू हुन्छन्। कसैले पूर्वबाट चढ्छन् भने कसैले पश्चिमबाट, कसैले उत्तर वा कसैले दक्षिणबाट। बाटो फरक भए तापनि एउटै चुचुरामा पुगिन्छ। यसरी नै हिन्दू, बौद्ध, सिख, इसाई अनि इस्लाम धर्मका मार्ग फरक देखिए तापनि परम सत्य एउटै ईश्वरतर्फ लैजान्छन्। अर्को उदाहरण हाम्रो घरमा नै हेरौँ न। एउटै बिजुलीबाट बल्ब बल्छ, पङ्खा घुम्छ, हिटर चल्छ, मोबाइल चार्ज पनि हुन्छ। काम फरक फरक भए तापनि

शक्ति एउटै बिजुलीको हो। त्यसैले विभिन्न धर्मका नाम, पूजा र परम्परा फरक भए तापनि सबैलाई चलाउने शक्ति एउटै परमात्मा हो। हामी मान्छेहरू कति अनौठो छौँ है। एउटै घामलाई हेरेर कसैले सन भन्छौँ, कसैले सूर्य त कसैले रवि। नाम भिन्न भिन्न भए तापनि तातो दिने र संसार उज्यालो बनाउने त्यो एउटै घाम हो भनेर हामीलाई थाहा छ। ईश्वर भनेको त त्यो आकाश जस्तो हो जो सबैका लागि उत्तिकै फराकिलो छ, विशाल छ। तर यहाँ हामी मानवले पो पर्खाल लगाउने काम गरिरहेका छौँ। परमात्माले कहिले कुनै पर्खाल लगाएका छैनन्। हामी सबैको हातमा हेरौँ त कसैको सामसङ, कसैको आइफोन, कसैको भिभो, विभिन्न किसिमको फोनहरू देख्छौँ। सेटिङ पनि छुट्टै छन्, तर भित्रको कुरो सबैले गर्ने काम एउटै त हो नि। फोन बाहिरी आवरण जतिसुकै फरक भए तापनि ती सबैलाई जोड्ने नेटवर्क त एउटै हुन्छ, होइन र? यस्तै नै हो जीवनमा पनि। मान्छे मान्छे बिच पूजा गर्ने तरिका अलग अलग भए तापनि याद राखौँ, जसरी नेटवर्क एउटै हुन्छ, अन्तमा हामी पुग्ने त्यो शान्ति र सत्यको बाटो त एउटै हो। हामी सबैको गन्तव्य आखिरमा एउटै रहेछ।

0: हजुरले अहिले सुन्दै हुनुहुन्छ ईश्वर एक मार्ग अनेक विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ कौशल्या प्रधान ज्यूले।
1: धर्मको सार प्रेम हो। जहाँ प्रेम छ त्यहीँ ईश्वर हुनुहुन्छ। यदि हाम्रो हृदयमा प्रेम, करुणा, सत्य, शान्ति र अहिंसा छ भने हामी जुनसुकै धर्म मान्ने भए तापनि ईश्वरको नजिक पुग्न सक्छौँ। धर्म परिवर्तन होइन, हृदय परिवर्तन हुनु आवश्यक छ। घृणा होइन, प्रेम नै सबै धर्मको साझा सन्देश हो। ईश्वरको भाषा नै प्रेम हो, जुन सबै धर्म र संस्कृतिले बुझाउँछन्। वेदले भन्छन्, एकम सत्य विप्रा बहुधा वदन्ति, अर्थात् सत्य एउटै हो। ज्ञानीहरूले त्यसलाई विभिन्न नाम

पुकार्छन्। हिन्दू धर्ममा ईश्वरलाई सर्वव्यापी र अनन्त मानिन्छ, जो सबै प्राणीमा र ब्रह्माण्डमा व्याप्त छन्। बौद्ध धर्ममा कुनै सृष्टिकर्ताको कल्पना गरिएको छैन, बरु सत्यको अन्तिम अनुभव र ज्ञानलाई नै सर्वोपरि मानिन्छ। इसाई धर्ममा ईश्वर धर्म ईश्वरलाई प्रेममय सृष्टिकर्ता र त्रिमूर्तिको रूपमा चित्रण गरिन्छ, जो सम्पूर्ण जीवनको स्रोत र उद्धारकर्ता हुनुहुन्छ। इस्लाम धर्ममा अल्लाह एकमात्र सर्वशक्तिमान हुनुहुन्छ, जो दयालु र कृपालु हुनुहुन्छ। उहाँको कुनै प्रकारको आकार वा छवि हुँदैन। जो राष्ट्रियन धर्ममा अहुर मजदालाई सर्वशक्तिमान सृष्टिकर्ता र प्रकाशको प्रतीक मानिन्छ, जसले सत्य र असलपनको प्रतिनिधित्व गर्दछन्। एकै परमात्मा विभिन्न नाम र रूपले पुकारिन्छ। नाम फरक हुनसक्छ, तर परम सत्य एउटै हो। यी सन्देशलाई हामीले जीवनमा उतार्न सक्यौँ भने परिवारमा शान्ति, समाजमा सद्भावना र विश्वमा भाइचारा अवश्य स्थापना हुनेछ। जब हामी एक अर्कालाई सम्मान गर्छौँ, मानवतालाई प्राथमिकता दिन्छौँ, प्रेमपूर्वक सेवा गर्छौँ, त्यही नै साँचो ईश्वरको आराधना हुनेछ। आज संसारलाई नयाँ धर्म भन्दा पनि नयाँ हृदयको आवश्यकता छ। प्रेमले भरिएको हृदय, सहिष्णुताले भरिएको मन र सेवाले भरिएको जीवन। जब हामी आफ्नो धर्मलाई प्रेम गर्छौँ र अरूको धर्मलाई पनि सम्मान गर्न थाल्छौँ, त्यही बाटो साँच्चो आध्यात्मिकताको सुरु हुनेछ। सबै नदीहरू अन्तत एउटै समुद्रमा गएर मिल्नेछ, त्यसरी नै एउटा सानो कथाद्वारा भनाइलाई अझ स्पष्ट पार्न गइरहेकी छु। नदी र समुद्रको कथा। एक गुरुका शिष्यहरू माझमा विवाद भयो। कसैले भन्यो, मेरो धर्म नै सर्वोत्तम हो। अर्कोले भन्यो, हाम्रो मार्ग मात्र सही हो। गुरुले सबैलाई नदी किनारमा लिएर गए र सोधे, यी सबै नदी कहाँ पुग्छन्? शिष्यहरूले भने, समुद्रमा। गुरुले मुस्कुराउँदै भन्नुभयो, नदीहरू फरक फरक दिशा, नाम र आकारका हुन्छन्, तर अन्तिम गन्तव्य एउटै समुद्र हो। त्यसै गरी धर्म, पूजा, संस्कार र साधनाको मार्ग फरक हुन सक्छन्, तर सबैको लक्ष्य एउटै परमेश्वर हो। यसैले आउनुहोस्, धर्मको नाममा विभाजित होइन, प्रेमको नाममा एकताबद्ध भई मिलनको सेतु बनाऊ। प्रेमलाई आफ्नो भाषा, सेवालाई आफ्नो पूजा र मानवतालाई आफ्नो धर्म बनाऊ। तब मात्र यस महान सन्देश हाम्रो जीवनमा साकार बन्दछन्। अन्तमा श्री सत्य साई बाबा भन्नुहुन्छ, धर्म एउटै हो प्रेमको धर्म, जात एउटै हो मानवताको जात, भाषा एउटै हो हृदयको भाषा, ईश्वर एउटै हुनुहुन्छ जो सर्वव्यापी छन्। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो ईश्वर एक मार्ग अनेक विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो कौशल्या प्रधान ज्यूले। साथमा सुन्नुभयो केही भक्ति सङ्गीतहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार।

दिल्ली केन्द्रबाट समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। समय बिहानको 7:05 भइरहेछ।

र अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ शुभ प्रभात, जसमा श्रोतालाई जानकारी दिनेछौ खेतीपाती बारे सल्लाह अनि सुनाउनेछौ पवन राई नामदुङ अनि नम्रता बलको युगल शर्मा आधुनिक गीतहरू। त सुरुवात गरौं आधुनिक गीतहरूबाट।

त श्रोताहरू, आज हामी तपाईँहरूलाई खेतीपातीबारे सल्लाह अन्तर्गत वैज्ञानिक तरिकाले अन्नको संरक्षण कसरी गर्नुपर्छ यस विषयमा जानकारी गराइरहेछौँ। के तपाईँहरूलाई थाहा छ, अन्न भण्डारमा राख्दा कति दिनमा क्षति हुन्छ? विशेषज्ञहरूको अनुमान अनुसार यदि हामीले 10 बोरा अन्न संरक्षण गर्यौँ भने त्यसमा 1 बोरा अन्न क्षति भएर जान्छ। त्यसको कारण किरा, मुसा, चरा अनि अरू कारणले क्षति हुन सक्छ। अन्नलाई सुरक्षित राख्नु हो भने सबैभन्दा पहिले किराहरूबाट मुक्त राख्नुपर्छ। अन्न उत्पादन गर्नु जतिको कठिन छ त्यतिकै त्यसलाई सुरक्षित राख्नु पनि छ। यसको खुबै सजिलो उपाय छ, चाहिए अनुसार अन्नलाई सुकाउनुपर्छ, त्यसपछि केलाएर सेलाएर मात्र संरक्षण गर्नुपर्छ। अन्नलाई भण्डार गर्दा राख्ने ढुकुटी सिमेन्टको पक्का कोठा अथवा मेटालिक बिनमा मात्र संरक्षण गरे सुरक्षित हुन्छ। जतिसक्दो अन्न राख्ने भण्डार वैज्ञानिक तरिकाले बनाएको हुनुपर्छ, जसले कि खिड्कीमा तारको जाली, भेन्टिलेटर हुनु अत्यन्तै आवश्यक छ। अन्न राख्ने खाली भाँडालाई मोलोथियन ईसी 50% औषधि 1 भाग त्यसमा 100 भाग पानीको अनुपातमा पानी मिसाएर स्प्रे गर्नुपर्छ। यदि बोरा छ भने नयाँ हुनुपर्छ। पुरानो भएको ती बोराहरूलाई मोलोथियनको 0.1% घोल बनाएर 10 मिनटसम्म चोबालेर राख्नुपर्छ अनि त्यसलाई राम्ररी सुकाएर मात्र प्रयोग गर्नुपर्छ। अन्न हालेको बोराहरूलाई काठ वा बाँसले बनाएको ताक तथा पोलिथिन सिटमा देवलदेखि 2 फिटको दूरीमा राख्नुपर्छ। 15-15 दिनको अन्तरमा भण्डार घरमा निरीक्षण गर्नुपर्छ। अन्न राखेको बोरामा बेला बेलामा मोलोथियनको घोल बनाएर स्प्रे गर्नुपर्छ। यदि अन्नमा किराहरू देखा परे 3 हप्तामा 1 पल्ट इडिबीको धुवा कोठाभित्र हालिदिनुपर्छ। तर तेल जातीय पदार्थ राखेको ठाउँमा इडिबी वा एथिलियन डी ब्रोमाइडको धुवा लगाउनु हुँदैन। र यो त थियो खेतीपातीबारे सल्लाह अन्तर्गत वैज्ञानिक तरिकाले अन्नको संरक्षण गर्ने जानकारी।

बिहानको 7:15 अनि 4 सेकेन्ड भइरहेछ र सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा र साथमा उपस्थित छु म प्रेमिका लगायत प्रसारण सहयोगी रिग्देन अनि प्राविधिक मित्र सीएल ब्रामिन र अब केही क्षण आनन्द लिउँ भक्ति संगीतबाट विविध कलाकारको शर्मा

0: नमस्कार, यो आकाशवाणी हो। समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। पश्चिम बंगालमा माछा मार्ने एक डुङ्गा पल्टिँदा 9 जना मछुवाराको मृत्यु भएको छ भने दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरुम मध्यमा इरानी जहाजमाथिको नाकाबन्दी पुनः शुरू गर्ने घोषणा गर्नुभएको छ। मौसम विभागले देशको विभिन्न राज्यहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ अनि पुरुष क्रिकेटमा भारत र इङ्ल्याण्ड बीचको 3 खेलको एक दिवसीय सिरिजको पहिलो म्याच आज बर्मिङ्घमको एस्बास्टनमा हुनेछ। अब समाचार विस्तारमा। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले यस कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। पश्चिम बंगालमा माछा मार्ने एक डुङ्गा बंगालको खाडीमा पल्टिँदा 9 जना मछुवारको मृत्यु भएको छ भने अन्य 6 जना अझै हराइरहेका छन्। यो डुङ्गाले 2 जुलाईमा शंकरपुर समुद्री बन्दरगाहबाट 15 जना मछुवाहरूलाई लिएर हिँडेको थियो भने 5 जुलाईदेखि डुङ्गासँगको सम्पर्क विच्छेद भएको थियो। तटरक्षक बल, भारतीय नौसेना र राज्य एजेन्सीहरूको संयुक्त खोजी अभियानले आइतबार बंगालको खाडीमा डुबेको पत्ता लगाएको छ। डुङ्गाको क्याबिनेट अर्थात् यसमा क्याबिनबाट 9 जनाको शव फेला परेको छ। अझै 6 जना बेपत्ता छन्। मृतकको शव थप पहिचानका लागि दक्षिण 24 परगना दिल्लीको जिल्लाको सीतारामपुर ल्याएर काटापुकुरको शवगृहमा राखेको छ। डीएनए मिलाउनका लागि परिवारका सदस्यको रगतको नमूना संकलन गरिएको छ। राज्यका मत्स्य मन्त्री राजेश महतोले राज्य सरकार शोक सन्तप्त परिवारको साथमा रहेको बताउँदै डीएनए पहिचान र कानूनी औपचारिकता पूरा गरेपछि शव परिवारलाई हस्तान्तरण गरिने बताउनु भएको छ। दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारजनमा संवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसैबीच प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 रुपियाँ अनुग्रह दिने घोषणा गरेका छन्। भियतनामको फुक्योक टापुमा नौका दुर्घटनामा मृत्यु भएका 15 जना भारतीय पर्यटकको शव स्वदेश ल्याइएको छ। भियतनाम स्थित भारतीय दूतावासले एक सोसियल मीडियामा पोस्ट गर्दै भियतनाम एयरलाइन्सको होची मिन्ह सिटीबाट शव मुम्बई ल्याएको जनाएको छ। आन्ध्र प्रदेश, केरला र तमिलनाडु सरकारले मृतकको पार्थिव शरीरलाई आआफ्नो राज्यमा लगेर उनीहरूको निवासमा पुर्याउन समन्वय गर्ने दूतावासले जनाएको छ। दूतावासले भियतनाम सरकार र अधिकारीप्रति आभार व्यक्त गर्दै उहाँहरूको प्रार्थना, प्रयास र उपस्थितिले दुःखको यस घडीमा शक्ति प्रदान गरेको जनाएको छ। भियतनामको फुक्योक टापुमा शुक्रबार 32 भारतीय पर्यटक र 4 स्थानीय चालक दलका सदस्य रहेको स्पीडबोट डुबेको थियो। यसका साथै 15 पर्यटकको मृत्यु भएको छ। दुर्घटनामा बाँचेका 16 जना पर्यटक पनि भारत फर्किएका छन्। तीमध्ये 1 जना पर्यटक भियतनामको एक अस्पतालमा भर्ना भएका छन्। यस वर्ष अप्रेलदेखि जूनसम्म भारतको कुल निर्यात 232 अरब अमेरिकी डलर भन्दा बढी हुने अनुमान गरिएको छ। यस अवधिमा गत वर्षको सोही अवधिको तुलनामा 11.37% वृद्धि भएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले यस वर्ष जूनमा कुल निर्यात 73 अरब 45 करोड अमेरिकी डलर हुने अनुमान गरेको बताएको छ। यी तथ्याङ्कहरूको आधारमा गत वर्षको सोही महिनाको तुलनामा निर्यातमा 9.48% वृद्धि भएको देखाएको छ।
1: वाणिज्य और उद्योग मंत्रालय के अनुसार इस वर्ष जून में कुल निर्यात 73 अरब 45 करोड़ डॉलर रहने का आकलन है। इन आंकड़ों के आधार पर पिछले वर्ष के इस महीने के मुकाबले निर्यात में 9.48% की वृद्धि दर्ज की गई। जून में वस्तुओं के निर्यात में तेजी मुख्य रूप से हीरे और जवाहरात, इंजीनियरिंग सामान, जैविक और अजैविक रसायन, इलेक्ट्रॉनिक वस्तुएं और चावल में देखी गई। इलेक्ट्रॉनिक सामान का निर्यात पिछले वर्ष के जून में 4 अरब 14 करोड़ अमरीकी डॉलर से बढ़कर इस वर्ष जून में 4 अरब 93 करोड़ डॉलर हो गया और इस तरह लगभग 19

0: प्रतिशत की वृद्धि दर्ज की गई।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सूचना र प्रसारण मन्त्रालयले वर्ल्ड अडियो भिजुअल एण्ड इन्टरटेनमेन्ट समिट वेब्स 2027 क्रिएट इन इण्डिया च्यालेन्ज सिजन 2 अन्तर्गत उद्योग सञ्चालित चुनौतीहरूको लागि प्रस्तावहरू आमन्त्रित गरेको छ। क्रिएट इन इण्डिया च्यालेन्ज वेब्स अन्तर्गत एक प्रमुख पहल हो। यस पहलको उद्देश्य मिडिया र मनोरञ्जन क्षेत्रका सृजनाकर्ताहरूको पहिचान, पालन पोषण, निखार र पर्दाफाश गर्नु हो। सिजन दुईको उद्देश्य उद्योग सञ्चालित सरकार समर्थित र युवा केन्द्रित चुनौतीहरूलाई सम्बोधन गर्नु हो, जसले रचनात्मक प्रतिभाको पहिचान र पोषण गर्दछ, साथै कौशल विकासहरू सुधार गर्दछ र क्षमता निर्माणलाई बढावा दिन्छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट युजी 2026 पुनः परीक्षाको ओएमआर सिट र उत्तरहरू रेकर्ड जारी गरेको छ। एजेन्सीले उम्मेद्वारहरूले एनटीएको वेबसाइटमा neet.nta.nic.inमा आफ्नो आवेदन नम्बरमा लगइन गर्न सक्नेछ र आफ्नो ओएमआर सिट हेर्न सक्ने जनाएको छ। उम्मेद्वारहरूले उनीहरूको चिन्हित उत्तरहरू स्क्यानरले पढेका उत्तरहरूसँग तुलना गर्न सक्दछन्। यदि उत्तर मिलेन भने उम्मेद्वारले आफ्नो छनौट गरेको विकल्पलाई प्रश्न छनौट गरेर चिन्ह लगाउन सक्छन् र 200 रुपियाँ शुल्क तिरेर चुनौती दिन सक्छन्। एजेन्सीले स्पष्ट पारेको छ कि यदि चुनौती सही साबित भयो भने शुल्क फिर्ता गरिनेछ। ओएमआर च्यालेन्ज सुविधा यस महिनाको 15 तारिकसम्म उपलब्ध हुनेछ। उम्मेद्वारहरूले एनटीए हेल्पलाइन नम्बर 0114075900 र 0116992 7700 सम्पर्क गर्न सक्नेछन् र neetyuzi2026@nta.ac.in इमेल गर्न सक्नेछन्। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यका रूपमा वर्ष 2028-29 कार्यकालका लागि निर्वाचन अभियान शुरू गरेको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको उम्मेद्वारी प्रस्तुत गर्दै शान्ति दृष्टिकोण सार्वजनिक गर्नुभयो। उहाँले वर्तमान विश्व परिस्थितिमा संयुक्त राष्ट्र संघको भूमिका पहिलेभन्दा अधिक महत्वपूर्ण भएको बताउनु भएको छ। जयशंकरले भन्नुभयो, भारतले अहिलेसम्म लगभग 3 लाख शान्ति सैनिकहरूलाई लगभग 50 संयुक्त राष्ट्र शान्ति मिशनहरूमा पठाइसकेको छ र वर्तमान समयमा 4,300 भन्दा अधिक भारतीय सैनिकहरू 10 मिशनहरूमा तैनात छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरू मध्यमा इरानी जहाजमाथिको नाकाबन्दी पुनः शुरू गर्ने घोषणा गरेको छ। साथमा इरानसँग व्यापार गर्ने जहाजहरूलाई समुद्री सुरक्षाको लागतको लागि 20% शुल्क लाग्ने बताउनुभयो। राष्ट्रपति ट्रम्पले अन्य देशबाट व्यावसायिक जहाजको आवागमन पहिले जस्तै जारी रहने बताउनुभयो। यस्तै अमेरिकी सेनाले मंगलबार रातिदेखि इरानको बन्दरगाहमाथिको नाकाबन्दी पुनः शुरू गर्ने बताएको छ। अर्कोतर्फ इरानले अमेरिकाको निर्णयलाई अस्वीकार गर्दै हर्जुम जलडमरू मध्यको व्यवस्थापनमा अमेरिकी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको छ। मौसम विभागले बिहार र ओडिसामा भारी वर्षाको पूर्वानुमान गरेको छ। अरुणाचल प्रदेश, छत्तीसगढ, झारखण्ड, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बङ्गाल, सिक्किम, असम र मेघालयमा पनि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अण्डमान र निकोबार द्वीप समूह, आन्ध्र प्रदेश, जम्मू र कश्मीर, लद्दाख, बिहार, गंगे, पश्चिम बङ्गाल, झारखण्ड, सिक्किम, कर्नाटक र ओडिसामा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। भारत र इङ्ल्यान्ड बीचको 3 खेलको एक दिवसीय सिरिजको पहिलो म्याच आज बर्मिङघमको एजबास्टरमा हुँदैछ। खेल भारतीय समयअनुसार दिउँसो 3:30 सुरु हुनेछ। भारतीय टिममा विराट कोहली र रोहित शर्माको पुनरागमन भएको छ भने तीव्र गतिका बलर जसप्रीत बुमरा पनि टिममा फर्किएका छन्। सिरिजको दोस्रो खेल बिहिबार कार्डिफमा हुनेछ भने तेस्रो तथा अन्तिम खेल जुलाई 19 लर्ड्समा हुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारतटेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। पश्चिम बङ्गालमा माछा मार्ने एक डुङ्गा पल्टिँदा 9 मछुवाराको मृत्यु भएको छ। दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरू मध्यमा इरानी जहाज

को नाकाबन्दी पुनः सुरु गर्ने घोषणा गरेको छ अनि पुरुष क्रिकेटमा भारत र इङ्ल्यान्ड बीचको तीन खेलको एक दिवसीय सिरिजको पहिलो म्याच आज बर्मिङहमको एजबास्टनमा हुनेछ आकाशवाणीबाट समाचार पूरा भयो अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ सुन्दै गर्नुहोला आकाशवाणी

र श्रोताहरू, अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय अहिले बिहानको 7:35 भयो र अब प्रस्तुत छ कार्यक्रम संगीत प्रवाह, जसमा यहाँलाई सुनाइरहेछौ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू।

संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो मानिसको आत्मासँग जोडिने एक अद्भुत शक्ति हो। जहाँ शब्दहरू मौन हुन्छन्, त्यहाँ संगीतले भावनाहरू व्यक्त गर्छ। यसले दुखी मनलाई सान्त्वना दिन्छ, थाकेको हृदयमा नयाँ ऊर्जा भरिदिन्छ र निराश जीवनमा आशाको किरण जगाइदिन्छ। त स्वीकार्नुहोस् यो प्रथम कोशेली, बिनु अनि अनुपको युगल शर्मा, शब्द नन्द हाङकिमको अनि सङ्गीत कर्म योञ्जनको।

श्रोताहरू, अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र प्रस्तुत छ कार्यक्रम संगीत प्रवाह। र अब अघिल्लो कोशीली स्वीकार्नुहोस् विनय सेवाको शर्मा, शब्द दिलकश विद्याभूषण तामाङको अनि संगीत सुरेश कुमारको।

त श्रोता हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यो अन्तिम कोशेली सुनिरहेछौँ राकेश लामाको शर्मा, शब्द अनि सङ्गीत महेश सेवाको।

0: न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रोडम्याप आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले 11 जुलाई 2026 अकल्याण्डमा न्यूजील्याण्डका समकक्षी क्रिस्टोफर लक्सनसँग भेट गर्नुभयो र भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी निर्माणको घोषणा गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले आगामी 4 वर्षमा संयुक्त कार्यको मार्गदर्शन गर्न र भारत न्यूजील्याण्ड सामरिक साझेदारीलाई अझ बलियो बनाउनका लागि साझा ढाँचाको रूपमा 2030 को यस रोडम्यापलाई अनुमोदन गर्नुभयो। रणनीतिक साझेदारीमा यस रोडम्यापका विभिन्न स्तम्भहरूमा निर्धारित क्षेत्रहरू र पहलहरू समावेश छन् तर यसमा सीमित छैन। राजनीतिक र कूटनीतिक संलग्नताको मोर्चामा दुवै देशहरूले क्षेत्रीय र बहुपक्षीय घटनाहरूको छेउछाउमा साथै आफ्ना प्रधानमन्त्री र क्याबिनेट मन्त्रीहरूबीच नियमित बैठक र पारस्परिक भ्रमणहरू निर्धारित गर्न काम गर्नेछन्। साझा चासोका सबै क्षेत्रमा सहयोगलाई गहन बनाउन सम्बन्धित मन्त्रालय र सरकारी विभागहरूबीच विदेश मन्त्रीहरूको संवाद र अन्तर्क्रियाको माध्यमबाट उनीहरूले प्रभावकारी उच्च स्तरीय सहयोग सुनिश्चित गर्नेछन्। यो सरकार सहकार्यले रणनीतिक साझेदारी 2030 को रोडम्यापको कार्यान्वयनलाई अगाडि बढाउन र समन्वय गर्न एक संयन्त्र प्रदान गर्नेछ। दुई देशबीचको रक्षा र सुरक्षा सहयोगले अभ्यास एकाईहरूको भ्रमण अल्पकालीन कार्मिक आदान प्रदान खेलकुद भ्रमण रक्षा स्टाफ कलेज आदान प्रदान र उच्च स्तरीय रक्षा संवादको माध्यमबाट सैन्य अन्तर्क्रियालाई जारी राख्नेछन्। उनीहरूले रक्षा सहयोगमा 2024 को भारत न्यूजील्याण्ड समझदारी पत्रलाई कार्यान्वयन गर्न जारी राख्नेछन् र रक्षा मन्त्रालय र सेवा स्तरमा नियमित संरक्षित रक्षा संलग्नता कायम राख्नेछन्। दुवै देशहरूले हिन्द प्रशान्त महासागर पहलको समुद्री सुरक्षा स्तम्भ अन्तर्गत समुद्री मामिलाहरूमा सहयोगलाई अघि बढाउनेछन्। उनीहरूले भारतको विदेश मन्त्रालय र न्यूजील्याण्डका विदेश मामिला तथा व्यापार मन्त्रालयको नेतृत्वमा प्रति आतंकवाद सम्बन्धी संयुक्त कार्य समूह सिटीको स्थापना गर्ने व्यवस्थाको ज्ञापन पत्रलाई कार्यान्वयन गर्नेछन् र पारस्परिक रूपमा सहमत भएको समयमा सिटीमा संयुक्त कार्यदलको बैठक बोलाउनेछन्। उनीहरू भारत न्यूजील्याण्ड साइबर संवादको माध्यमबाट साझा साइबर सुरक्षा प्राथमिकताहरूमा संलग्न हुनेछन् र कानून प्रवर्तन सहयोगमा भारतको राष्ट्रिय जाँच एजेन्सी र न्यूजील्याण्ड पुलिसबीच सम्झौताको औपचारिकताको दिशामा काम गर्नेछन्। उनीहरूले पूर्वाधार प्रणालीको लचिलोपन सुधार गर्न आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन मार्फत सहकार्यलाई सुदृढ पार्न काम गर्नेछन्। व्यापार र आर्थिक सहयोगमा दुई देशहरूले सन् 2030 सम्ममा वस्तु र सेवाहरूको द्विपक्षीय दुईतर्फी व्यापारलाई रुपियाँ 35,000 करोडसम्म दोब्बर पार्ने महत्वाकांक्षी लक्ष्यको दिशामा काम गर्नेछन्। उनीहरूले भारत न्यूजील्याण्ड मुक्त व्यापार सम्झौताको लागि अर्को कदमहरूमा पनि सँगै काम गर्नेछन् ताकि यसलाई शीघ्र लागू गर्न र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सकियोस्। भारत र न्यूजील्याण्डले संयुक्त अनुसन्धान ज्ञान आदान प्रदान र प्राविधिक र नीतिगत सहयोगलाई अगाडि बढाउनका लागि बागवानी र पशुपालन तथा दुग्ध व्यवसायमा सहयोग ज्ञापन 2025 कार्यान्वयन गर्ने दिशामा काम गर्नेछन्। उनीहरूले पर्यटन क्षेत्रमा दुईतर्फी आगन्तुक प्रवाह र उद्योगको सहयोगलाई प्रवर्धन गर्न पर्यटन सम्बन्धी सम्झौता ज्ञापन पत्र पनि सञ्चालन गर्नेछन्। उनीहरूले प्रवासी समुदायहरूलाई द्विपक्षीय जनता जनता बीचको सम्बन्धलाई सबल बनाउन साझेदारको रूपमा संलग्न गर्नेछन्। खेलकुदमा 2025 को सहयोग ज्ञापन पत्रको कार्यान्वयनलाई निरन्तरता दिन ध्यान केन्द्रित गरिनेछ। परम्परागत औषधिमा विज्ञ स्तरको आदान प्रदानका लागि सहयोग मागिनेछ। दुवै देशले आफ्नो संस्कृतिलाई अझ राम्ररी बुझ्नका लागि सांस्कृतिक सहयोग सम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्नेछन्। यसले स्थानीय सरकारहरूबीच सहकार्यलाई प्रोत्साहित गर्नेछ। उनीहरूले भारत र न्यूजील्याण्डको सम्बन्धित शिक्षा प्रणालीहरूको बारेमा सूचनाको निरन्तर आदान प्रदानलाई सहज बनाउन 2025 शैक्षिक सहयोग व्यवस्था लागू गर्न मदत गर्नेछन्। दुवै देश दिगो ऊर्जा संक्रमणलाई समर्थन गर्न ग्लोबल बायोफ्युल्स एलायन्ससँग संलग्न हुनेछन्। उनीहरूले संयुक्त राष्ट्र संघमा सहयोगलाई बलियो बनाउन काम गर्नेछन् र संयुक्त राष्ट्र सुधारलाई समर्थन गर्नेछन् जसमा सुधारिएको शिक्षा परिषदको स्थायी सदस्यताका लागि भारतको उम्मेद्वार पनि समावेश छ। साथै बहुपक्षीय तथा अन्तर्राष्ट्रिय संस्थामा उम्मेद्वारीका लागि सम्भव भएसम्म आपसी सहयोगको आदान प्रदान पनि गर्नेछन्।
1: समय बिहानको 8 बज्न लागिरहेछ र अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै आकाशवाणी दिल्ली केन्द्रबाट रिले गरी सुनाइरहेछौ र यसको निम्ति जोडिरहनुहोस् आकाशवाणीसँग।

समय अहिले बिहानको 8:30 भइरहेछ। श्रोताहरू अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको क्रममा प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार।

रंग बिरंगको संसार पहाड़की रानी दार्जिलिंग केवल सुंदर शहर मात्र हैन तर नेपाली कला संस्कृति को पनि उर्वर भूमि हो। यो शहर र वरपरको क्षेत्रहरूमा धेरै

प्रतिभाशाली कलाकारहरूले जन्म लिएका छन्। यी कलाकारहरूले नेपाली गीत संगीतलाई आधुनिक स्वरूप दिँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। दार्जिलिङको बहु सांस्कृतिक वातावरण, प्रकृतिको सौन्दर्य र साहित्यिक चेतनाले यहाँ जन्मिएका कलाकारहरूको सृजनामा गहिरो प्रभाव पारेको देखिन्छ। यसर्थ दार्जिलिङ नेपाली कला र कलाकारहरूको एक महत्वपूर्ण केन्द्रबिन्दु मानिन्छ र आज हामी यस्तै कलाकारको विषयवस्तु लिएर हजुरहरू सामु उपस्थित भइसकेकी छु। म प्रेमिका कार्यक्रम रङबिरङको संसारको आजको अङ्कमा प्रस्तोता लेखनाथ राईको साथमा सर्वप्रथम त आकाशवाणी खरसाङलाई सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। र आजको अङ्कमा हामी लिएर आएका छौँ दार्जिलिङको प्रसिद्ध गायक प्रबल थापाको जीवनी विषय लिएर। प्रबल थापा दार्जिलिङका एक चर्चित नेपाली गायक हुन् जसले आधुनिक नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएका छन्। उनी दार्जिलिङ क्षेत्रको लोकप्रिय कलाकारहरू मध्ये एक हुन् र उनका धेरै गीतहरूले श्रोताहरूको मन जितेको छ। प्रबल थापा 29 डिसेम्बर 1985 नेपालको पर्वत जिल्लामा जन्मिएका थिए। दार्जिलिङको लोअर तुङसुङ जिगज्याक रोड नजिकै प्राथमिक स्कुलको छेउमा बसोबासो गर्ने उनी नेपाल मूलका भए पनि दार्जिलिङलाई आफ्नो कर्मभूमि बनाए। दार्जिलिङको सङ्गीत आकाशमा आफ्नो मेहनत, स्वच्छ स्वर र मनछुने प्रस्तुति लिएर उदाएका एक कलाकार हुन् उनी। परिवारको सङ्गीतमय वातावरणमा हुर्किएका प्रबल थापा आज 2 दशक लामो यात्राबाट दार्जिलिङको चर्चित गायकको रूपमा स्थापित भइसकेका छन्। उनको घरमा प्राय सबै नै सङ्गीतसँग जोडिएको हुँदा परिवारको वातावरण नै सङ्गीतमय थियो। मामा गणेश राई गायक सङ्गीतकार हुन् भने नेपाली संसारका लोकप्रिय गायक अरुण थापा पनि उनको मामा पर्थे। अरुण थापालाई उनले भेट्न त पाएनन्, तर परिवारमा उनको बारेमा सुन्थे र उनका गीतहरू पनि सुन्थे। स्वयं उनका बाबु पनि गीतहरू गाउँथे र नाटकहरू पनि गर्थे। उनको परिवार नै कलाकारहरूले भरिभराउ थियो। कक्षा 7 र 8 पढ्दादेखि नै उनले सार्वजनिक मञ्चमा गाउन निस्किए। यसरी गीतहरू गाउँदा गाउँदै आफ्नो एल्बम निकाल्ने उनमा विचार पलायो र आफ्नै कम्पोजिसनका 1 वा 2 वटा गीतहरू घरमै रेकर्ड गरे। उनले तीनधारेको गायक ग्याल्छेन तामाङसँग मिलेर पहिलो एल्बम माया निकाले, तर त्यो एल्बम खासै चलेन र त्यसपछि सन् 2005 अर्को एल्बम एम्लेज निकाले र त्यसको गीत म मरी गए निकै चलेर उनको जीवनमा एक नयाँ मोड ल्यायो र यो गीतले उनलाई गायकको रूपमा स्थापित गरायो।

आकाशवाणी खरसाङमा मान्यता प्राप्त कलाकार हुन्। प्रबल थापाले दार्जिलिङ टुरिज्म फेस्टिवल 2024 मरेनी मायाले जस्ता गीतहरू गाएर श्रोताहरूलाई मन्त्रमुग्ध बनाए। यो प्रदर्शन परिचय ट्युनहरू सरस फेस्टिवलमा भएको थियो, जसमा लिरिक्स र संगीत दीपांकर सिंह मुखियाको थियो। विभिन्न सामाजिक सञ्जालहरूमा उनका गीतहरू भाइरल भयो, जस्तै किन रोजे गीत, जसमा लिरिक्स टेन्जिङ शेर्पा, कम्पोज सन्दीप तामाङ र संगीत व्यवस्था रूपेशको थियो। उनी कम्पोजर, पर्फर्मर र इभेन्ट आर्टिस्ट पनि हुन्। उनका सामाजिक सञ्जालमा 12,000 भन्दा बढी श्रोताहरू एवं दर्शकहरू छन्। प्रबल थापाको गीतहरूमा आधुनिक नेपाली शैली प्रमुख छ, जसमा लोक तत्त्वहरू मिसिएका छन्। मरिनी मायाले किन रोजे जस्ता उनका हिट ट्र्याकहरू हुन्। उनी आफै शब्द र संगीतमा कम्पोज गर्छन्। उनले स्थानीय संगीतलाई धेरै प्रोत्साहन दिँदै आएका हुन्। नेपाली समुदायमा उनको योगदानले हाम्रो आउने नयाँ पुस्ताहरूलाई पनि प्रेरित पार्दछ। प्रबल थापाको जीवनी छोटो तर प्रभावशाली छ, जसले दार्जिलिङको नेपाली संगीतलाई नयाँ उचाइ दिएको छ। आशा छ उनको भविष्यमा आउने नयाँ गीतहरूले पनि थप चर्चा कमाउनेछ। सफलता मेहनतको फल हो, यो भनाइले स्पष्ट पार्छ कि जन्मजात प्रतिभा मात्र पर्याप्त हुँदैन, निरन्तर कडा परिश्रम र धैर्यले मात्र असम्भव सपनालाई वास्तविकता बनाउँछ। त यस भनाइको साथमा आजको कार्यक्रम रङ बिरङको संसारबाट म प्रेमिकालाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

0: कार्यक्रम रंग बिरंगको संसारपछि अब श्रोतालाई सुनाइरहेछौ सचिन गुरुङको शर्मा लोकगीत र यसअघि सुनौ यो छोटो सन्देश।
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।

र अब अघिल्लो क्रममा समय भएको छ कार्यक्रम योजनाको, जसमा यहाँलाई जानकारी दिनेछौँ राष्ट्रिय जल विज्ञान परियोजनाबारे, अनि साथमा सुनाउनेछौँ फिल्म सङ्गीत। त सुरुवात

फिल्म संगीतबाट फिल्म प्रोडक्शनबाट किशोर कुमारको शर्मा शब्द राजेन्द्र कृष्णको अनि संगीत आरडी बर्मनको तस्विकानोस कार्यक्रमको यो प्रथम गीत

श्रोता सुनौ राष्ट्रिय जल विज्ञान परियोजना बारे जानकारी। भारत सरकारले सन् 2016 सुरु गरेको एक महत्त्वपूर्ण राष्ट्रिय परियोजना हो। यो परियोजनाको मुख्य उद्देश्य देशभरिको सतही जल अर्थात् नदी, ताल, जलाशय आदि तथा भूमिगत जल सम्बन्धी तथ्याङ्कलाई व्यवस्थित, विश्वसनीय र सबैको लागि सहज रूपमा उपलब्ध गराउनु हो। जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, सहरीकरण तथा पानीको बढ्दो मागको कारण जलस्रोतको दिगो व्यवस्थापन अत्यन्तै आवश्यक भएकोले यो परियोजना सञ्चालनमा ल्याएको हो। यो परियोजना अन्तर्गत नदीको बहाव, वर्षा, जलाशयको अवस्था, भूजलको सतह, पानीको गुणस्तर तथा अन्य जल सम्बन्धी सूचनाहरू आधुनिक प्रविधिको प्रयोगबाट सङ्कलन, भण्डारण, विश्लेषण र आदान प्रदान गरिन्छ। यसबाट सरकार, अनुसन्धानकर्ता तथा सर्वसाधारणले आवश्यक जल सम्बन्धी सूचना समयमै प्राप्त गर्न सक्छन्। यस परियोजनाको मुख्य उद्देश्यहरू जल सम्बन्धी तथ्याङ्क सङ्कलन प्रणालीलाई आधुनिक र विश्वसनीय बनाउनु, सतही तथा भूमिगत जलस्रोतको प्रभावकारी व्यवस्थापनमा सहयोग पुर्याउनु, बाढी, खडेरी तथा अन्य जलजन्य विपदको पूर्व तयारी वा व्यवस्थापनलाई सुदृढ बनाउनु, सिंचाई, खानेपानी, जलविद्युत तथा वातावरण संरक्षणको लागि वैज्ञानिक आधार तयार गर्नु। राष्ट्रिय जल विज्ञान परियोजना भारतको जल व्यवस्थापन प्रणालीलाई आधुनिक वैज्ञानिक तथ्याङ्कमा आधारित बनाउने महत्त्वपूर्ण

पहल हो। यो परियोजनाबाट संकलित सूचना जलस्रोतको संरक्षण उपयोग र विकासको लागि अत्यन्तै उपयोगी हुन्छ। साथै बाढी खडेरी तथा अन्य प्राकृतिक विपदको जोखिमको कम गर्न पानीको न्यायचित उपयोग सुनिश्चित गर्न र भविष्यका पुस्ताको लागि जलस्रोत सुरक्षित राख्न यस परियोजनाले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। सन् 2016 सुरु भएको यो परियोजनाले आधुनिक प्रविधिको प्रयोग मार्फत भारतको जल व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने दिशामा उल्लेखनीय योगदान दिएको छ।

र अब गिलो कोसेली सुइकानोस फिल्म प्यारका मौसमबाट किशोर कुमारको गुञ्जनी शर्मा, शब्द मजरूको अनि संगीत आरडी बर्मनको।

0: कार्यक्रम योजनापछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुनेछ। पश्चिम बंगालमा माछा मार्ने एक ढुङ्गा पल्टिँदा 9 जना मछुवाको मृत्यु भएको छ। दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरुम मध्यमा इरानी जहाजमाथिको नाकाबन्दी पुनः शुरू गर्ने घोषणा गर्नुभएको छ। बिहारको कटिहारको कोइरा पुलिस चौकी क्षेत्रको मुसापुर गाउँबाट पुलिसले पाकिस्तानको आतंकवादी सञ्जालसँग जोडिएका एक

ले इंग्ल्यान्डलाई 270 रनले पराजित गर्दै एकल टेस्ट श्रृङ्खला जितेको छ। पुरुष क्रिकेटमा भारत र इंग्ल्यान्ड बीचको तीन खेलको एक दिवसीय सिरिजको पहिलो म्याच आज बर्मिङहमको एसबान्स्टरमा हुने भएको छ। अनि भारतीय महिला क्रिकेट टिमले हिज लर्ड्समा इंग्ल्यान्ड विरुद्धको आफ्नो सबैभन्दा ठूलो टेस्ट जित दर्ता गर्दै इतिहास रचेको छ। भारतले इंग्ल्यान्डलाई 270 रनले पराजित गर्दै एकल टेस्ट श्रृङ्खला जितेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मिनटमा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय बिहानको 9:02 अनि 38 सेकेन्ड भइरहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ट्ज साथै न्युज अन एआईआर एपमा पनि. फेरि पनि श्रोतालाई केही क्षण मनोरञ्जन गराइरहेछौ फिल्मी गीतहरू सुनाएर आनन्द लिनुहोला.

र भर्खरै सुन्नुभयो फिल्म खामोशियाबाट अरिजित सिंहको गुञ्जनी शर्मा, शब्द थियो रश्मि सिंहको अनि संगीत जीत गांगुलीको।

जीवनमा दुःख, सङ्घर्ष र निराशाहरू क्षणहरू आउँछन्, तर यस्ता कठिन समयमा सङ्गीतले साथी बनेर मनलाई सान्त्वना दिन्छ। यसैले सङ्गीत केवल सुन्ने वस्तु मात्र होइन, जीवनलाई सकारात्मक दृष्टितर्फ दोहोऱ्याउने उज्यालो शक्ति पनि हो।

शब्द अन्विता दत्तगुप्त गुप्तनको अनि संगीत विशाल शेखरको र फिल्म रहेको छ बचना ए हसिनाबाट के अनि शिल्पा रावको युगल शर्मा स्वीकानोस् यो अघिल्लो कोशेली।

मत्स्य मन्त्री राजेश महतोले राज्य सरकार शोक सन्तप्त परिवारको साथमा रहेको बताउँदै डीएनए पहिचान र कानूनी औपचारिकता पूरा गरेपछि शव परिवारलाई हस्तान्तरण गरिने बताउनुभयो। दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारजनमा संवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसैबीच प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई 2,00,000 र घाइतेहरूलाई 50,000 रुपियाँ अनुग्रह दिने घोषणा गर्नुभयो। पश्चिम बंगाल विधानसभाले पारित गरेको 2 नयाँ अपराध विरोधी कानून राज्यमा लागू भएको छ। यसै वर्षको जूनमा पश्चिम बंगाल विधानसभाले अपराध विरोधी विधेयक पश्चिम बंगाल सार्वजनिक सुरक्षा र असामाजिक गतिविधिहरूको नियन्त्रण विधेयक 2026 र पश्चिम बंगाल सार्वजनिक व्यवस्था मर्मत संशोधन विधेयक 2026 पारित गरेको थियो। राज्यपाल आरएन रविले असामाजिक गतिविधिहरू नियन्त्रण गर्ने विधेयकलाई आफ्नो स्वीकृति दिएसँगै यो कानून लागू भएको हो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका 60 रथ यात्रा समितिलाई 5,00,000 दिने घोषणा गर्नुभएको छ। यसको साथमा उहाँले राज्य सरकार यस वर्ष रथ यात्रा उत्सवमा प्रशासनिक स्तरमा मात्र होइन सक्रिय रूपमा भाग लिने बताउनुभयो। यस्तै मुख्यमन्त्रीले श्रावण महिनामा जल तीर्थयात्री र भक्तजनहरूका लागि विशेष सेवाहरूको पनि घोषणा गर्नुभयो। मुख्यमन्त्रीले यो सहयोग चाडपर्वहरूमा सरकारको सहभागिता र राज्यको सांस्कृतिक र धार्मिक परम्पराहरूको संरक्षणको एक हिस्सा रहेको बताउनुभयो। पश्चिम बंगाल सरकारको श्रम विभागका राज्य मन्त्री भास्कर भट्टाचार्यले हिजो लङभ्यु चिया कमानका आन्दोलनकारी श्रमिकहरूको भोक हडताल स्थलमा पुगेर उनीहरूको समस्या, गुनासो र मागहरू प्रत्यक्ष रूपमा सुन्नुभयो। भ्रमण अवधि मन्त्री भट्टाचार्यले सरकारको हस्तक्षेप र सकारात्मक पहलहरूबारे कुरा गर्दै भोक हडताल र आन्दोलन फिर्ता लिन अनुरोध समेत गर्नुभयो। देशप्रेमको भावनालाई बाल्यकालदेखि नै जागृत गराउँदै समाजमा राष्ट्रपतिको उत्तरदायित्व बोध अभिवृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वयंसेवक संघ आरएसएसले दार्जीलिङ पुलबजार खण्ड अन्तर्गत गोक 2 ग्रामको कालिम्पोङमा आयोजना गरेको 3 दिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा कालिम्पोङ तथा आसपासका क्षेत्रका युवा सहभागीहरू आएका थिए। 3 दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा सहभागीहरूले एकाग्रता, अनुशासन, आचरण, व्यक्तित्व विकास, राष्ट्रप्रेम तथा मानव जीवनसँग सम्बन्धित विविध आधारभूत विषयहरूमा प्रशिक्षण तथा जानकारी प्राप्त गरेका थिए। महानदीदेखि सिवटारसम्म पुग्ने सड़कको शोचनीय अवस्थालाई मध्यनजर राखेर सिवटार क्षेत्रका चालकहरूको संगठन सिवटार ड्राइभर वेलफेयर एसोसिएसन र गाउँलेहरूको सहयोगमा सड़क मर्मतीको कार्य सम्पन्न गरिएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: 105 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको रावको क्रममा प्रस्तुत छ कार्यक्रम सीमा क्षेत्रबाट।
1: आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँ सम्पूर्णलाई मनोभराजको न्यानो अभिवादन। श्रोता मित्र, कार्यक्रम सीमा क्षेत्र जहाँ हामी भारत अनि भारतका छिमेकी राष्ट्रहरूसँगको के कस्तो सम्बन्धहरू रहेछ सो कुराकानीहरू लिएर आउने गर्छौँ। सोही क्रममा आजको बसाइमा यहाँसम्म प्रस्तुत छ भारत भुटान सम्बन्ध, दक्षिण एसियाको सफल कूटनैतिक नमुना

दक्षिण एसिया विश्वको एउटा महत्त्वपूर्ण क्षेत्र हो, जहाँ विभिन्न भाषा, संस्कृति, धर्म र राजनैतिक प्रणाली भएका राष्ट्रहरू सह अस्तित्वमा रहेका छन्। यस क्षेत्रमा कतिपय देशहरूबीच सीमा विवाद, राजनैतिक असहमति तथा आर्थिक प्रतिस्पर्धा देखिए पनि केही राष्ट्रहरूले आपसी सम्मान, विश्वास र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। यस्ता उदाहरणहरूमध्ये भारत र भुटान बीचको सम्बन्धलाई सबैभन्दा सफल र अनुकरणीय कूटनैतिक सम्बन्धको रूपमा लिन सकिन्छ। कूटनैतिक भनेको केवल दुई देशको सरकार बीच हुने औपचारिक सम्बन्ध मात्र होइन, बरु आपसी विश्वास, मित्रता, सहकार्य र साझा हितलाई सुदृढ बनाउने माध्यम पनि हो। भारत र भुटानको सम्बन्ध यिनै आधारभूत मूल्यहरूमा आधारित रहेको छ। यही कारणले गर्दा यो सम्बन्ध दक्षिण एसियाकै सफल कूटनैतिक नमुनाको रूपमा परिचित छ। भारत भुटान बीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक दृष्टिले निकै पुरानो र घनिष्ठ छ। भुटान दक्षिण एसियाको सानो हिमाली राष्ट्र हो भने भारत विश्वकै ठूलो लोकतान्त्रिक राष्ट्रहरूमध्ये

एक हो। आकार, जनसङ्ख्या र आर्थिक अवस्थाको दृष्टिले फरक भए तापनि यी दुई देश बीचको सम्बन्ध समानता, सम्मान र पारस्परिक सहयोगको भावनामा आधारित रहेको छ। भारत र भुटान बीच औपचारिक सम्बन्ध सन् 1949 भएको मैत्री सन्धिबाट अझ सुदृढ भएको मानिन्छ। यस सन्धिले दुवै देशबीच मित्रता, सुरक्षा तथा सहकार्यको आधार निर्माण गर्यो। समयसँगै बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै सन् 2007 यस सन्धिमा संशोधन गरियो। संशोधित सन्धिले भुटानको सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई थप सशक्त बनायो। यसले दुई देशबीचको सम्बन्ध बराबरी, विश्वास र सम्मानमा आधारित रहेको स्पष्ट सन्देश दिएको छ। भारत भुटान सम्बन्धलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आपसी विश्वास हो। अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास कायम राख्न अत्यन्तै कठिन मानिन्छ, तर भारत र भुटानले दशकौँदेखि यस विश्वासलाई निरन्तर जोगाइराखेका छन्। दुवै राष्ट्रले एक अर्काको राष्ट्रिय हित, सुरक्षा तथा विकासलाई महत्त्व दिएका छन्। यही विश्वासका कारण यी दुई देशबीच कुनै ठुलो विवाद वा तनाव उत्पन्न भएको देखिँदैन। श्रोतमित्र, हामी छौँ 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्र बाटोमा, र आजको विषयमा हामी कुराकानी गरिरहेछौँ भारत भुटान बीचको सम्बन्धमाथि। र यस विषयमाथि कुराकानी गर्दा गर्दै अहिले भने एउटा साङ्गीतिक विश्रामको पालो भएको छ। सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोतमित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई फेरि पनि कार्यक्रममा स्वागत गर्दै आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ भारत भुटान बीचको सम्बन्धमाथि। यस सम्बन्धमा थप कुराकानी गर्नपर्दा आर्थिक सहकार्यमा भारत भुटान सम्बन्धको अर्को महत्त्वपूर्ण आधार हो। भुटानको आर्थिक विकासमा भारतले धेरै योगदान पुर्याएको छ। विशेष गरी जलविद्युत क्षेत्रमा भारत र भुटानको साझेदारीलाई सफल विकास सहकार्यको उदाहरण मानिन्छ। भुटानसँग प्रशस्तै जलस्रोतको सम्भावना रहेको छ भने भारतसँग विशाल बजार र लगानी क्षमता रहेको छ। यी दुवै पक्षको सहकार्यले भुटानको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। भुटानमा उत्पादन हुने जलविद्युतको ठूलो हिस्सा भारतले खरिद गर्ने गरेका छन्। यसबाट भुटानले राजस्व आर्जन गर्ने अवसर पाएको छ भने भारतले स्वच्छ ऊर्जाको आपूर्ति प्राप्त गरेको छ। यस प्रकारको सहकार्यले दुवै देशलाई लाभ पुगेको छ, जसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा विन विनको साझेदारीको उत्कृष्ट उदाहरण मान्न सकिन्छ। त्यसै गरी भारतले भुटानमा सडक, पुल, विद्यालय, अस्पताल तथा अन्य पूर्वाधार विकासमा समेत सहयोग गर्दै आएको छ। विकास निर्माणमा यस्ता परियोजनाहरूले भुटानको समग्र सामाजिक आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारेका छन्। शिक्षा क्षेत्रमा पनि भारत भुटान सम्बन्ध अत्यन्तै सुदृढ रहेको छ। प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भुटानी विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि भारत आउने गरेका छन्। भारतका विभिन्न शैक्षिक संस्थानहरूले भुटानी विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउँदै आएका छन्। यसले दुई देशको युवाहरू बीच आपसी साझेदारी र मित्रतालाई अझ प्रगाढ बनाएको छ। स्वास्थ्य क्षेत्रमा पनि भारतले भुटानलाई निरन्तर सहयोग गर्दै आएका छन्। जटिल उपचारका लागि धेरै भुटानी नागरिकहरू भारतका स्वास्थ्य संस्थानहरूमा आउने गरेका छन्। स्वास्थ्य, शिक्षा, मानव र संसाधन विकासमा भएको सहकार्यले दुवै देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गरेका छन्। भारत र भुटान बीचको सांस्कृतिक सम्बन्ध पनि निकै गहिरो छ। दुवै देशका नागरिकहरूबीच लामो समयदेखि धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्पर्क कायम रहेको छ। बौद्ध संस्कृति भुटानको पहिचानसँग जोडिएको छ भने भारत बौद्ध धर्मको उद्गम स्थलको रूपमा परिचित छ। यसले दुवै देशलाई सांस्कृतिक रूपमा अझ नजिक ल्याएको छ। पर्यटन क्षेत्रमा पनि भारत भुटान सहकार्य महत्त्वपूर्ण रहेको छ। भारतबाट ठूलो सङ्ख्यामा पर्यटकहरू भुटान भ्रमण गर्ने गरेका छन्। यसले भुटानको पर्यटन उद्योगलाई प्रोत्साहन

गरिएको छ भने सांस्कृतिक आदान प्रदानलाई पनि बलियो बनाएको छ। सुरक्षा सहकार्यको दृष्टिले पनि भारत भुटान सम्बन्ध विशेष महत्व राख्दछ। दुवै देशले सीमापार अपराध तस्करी तथा अन्य सुरक्षा चुनौतीहरूको सामना गर्न सहकार्य गर्दै आएका छन्। भुटानले आफ्नो भूमि कुनै पनि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने नीति अवलम्बन गरेको छ। यसले क्षेत्रीय स्थायित्व कायम राख्न सहयोग पुर्याएको छ। दक्षिण एसियामा धेरै देशहरूबीच विभिन्न किसिमका राजनैतिक तथा सीमा सम्बन्धी विवाद देखिने गरेका छन्। तर भारत र भुटान बीचको सम्बन्ध आपसी सम्मान र संवादमा आधारित रहेको छ। यही कारणले गर्दा यस सम्बन्धलाई दक्षिण एसियाको सफल कूटनैतिक नमुनाका रूपमा पनि अध्ययन गर्न सकिन्छ। भुटानले आफ्नो विकासको अवधारणामा सकल राष्ट्रिय खुसी अर्थात् ग्रस नेसनल ह्याप्पिनेसलाई विशेष महत्व दिएको छ। भारतले पनि भुटानको यस विकास दर्शनलाई सम्मान गर्दै सहकार्य गर्दै आएको छ। यसले विकास केवल आर्थिक वृद्धिमा सीमित नभई नागरिकहरूको समग्र सुख समृद्धि र जीवन स्तरसँग सम्बन्धित हुनुपर्छ भन्ने सन्देश पनि दिएको छ। आजको विश्वमा साना र ठुला राष्ट्रबीच समान सम्मानको आधारमा सम्बन्ध कायम राख्नु निकै महत्त्वपूर्ण मानिन्छ। भारत र भुटानले यही सिद्धान्तलाई व्यवहारमा उतारेका छन्। ठूलो राष्ट्रले सानो राष्ट्रको स्वतन्त्रता सार्वभौमिकता र राष्ट्रहितको सम्मान गर्नुपर्छ भन्ने सन्देश भारत भुटान सम्बन्धले दिएको छ। त्यसै गरी सानो राष्ट्रले पनि विश्वास मित्रता र सहकार्यको माध्यमबाट आफ्नो विकास र समृद्धिको मार्ग तय गर्न सक्ने उदाहरण भुटानले प्रस्तुत गरेको छ। आजको बद्धिन्दो अन्तर्राष्ट्रिय परिवेशमा भारत भुटान सम्बन्धले अन्य राष्ट्रहरूलाई पनि महत्त्वपूर्ण शिक्षा प्रदान गर्दछ। आपसी सम्मान विश्वास समानता विकास सहकार्य तथा जनस्तरको सम्बन्धलाई प्राथमिकता दिने हो भने दीर्घकालीन र स्थायी मित्रता कायम गर्न सकिन्छ भन्ने सन्देश यस सम्बन्धले दिएको छ। अन्तमा म यही भन्न चाहन्छु कि भारत भुटान सम्बन्ध केवल दुई देशबीचको कूटनैतिक सम्बन्ध मात्र होइन, यो मित्रता विश्वास सम्मान र साझा विकासको अनुपम उदाहरण हो। आर्थिक सहकार्य शिक्षा स्वास्थ्य संस्कृति ऊर्जा सुरक्षा तथा जनस्तरीय सम्बन्धका आधारमा विकसित भएको यो साझेदारी दक्षिण एसियाको सबैभन्दा सफल कूटनैतिक नमुना मध्ये एक हो। भविष्यमा पनि यही मित्रता सहकार्य र साझेदारी कायम रहिरहेमा भारत भुटान सम्बन्ध अझ सुदृढ प्रभावकारी र प्रेरणादायी बन्नेछ भन्ने विश्वास रहेको छ।

हवस् त श्रोता मित्र, हजुरहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो 101.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा। र आजको विषयमा हामी कुराकानी गर्दैथ्यौँ भारत भुटान सीमामाथि। यस विषयमाथि कुराकानी गर्दै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहराजलाई पनि दिनुहोस् बिदा। आउँदो कार्यक्रममा अर्को विषयसँग उपस्थित हुने बाचाको जानकारी गर्दै आजको बसाइबाट यहाँहरूबाट बिदा चाहन्छु। हजुर जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम सीमा क्षेत्रबाट। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज।

0: र अबको क्रममा समय भएको छ 10 बजेको मुख्य समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्यको उज्यालो बिना सूर्यलाई देख्न नसकिने बताउनुभयो। संस्कृतबाट उद्धृत गर्दै श्री मोदीले भन्नुभयो, यसरी सूर्यको सम्पूर्ण अस्तित्व र शक्ति र यसको प्रकाश एक अर्कामा पूर्ण रूपमा निर्भर छन्। भारतको सबैभन्दा ठूलो ग्लोबल टेक्सटाइल कन्फरेन्स भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। सम्मेलनको उद्घाटन केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले गर्ने कार्यक्रम रहेको छ। बिहारको कटिहारको कोटा थाना क्षेत्रको मुसापुर गाउँबाट पाकिस्तानको आतंकवादी नेटवर्कसँग सम्बन्धित एक संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिजो न्यूयोर्कमा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभयो। जयशंकरले पश्चिम एसिया, युक्रेन र सुडान लगायत विश्वव्यापी घटनाक्रमबारे छलफल गरेको जानकारी दिनुभयो। भियतनाममा डुङ्गा दुर्घटनामा मारिएकाहरूको शव आज बिहान चेन्नई विमानस्थलमा ल्याइने भएको छ। मृतकको शव मुम्बईबाट छुट्टा छुट्टै उडानमा ल्याइने र आफन्तको जग्गामा लगिने भनिएको छ। सूचना र प्रसारण मन्त्रालयले वर्ल्ड अडियो भिजुअल एण्ड एन्टरटेनमेन्ट समिट वेब्स 2017

समय बिहानको 10:02 भयो। बिहानीको यो समय हो कार्यक्रम हेलो खरसाङको र कार्यक्रमको प्रतीक्षामा बस्नुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा स्वागत जनाउन चाहन्छौँ आजको अङ्कमा। र श्रोतालाई यस कार्यक्रम अन्तर्गत जानकारी दिनेछौँ विविध विषयमा, साथै सुनाउनेछौँ फिल्मी गीतहरू।

जीवनको यात्रा भोगाइसँगै रमाइलो पनि हुन्छ। सपना बोकेर अघि बढ्दा कहिलेकाहीँ अँध्यारो पनि हुन्छ। हरियो वनमा त बसन्तको बास हुन्छ। जीवनमा सङ्घर्षले मात्रै सफलता प्राप्त हुँदछ र यसै भनाइको साथमा थालनी हुँदछ आजको हाम्रो कार्यक्रम हेलो खरसाङ। त कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस् फिल्म दोस्तानाबाट विशाल ददलानीको शर्मा, शब्दकार अन्विता दत्त अनि सङ्गीतकार विशाल शेखर।

रबको क्रममा यहाँलाई जानकारी गराइरहेछौ आजको मौसम सम्बन्धी। र आज खरसाङमा दिनभरि बादल लाग्ने र वर्षा हुने सम्भावना छ। आज खरसाङको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस अनि निम्नतम 21 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। यसै गरी दार्जिलिङमा मौसम चिसो रहनेछ। दार्जिलिङको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस अनि न्यूनतम 16 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। दिनभरि हल्कादेखि मध्यम वर्षा हुन सक्छ भने केही समयमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। अनि कालेबुङमा पनि आज तापक्रम 22 डिग्री सेल्सियसदेखि 26 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। लगातार वर्षाको कारण पहिरो तथा सडक चिप्लिने जोखिम रहन सक्ने भएकोले यात्रा गर्दा सतर्क रहनु आवश्यक छ। यसै गरी मिरिकको आजको तापक्रम 20 डिग्री सेल्सियसदेखि 25 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। मिरिकमा पनि आज हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानहरूमा भारी वर्षा हुन पनि सक्छ। यसै गरी सिलगढीको आजको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस अनि निम्नतम तापक्रम 27 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। आज सिलगढीमा दिनभरि मौसममा परिवर्तन आउने र वर्षासहित मेघगर्जन हुने सम्भावना रहेको छ। यहाँ गर्मी र आर्द्रता बढी अनुभव गरिए पनि वर्षाले केही राहत दिने सम्भावना रहेको छ। सुन्नुभयो मौसम सम्बन्धी केही जानकारी।

रब अघिल्लो गीत रहेको छ फिल्म बचना ए हसिनाबाट लकी अली अनि श्रेया घोषालको युगल शर्मा, शब्द अन्विता दत्तको अनि संगीत विशाल शेखरको।

मानिसले जीवनभर अनेकौं सपनाहरू देख्छ, कडा मेहनत गर्छ, सफलता प्राप्त गर्ने प्रयास गर्छ र सुखी जीवनको खोजीमा निरन्तर अघि बढिरहन्छ। तर जीवनको वास्तविक सफलता केवल धन सम्पत्ति, पद वा प्रतिष्ठामा मात्र सीमित हुँदैन। साँचो सफलता त मनको शान्ति, सन्तुष्टि र खुसीमा लुकेको हुन्छ। जसको मन खुसी छ, उसले साधारण जीवनमा पनि असाधारण आनन्द अनुभव गर्न सक्छ। त स्विकानोस यो अघिल्लो कोशेली मिक्का सिंह अनि पलक मुचालको युगल शर्मा, शब्दकार कुमार अनि शब्बीर अहमद अनि संगीतकार हिमेश रेशमिया।

र अब सुनोस् ट्राफिक नियमबारे जानकारी। सडक हाम्रो दैनिक जीवनको एक महत्त्वपूर्ण हिस्सा हो। हरेक दिन लाखौँ मानिस पैदल, साइकल, मोटरसाइकल, कार, बस र अन्य सवारी साधन प्रयोग गरेर आफ्नो गन्तव्यमा पुग्छन्। तर ट्राफिक नियम पालन नगर्दा प्रत्येक वर्ष हजारौँ सडक दुर्घटना हुन्छन्, जसमा धेरै मानिसहरूले ज्यान गुमाउँछन् वा गम्भीर रूपमा घाइते हुन्छन्। अधिकांश घटना मानवीय लापरवाहीको कारण हुने

भएकोले ट्राफिक नियम पालन गर्नु प्रत्येक नागरिकको जिम्मेवार हो। भारतमा सड़क सुरक्षालाई सुदृढ बनाउन विभिन्न ट्राफिक नियमहरू लागू गरिएको छ। यी नियमहरूको उद्देश्य जरिवाना उठाउनु मात्र होइन, नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो। यसैले सबैले ट्राफिक नियमलाई आफ्नो दायित्वको रूपमा पालन गर्नुपर्छ। प्रत्येक नागरिकले पालन गर्नुपर्ने मुख्य नियमहरू: सधैँ ट्राफिक सिग्नलको पालन गर्नुहोस्। मोटरसाइकल वा स्कुटर चलाउँदा गुणस्तरीय हेलमेट लगाउनुहोस्। कार चलाउँदा चालक तथा सबै यात्रीहरूले सिट बेल्ट लगाउनुहोस्। मदिरा वा लागू पदार्थ सेवन गरेर कहिले सवारी नचलाउनुहोस्। तोकिएको गति सीमा ननाग्नुहोस्। गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्नुहोस्। ट्राफिक प्रहरीको निर्देशनको सम्मान गर्नुहोस्। पैदल यात्रीले जेब्रा क्रसिङ वा फुट ओभर ब्रिज प्रयोग गर्नुहोस्। सडकमा सावधानी अपनाऊ, ट्राफिक नियम पालन गरौं, सुरक्षित यात्रा गरौं, आफ्नो र अरूको अमूल्य जीवन बचाऊ। नियम पालनले जरिवानाबाट मात्र होइन दुर्घटनाबाट पनि बचाउँछ। सचेत नागरिक बनाऊ, सुरक्षित भारत निर्माणमा पनि सबै मिलेर योगदान दिऊ।

र भर्खरै सुन्नुभयो श्रोताले फिल्म पिकीबाट शाहरुख खानको शर्मा शब्द थियो अजय अतुलको हवस् त श्रोता कार्यक्रम हेलो खरसाङ अब आजलाई यतिमा नै समाप्त हुँदछ र आजको कार्यक्रमबाट हजुरहरूले अवश्य आनन्द लिनुभयो होला भन्ने आशा साँचेका छौँ र जाँदा जाँदै यहाँलाई भन्न चाहन्छु कि मुस्कान हाम्रो सबैभन्दा ठुलो गहना हो सकारात्मक सोच हाम्रो सबैभन्दा ठुलो शक्ति हो सन्तुष्टि हाम्रो सबैभन्दा ठुलो धन हो र खुसी रहनु हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो यसैले हरेक दिन सकारात्मक सोचौँ कृतज्ञ बनौँ मनबाट मुस्कुराउँ र आफू पनि खुसी रहौँ र अरूलाई पनि खुसी बाँडौँ किनकि अन्तत जीवनको सबैभन्दा सुन्दर उपलब्धि भनेको नै शान्त मन सन्तुष्ट हृदय अनि सधैं मुस्कुराउनु नै जीवन हो र अब यसै क्रममा अब मलाई पनि यहाँहरूबाट बिदा दिनुहोस् नमस्ते शुभ दिन

भर्खरे मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। त यस केन्द्रको अघिल्लो कार्यक्रमहरूमा यहाँहरूको साथमा रहनेछु उद्घोषिका म छिरिङडोमा। प्रथमतः नमस्कार साथै हार्दिक अभिवादन यहाँहरू सम्पूर्णमा।

कार्यक्रम सरकारमा हामीहरू समक्ष प्रस्तुत भइसकेका छौं भने आजको विषय सामाजिक सञ्जाल र अफवाहको सत्य साथमा मनोरञ्जन गराइरहेका छौं केही फिल्मी गीतहरूद्वारा।

0: That's some fly mother beats.
1: सामाजिक सञ्जाल र अफवा आजको आधुनिक युगको दुई पाटा हुन्। सामाजिक सञ्जाल अहिले हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। सामाजिक सञ्जालमा मानिसहरूले छिट्टो समाचार, विचार र जानकारी आदान प्रदान गर्छन्। यसले शिक्षा, व्यवसाय, मनोरञ्जन र संसारलाई

सहज बनाएको छ आफ्नो प्रतिभालाई दर्शाउने साधन र माध्यम पनि सामाजिक सञ्जाल नै भइसकेको छ सामाजिक सञ्जाल अहिले यस्तो प्रभावकारी भइसकेको छ जसको उपयोग बिना हाम्रो जीवन अधुरो छ तर सामाजिक सञ्जालको उपयोग जतिको फाइदाजनक छ त्यतिकै यसको नकारात्मक असर पनि हाम्रो जीवनमा पर्न गएको छ कसरी भन्नुहुन्छ भने यसतर्फ पनि हामी आउनेछौँ त्यतिन्जेल सुन्नुहोस् यो गीत

सामाजिक सञ्जालमा हरेक भाइरल जानकारी सत्य नै हुन्छ भन्ने छैन। सामाजिक सञ्जालको नकारात्मक असर हामी देख्न पाउँछौँ अफवाको रूपमा। अफवा सामाजिक सञ्जालको यस्तो भयावह रूप हो जसले हाम्रो जीवनलाई मात्र होइन समाजलाई पनि असर पर्न सक्छ। सामाजिक सञ्जालको गलत प्रयोगले अफवा फैलाएर भ्रम सिर्जना गर्ने र समाजमा नकारात्मक असर पार्ने समस्या पनि बढेर गएको छ। अफवा भनेको सत्यता पुष्टि नभएको गलत जानकारी हो जुन मानिसहरू माझ छिट्टो फैलिन्छ।

सामाजिक सञ्जालमा कुनै पनि सूचना केही सेकेन्डमै हजारौं मानिससम्म पुग्न सक्छ। यदि तथ्य जाँच नगरी जानकारी साझा गरियो भने समाजमा डर, द्वन्द र भ्रम सृजना गर्न सक्छ। कहिलेकाहीँ अफवाहका कारण व्यक्तिको प्रतिष्ठामा क्षति पुग्ने, सामाजिक सद्भाव बिग्रने र अनावश्यक विवाद उत्पन्न हुने गर्छ। यस समस्याबाट बाँच्न प्रत्येक व्यक्तिले जिम्मेवारीपूर्वक सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ। कुनै पनि समाचार वा जानकारी साझा गर्नु अघि विश्वसनीय स्रोतबाट त्यसको सत्यता जाँच गर्न आवश्यक छ। अरूको गोपनीयताको सम्मान गर्ने, भ्रामक सामग्री नफैलाउने र सकारात्मक तथा उपयोगी जानकारी मात्र साझा गर्ने बानी बसाल्नुपर्छ।

निष्कर्षमा भन्न पर्दा श्रोता, सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो होइन, यसको प्रभाव हाम्रो प्रयोगमा निर्भर हुन्छ। यदि हामी सत्य, जिम्मेवारी र सचेतनाका साथ सामाजिक सञ्जाल प्रयोग गर्छौँ भने यसले समाजमा सृजनात्मक एवं सौहार्दपूर्ण वातावरण बनाउन सक्छ। त्यसैले सत्य जानकारीलाई प्राथमिकता दिउँ र जिम्मेवार डिजिटल नागरिक बनाऊ।

सामाजिक सञ्जाल र अफवा यहाँहरूको निम्ति कुनै नयाँ कुरा भने होइन। तपाईँहरू सामाजिक सञ्जालको नकारात्मक र सकारात्मक दुई पक्षसित भलिभाति नै परिचित हुनुहुन्छ। यसर्थ सावधानीपूर्वक यसको उपभोग र उपयोग गर्नुहोस् यति भन्न चाहन्छु। त कार्यक्रम हाम्रो सरकारबाट अहिलेलाई भनिदिनुहोस् बिदा। भोलि फेरि यस कार्यक्रममा अर्को जानकारीको साथ प्रस्तुत हुनेछौं।

यहाँहरु जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। ताब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस्।

कार्यक्रमको पहिलो कोशीली यहाँहरू समक्ष राख्यौं योगिता राईको स्वरमा भने दोस्रो गीत लिएर आएका छौं हेमन्त लामाको स्वरमा स्वीकार्नुहोस्

कार्यक्रमको यो अन्तिम आधुनिक गीत यहाँहरूले सुन्नुभयो वरुण र शैलीको स्वरमा र यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौँ तर अहिलेलाई पनि दिनुहोस् आज्ञा आधुनिक गीतको यस कार्यक्रमबाट सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र

सम्पूर्ण श्रोताहरूमा फेरि पनि हार्दिक अभिवादन आकाशवाणीको खरसाङ केन्द्रमा त अब भने यहाँहरूकै अनुरोधमा लिएर आएका छौं केही लोकनी आधुनिक गीतहरू। र आज भने हाम्रो हातमा धेरै अनुरोध पत्रहरू आइसकेको छ र यहाँहरूकै अनुरोधमा आज भने सुनाइरहेछौ केही लोकनी आधुनिक गीतहरू। र पहिलो गीत रहेको छ बेनम सिंह खतानीको स्वरमा र यस गीतमा शब्द अनि संगीत रहेको छ गोविन्द सिंह खतानीको। र यस गीतलाई मन पराएर अनुरोध पठाउने श्रोताहरूमा हुनुहुन्छ बम बस्ती कालिम्पोङबाट पुनम पाखरिन, सुदेश पाखरिन, दवा भोटिया, दवा लमु शेर्पा, इन्दिरा, जिना भुटिया र किरण पाखरिन, सालबारी सिलगढीबाट सीता शर्मा, रजनी गुरुङ, अन्जु राई, रश्मि राई, सुनिता राई र प्रतिमा छेत्री, उच्च डुमाराम खरसाङबाट सञ्जय थापा, नमिता निश्चित, सानन्द कुमार प्रधान, सुमन शर्म समृद्धि, मौसम दिव्या, दक्ष चुन्जिनी र विनिता, शिवजी सिटोङबाट महावीर राई, चन्द्रकला राई, हेमचन्द्र, सकुन, महेश र सौमिका। र यहाँ श्रोताहरूको अनुरोधमा यहाँहरूलाई सुनाइरहेछौ कार्यक्रमको यो पहिलो प्रस्तुति, स्वीकार्नुहोस्।

सोलेम्बुङ रामदल गाउँबाट पुष्प तामाङ, प्रीतम, कमला, थिरेन, सरिता र बिबी मल्ल, सोलेम्बुङ मुन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, इसिम वाङदेल, चन्द्र, माया, पुनम र सुकराज, मन्टिभेट रोड खरसाङबाट डामिन डानियल, डोर्थे डानियल, रेजिना, डुक डामियल, टेरेजा र बर्नार्ड, यसै गरी अप्पर सिरोबरी गिदे पहाड़बाट सुषमा सिंह, एसएम दर्नाल, श्याम दर्नाल, पुष्प छेत्री अनि साथीहरू। यसै गरी यो अघिल्लो गीतमा अनुरोध छ यहाँहरूको पनि नौगाछियाबाट मुमताज मोहल्ला, नौगाछिया मुमताज मोहल्लाबाट सुकराज अन्सारी, जाफर अन्सारी र अख्तर अन्सारी। यहाँ श्रोताहरूले अनुरोध गर्नुभएको गीत रहेको छ लोकगीत, र यो लोकगीत सुष्मिता खातीको स्वरमा यहाँहरूलाई सुनाइरहेका छौं। शब्द रहेको छ कालो सिंह रन पहिलेको अनि संगीत महेश्वर लामाको।

अबको यो अघिल्लो गीत यहाँहरूलाई सुम्पिरहेका छौँ राजेन आलेको स्वरमा। शब्द रहेको छ रतन सुब्बाको अनि संगीत गायक कलाकार स्वयंको र यस गीतमा अनुरोध छ यहाँहरूको। मालबजारबाट अजय थनुका नागरी फार्म पोखरी।

पोख्रे बुङबाट शान्त तामाङ, अपर माङरिङ खरसाङबाट लालिमा शेर्पा, सुम्बा शेर्पा, याङजी राधा, सारिका, तृष्णमुखिया, कला राई र सालिमा राई, काठमाडौँबाट सरोज दत्त, चन्द्रदत्त, अवनीश, आशिष तरुण, रनी विदिता, यस्तै प्रकारले कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीणा रोहार, प्रतीक्षा रोका, अर्चना रसाली, एकता रसाली, अनुराधा राई र हिमाञ्जली तामाङ, यहाँहरू हुनुहुन्छ रोज ब्याङ्क रानी हिट्टी राजबारी दार्जिलिङबाट र यहाँहरूले मन पराएर अनुरोध गर्नुभएको गीत यहाँहरू समक्ष राखिरहेका छौं।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ वसन्ती बाला लामाको स्वरमा। शब्द रहेको छ ज्योति बाला लामाको अनि सङ्गीत गायक कलाकार स्वयंको। र यो अन्तिम गीतमा अनुरोध पठाउने हाम्रा श्रोताहरू हुनुहुन्छ कटुवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई र ह्याप्पी राई, दुबिया नेवदा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई र प्राञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई र नवनीत राई, न्यू चन्टा चिया बगान गिर्जा लाइनबाट तर्कातुष एका, स्वर्णलता एका, श्रद्धा एका, अनिरुद्ध एका, डेमेन एका, जुलियन एका र चार्ल्स एका, साथै झङ्गुरी बस्तीबाट विमल खरिया, मिना खरिया, सुचिता खरिया, निलु र सानिया खरिया। यस्तै प्रकारले आदर्श रेडियो श्रोता संघ कन्या बजार पुण्याबाट दिलीप कुमार सेन्चुरी, विमला रानी सेन्चुरी, सिम्पिरानी शाह, प्रिया कुमारी र विजय डाकिया। र यहाँ श्रोताहरूको अनुरोधमा यहाँहरू समक्ष राखिरहेका छौँ कार्यक्रमको यो अन्तिम प्रस्तुति। स्वीकार्नुहोस्।

र यहाँहरूले पनि आफूले मन परेको लोकने आधुनिक गीत अनुरोध गर्न चाहनुहुन्छ भने अनुरोध गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना रहेको छ श्रोताहरूको अनुरोधमा केही लोकने आधुनिक गीतको कार्यक्रम, केन्द्र निर्देशक आकाशवाणी खरसाङ, होला खरसाङ, जिल्ला दार्जिलिङ। त आजलाई पनि श्रोताहरूको अनुरोधमा केही लोकने आधुनिक गीतको कार्यक्रम यतिमा नै पुरा गर्दछौ। शुभ दिन, नमस्ते।

0: This is Akashwani Kishyong, 103.5 MHz, and it's time for Nepali Headlines.
1: Namaskar, yo Akashwani ho, Mukhya Samachar, Alisha Kavaspata, sunnuhos. पश्चिम बंगालको कोलकातामा आज दिव्य केरा मेला शुरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मेलाको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा केन्द्रीय सामाजिक न्याय अनि अधिकारिता मन्त्री डाक्टर वीरेन्द्र कुमार अनि राज्य मन्त्री रामदास अठावलेको पनि उपस्थिति रहनेछ। यो मेला 22 जुलाईसम्म चल्नेछ। संसदीय कार्य मन्त्री किरण रिजिजू कतारको अमीर शेख हमद बिन खलिफा अल थानीको दुखद निधनमा भारत सरकार अनि जनताको तर्फबाट संवेदना व्यक्त गर्न आज दोहा प्रस्थान गर्नुभएको छ। भारत अनि ब्रिटेन बीच व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यस ऐतिहासिक सम्झौता अन्तर्गत भारतीय निर्यातलाई ब्रिटेनको बजारमा 99% शून्य शुल्कको सुविधा मिल्नेछ। भारतले हिज बेल्जियमको राजधानी ब्रसेल्समा फिलिस्तिनी डोनर ग्रुप पीडीजीको दोस्रो मन्त्री स्तरीय बैठकमा भाग लिएको छ। विदेश मन्त्रालयमा वाणिज्य दूतावास, पासपोर्ट अनि भिजा तथा प्रवासी भारतीय मामला सचिव श्री प्रिया रंगनाथनले भन्नुभयो, भारत लामो समयदेखि फिलिस्तिनीहरूको विश्वासिलो साझेदार रहेको छ। भियतनाममा नाव दुर्घटनामा ज्यान गुमाउने आन्ध्र प्रदेशका 3 पर्यटकहरूको पार्थिव शरीर आज बिहान हैदराबाद पुर्याइएको छ। आन्ध्र प्रदेशको लघु अनि मध्यम उद्यम मन्त्री के श्रीनिवासले हैदराबाद हवाई अड्डामा पार्थिव शरीर ग्रहण गर्नुभयो। उहाँले शवलाई पीड़ितहरूको पैतृक स्थानमा पुर्याउने व्यवस्थाको निरीक्षण पनि गर्नुभयो। अमेरिकाले लगातार तेस्रो राति इरानमा हवाई हमला गरेको छ। यस घटनाले दुई देशबीच तनाव फेरि बढेको छ। झारखण्डमा लातेहार जिल्ला पुलिस प्रतिबन्धित भाकपा माओवादीका क्षेत्रीय कमाण्डर रविन्द्र गन्जुलाई गिरफ्तार गरेको छ। फिफा वर्ल्ड कपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिला सेमिफाइनल फ्रान्स अनि स्पेन बीच हुनेछ। यो म्याच भारतीय समय अनुसार राति 12:30 बजे सुरु हुनेछ। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 बजेमा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत। यहाँहरू सम्पूर्णमा यहाँहरूको साथमा छु उद्घोषिका म छिरिङडोमा। त अब भने यहाँहरूलाई केही क्षण रमाइलो गराउन लिएर आएका छौँ केही आधुनिक गीतहरू। र आजको यस आधुनिक गीतको कार्यक्रममा यहाँहरूलाई सुनाइरहेछौँ एलबी थापाको शब्द रचनामा केही आधुनिक गीतहरू। भने पहिलो गीत रहेको छ करण थापाको स्वरमा, सङ्गीत प्रणय गुरुङको।

प्रणय गुरुङकै संगीत अनि उहाँकै स्वरमा अबको अघिल्लो गीत यहाँहरू समक्ष राखिरहेका छौं। शब्द रचना एलबी थापाको।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र कार्यक्रम भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा सुरु भयो। रेल मन्त्री अश्विनी वैष्णवले सम्पूर्ण भूमि अधिग्रहण प्रक्रियालाई व्यवस्थित गर्न रेल भूमि पोर्टल सुरु गरिने बताउनु भएको छ।

0: भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। जम्मू कश्मीरमा जम्मूको एक स्पेसल राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयले पाकिस्तानमा रहेको प्रतिबन्धित आतंकवादी संगठन लश्कर ए तैयबा एलईटीका प्रमुख हाफिज सईद विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रुख रोप्ने कुरामा जोड दिनुभयो अनि जापान ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि टोकियोमा सुरु भएको छ। अब समाचार विस्तारमा। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र कार्यक्रम भारत ट्याक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा सुरु भयो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले 4 दिवसीय कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमले वस्त्र फेसन दिगोपन प्रविधि नवप्रबन्धन लगानी र अन्तर्राष्ट्रिय व्यापारमा भारतको बढ्दो विश्वव्यापी नेतृत्व प्रदर्शन गर्दछ। यसले निर्माता निर्यातकर्ता विश्वव्यापी खरिददार लगानीकर्ता नीति निर्माता अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल कारीगर स्टार्टअप र प्रविधि प्रदायकहरूलाई एउटै ठाउँमा ल्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको 5F दृष्टिकोण फार्म टू फाइबर टू फ्याक्ट्री टू फ्यासन टू फरेनसम्मबाट प्रेरित भएर भारत टेक्स 2026 वस्त्र मूल्य श्रृङ्खलामा व्यापार लगानी नवप्रवर्धन नीति सम्वाद र रणनीतिक साझेदारीको लागि एक अग्रणी विश्वव्यापी प्लेटफर्ममा विकसित भएको छ। भारत टेक्स 2026 को यो तेस्रो संस्करणमा लगभग 7,000 खरिदारहरू र 20,000 बढी कपडा उत्पादनहरूको सहभागिता देखिएको छ। 14 अध्यक्षका अन्तर्राष्ट्रिय प्रदर्शकहरूले यस कार्यक्रममा भाग लिइरहेका छन्। कार्यक्रममा 20 बढी देशका अन्तर्राष्ट्रिय विज्ञहरू राष्ट्रिय उद्योग जगत नेताहरू नीति निर्माताहरू र विचारकहरू सहित 350 बढी वक्ताहरूको सहभागिता रहनेछ।
1: हो रहा, कुछ से हो गया है, कुछ से बाकी। ये बताता है कि आज 60,000 से ऊपर एग्जिबिटर आए हैं और सबसे बड़ी खासियत है इस एक्सपो में 90% MSME आए हैं। मैं उम्मीद कर रहा हूं कि इस बार जो बायर आ रहे हैं ये सारे दुनिया के रिकॉर्ड को तोड़ेंगे।
0: रेल मंत्री अश्विनी वैष्णवले संपूर्ण भूमि अधिग्रहण प्रक्रियालाई व्यवस्थित गर्न रूल रेल भूमि पोर्टल सुरु गरिने बताउनु भएको छ। भारतीय रेलवेलाई आधुनिकीकरण गर्ने उद्देश्यले गरेका सुधारहरूको बारेमा नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै श्री वैष्णवले रेल मन्त्रालयले निर्माण क्षेत्रसहित धेरै सुधारहरू लागू गरेको बताउनुभयो। उहाँले उर्वर र अब कन्टेनरमा परिवहन गर्न सकिने बताउनुभयो। श्री वैष्णवले पावर प्लान्टहरूमा उत्पन्न हुने फ्लाई एस अब कन्टेनरमा परिवहन गरिनेछ, जसबाट अब यसको मसिनो धुलोले पर्यावरणलाई प्रदूषित गर्ने छैन। उहाँले रेलवे सिमेन्ट र सडक निर्माण जस्ता क्षेत्रहरूमा फ्लाई एस कन्टेनरमा परिवहन गरिने बताउनुभयो। श्री वैष्णवले कन्टेनर नीति अन्तर्गत एकीकृत लाइसेन्स प्रणालीको पनि घोषणा गर्नुभयो।
2: अगर हम फ्लाई ऐश का एक अच्छा ट्रांसपोर्टेशन मैकेनिज्म बना सकते हैं तो देन वी कैन यूज फ्लाई ऐश इन इकोनॉमिक वे, सीमेंट में प्रोडक्शन में यूज कर सकते हैं या फिर रोड कंस्ट्रक्शन या किसी दूसरे कंस्ट्रक्शन में हम काम में ले सकते हैं। अभी तक क्या चैलेंज आता था, रेल ट्रांसपोर्टेशन में जब उसको वैगन में भरते हैं तो फ्लाई ऐश बहुत फाइन होने से उसको लोड करने के टाइम में बड़ा पॉल्यूशन होता। सो दैट्स व्हाई वी ब्रॉट दिस रिफॉर्म, फ्लाई ऐश के लिए स्पेशल कंटेनर डिजाइन किया है।
0: भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। यो सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र आफ्ना जनतामा समृद्धि ल्याउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस ऐतिहासिक सम्झौताको जग मई 2021 उन्नत व्यापार साझेदारी र भारत ब्रिटेन रोडम्याप 2030 अपनाएर राखिएको थियो, जसले 2030 व्यापार दोब्बर बनाएर 100 अरब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ARNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। जम्मू कश्मीरमा जम्मूको एक स्पेसल राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयले पाकिस्तानमा रहेको प्रतिबन्धित आतंकवादी संगठन लश्कर ए तैयबा एलईटीका प्रमुख हाफिज सईद विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ। पहलगाममा आतंकी हमलाको चलिरहेको अनुसन्धानसँग सम्बन्धित मामिलामा यो वारेन्ट

0: जारी गरेको हो। हाम्रो आकाशवाणी जम्मू संवाददाताले रिपोर्ट गरे अनुसार राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयका विशेष न्यायाधीशले 8 जुलाईमा यो आदेश जारी गर्नुभएको थियो। राष्ट्रिय अन्वेषण अभिकरणले पहलगाम आतंकवादी हमला मामिलामा सहित विरुद्ध सप्लिमेन्ट्री चार्जसिट दायर गरेको 2 दिनपछि यो आदेश आएको हो। जम्मूको स्पेशल राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयमा दायर गरेको सप्लिमेन्ट्री चार्जसिटमा 76 वर्षीय सहीदलाई व्यक्तिगत रूपमा र प्रतिबन्धित लश्कर ए तैयबा एलइटी अनि यसको प्रोक्सी फ्रन्ट द रेजिस्टेन्स फ्रन्टको प्रमुखको रूपमा आरोप लगाएको छ। उनलाई भारतीय दण्ड संहिता 2023 र गैर कानुनी गतिविधि रोकथाम एन 1967 धेरै धाराहरू अन्तर्गत अभियोग लगाएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रुख रोप्ने कुरामा जोड दिनुभयो। उहाँले राज्य प्रदूषण नियन्त्रण बोर्डलाई नरिवलको बिरुवा वितरण गर्न अनुरोध पनि गर्नुभयो। कोलकाताको सल्ट लेक स्थित बोनोबितान जैविक विविधता पार्कमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले राज्य सरकारले यस वर्ष 7 करोड 20 लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेको बताउनुभयो। यीमध्ये 9 लाख बिरुवा 5 जुनमा विश्व पर्यावरण दिवसको अवसरमा रोपिसकिएको छ। उहाँले आगामी रथयात्राको अवसरमा पश्चिम बङ्गालभरि आयोजना गरिने शिविरहरूमा पनि बिरुवा वितरण गरिने बताउनुभयो। वन सप्ताह 20 जुलाईसम्म जारी रहनेछ। सरकारले सोसियल मिडियामा भाइरल एउटा भिडियोको खण्डन गरेको छ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डको अकल्यान्डमा आयोजित एक कार्यक्रममा भारत विश्वको दोस्रो ठूलो गोमांस उत्पादक देश हो भनी बताएको दावी गरेको छ। प्रेस सूचना ब्युरो पिआइबीको तथ्य जाँच इकाइले उक्त दावी गलत भएको र प्रधानमन्त्रीले त्यस्तो कुनै पनि बयान नदिएको बताएको छ। इकाइले मानिसहरूलाई भ्रामक सामग्रीबाट सावधान रहन र प्रमाणित जानकारीको लागि सधैँ आधिकारिक स्रोतहरूमा भरोसा गर्ने सल्लाह दिएको छ। भारतले हिजो बेल्जियमको ब्रसल्समा प्यालेस्टिनी डोनर ग्रुप पिडिजीको दोस्रो मन्त्री स्तरीय बैठकमा भाग लियो। विदेश मन्त्रालयको वाणिज्य दूतावास पासपोर्ट अनि भिजा तथा प्रवासी भारतीय मामिलाका सचिव श्री प्रिया रङ्गनाथनले भारत लामो समयदेखि प्यालेस्टिनी जनताको विश्वसनीय साझेदार रहेको बताउनुभयो। उहाँले भारतले स्वास्थ्य शिक्षा सिप विकास र व्यावसायिक प्रशिक्षणका क्षेत्रमा विकास र मानवीय सहयोग प्रदान गरिरहेको बताउनुभयो। वार्षिक अनिवर आस्थनम पर्वको तयारीको रूपमा आज तिरुमला श्री वेङ्कटेश्वर मन्दिरमा परम्परागत कोयल अलवर तिरुमञ्जम अनुष्ठान सम्पन्न गरियो। यो पवित्र अनुष्ठान वर्षमा 4 पल्ट उगादी आनिवार आस्थनम ब्रह्मोत्सनम र वैकुण्ठ एकादशीभन्दा अघि योजना गरिन्छ। समारोहको एक भागको रूपमा गर्भगृह वरपरको क्षेत्र उपमन्दिरहरू भान्साघरहरू भित्ताहरू छतहरू र पूजा सामग्रीहरूसहित सम्पूर्ण मन्दिर परिसरलाई राम्ररी सफा गरिएको थियो। शुद्धिकरण प्रक्रियापछि चन्दन हल्दी कपुर केसर र अन्य सुगन्धित सामग्रीहरूबाट तयार पारेको पवित्र सुगन्धित मिश्रण मन्दिरभरि छर्किएको थियो। जम्मू कश्मीरको साम्बा जिल्लाको खेतबाट आज एउटा ड्रोन बरामद गरेको छ। यो देवाक नजिकैको खेतमा फ्याँकिएको अवस्थामा फेला परेको हो। ड्रोनलाई फोरेन्सिक जाँचको लागि पठाएको छ। अनुसन्धानले यसको उत्पत्ति यसको प्राविधिक विशेषताहरू र यो सीमापार गतिविधिहरूको लागि प्रयोग गरेको थियो कि थिएन भनेर निर्धारण गर्नेछ। जापान ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि टोकियोमा सुरु भएको छ। महिला एकलमा 2 पल्टको ओलम्पिक पदक विजेता पिभी सिन्धुले नकआउट राउन्डमा मलेसियाकी वोङ लिङ चिङलाई 21-14 21-11 पराजित गरिन्। मिक्स डबल्समा तनिसा क्रास्टो र ध्रुव कपिलाले स्कटल्यान्डका अलेक्जान्डर डन र जुली म्याकफर्सनलाई 21-16 21-14 पराजित गरिन्। पुरुष एकलमा आयुष सेट्टी र लक्ष्य सेनले भोलि आफ्नो म्याच खेल्नेछन्। लक्ष्यले जापानका केन्टा वातानावेसँग प्रतिस्पर्धा गर्नेछन् भने आयुषले थाइल्यान्डका पूर्व विश्व च्याम्पियन कुनाला भूत वितिदर्शनसँग खेल्नेछन्। यो समाचार युट्युबमा @AR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र कार्यक्रम भारतको टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा सुरु भयो। रेल मन्त्री अश्विनी वैष्णवले सम्पूर्ण भूमि अधिग्रहण प्रक्रियालाई व्यवस्थित गर्न रेल भूमि पोर्टल सुरु गरिने बताउनु भएको छ। भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। अनि जापान ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि टोकियोमा सुरु भएको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब पालो यो लोकगीतको स्वीकार्नुहोस् कुन्ती मोक्तानको स्वरलाई।

0: सुन्दै हुनुहुन्थ्यो कुन्ती मोक्तानको स्वरलाई।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ भारतको समुद्री सीमाका संरक्षकहरू। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतको समुद्री शक्ति नौसेना सञ्चालनको सम्पूर्ण स्पेक्ट्रम राष्ट्रिय हितहरूको रक्षा गर्ने सन्तुलित बेडामा निर्भर गर्दछ। निलगिरी सन्धायक र अर्नाला वर्गहरूले यस क्षमताका तीन महत्वपूर्ण स्तम्भहरूको प्रतिनिधित्व गर्दछन्। हालै सञ्चालनमा ल्याइएको आईएनएस दुनागिरी, आईएनएस संशोधक र आईएनएस अग्रेयले यी स्वदेशी युद्धपोत वर्गहरूको स्तर विस्तार प्रदर्शन गर्दछ। आईएनएस महेन्द्रगिरीले यो क्षमतालाई अझ बलियो बनाउँछ। उच्च स्वदेशी सामग्रीले निर्मित यी प्लेटफर्महरूले आत्मनिर्भर भारतलाई

0: मूर्त रूप दिन्छन् र भारतको रक्षा उत्पादन पारिस्थितिक प्रणालीलाई बलियो बनाउँछन्। सँगै तिनीहरूले समुद्री सुरक्षा बढाउँछन्, नील अर्थतन्त्रलाई समर्थन गर्छन् र एक अग्रणी समुद्री शक्तिको रूपमा भारतको स्थितिलाई सुदृढ गर्दछन्। भारतीय नौसेना हिन्द महासागर क्षेत्रमा एक प्राथमिक सुरक्षा प्रदायक हो। यसले लगभग 11,098 किलोमिटरको तटवर्ती क्षेत्र, लगभग 24 लाख वर्ग किलोमिटरको विशेष आर्थिक क्षेत्र र भारतको व्यापारको लगभग 90% मात्रा बोक्ने समुद्री लेनहरूको सुरक्षा गर्दछ। यो प्राप्त गर्न सन्तुलित बेडा चाहिन्छ, जसमा प्रत्येक वर्गको युद्धपोतले समुद्री सुरक्षाको एक विशिष्ट तहमा योगदान पुर्याउँदछ। भारतमा केवल एक महिनामा निर्मित 4 नयाँ पुस्ताको स्वदेशी नौसेना प्लेटफर्महरूले अब यो स्तरित दृष्टिकोणलाई जीवन्त बनाउँदछन्। समुद्रको सतहमा रोक्ने र लड्ने क्षमता यस संरचनाको अगाडि बसेको छ। यस खण्डमा सबैभन्दा नयाँ निलगिरी वर्ग स्टिल्थ फ्रिगेटहरू हुन्, जुन उच्च तीव्रता अपरेशनहरूको लागि परियोजना 17A अन्तर्गत निर्माण गरिएका छन्। तिनीहरूको कम राडर, थर्मल र ध्वनिक हस्ताक्षरहरूले युद्धमा बाँच्न सक्ने क्षमतामा सुधार गर्दछ। समुद्री शक्ति पनि समुद्रको गहिरो बुझाइमा निर्भर गर्दछ। संधायक वर्ग सर्वेक्षण भेसल ठूला जहाजहरूले भारतको हाइड्रोग्राफिक क्षमतालाई बलियो बनाउँछन्। यिनीहरूले समुद्री सतहको नक्सा बनाउँछन्, समुद्री डेटा संकलन गर्छन् र सुरक्षित नेभिगेशनको लागि सही समुद्री चार्टहरू उत्पादन गर्दछन्। यो कामले नौसेना सञ्चालन, समुद्री व्यापार र ब्लू इकोनोमीलाई समर्थन गर्दछ र यसले हिन्द महासागर क्षेत्रमा एक विश्वसनीय हाइड्रोग्राफिक साझेदारको रूपमा भारतको स्थितिलाई बलियो बनाउँछ। तटरेखाको नजिक एन्टी पनडुब्बी युद्धले रक्षाको अर्को तह बनाउँछ। अर्नला वर्ग एन्टी पनडुब्बी युद्ध अथले पानी शिल्पहरू तटीय पानीमा पनडुब्बीहरू पत्तो लगाउन र निष्क्रिय पार्न डिजाइन गरिएको हो। आफ्नो मुख्य भूमिका बाहेक तीनैवटा वर्गले मानवीय सहायता, विपद राहत र खोज तथा उद्धार अभियानहरू लिन सक्छन् र सँगै तिनीहरूले भारतको स्वदेशी जहाज निर्माण कार्यक्रमहरूको सफलतालाई चिन्ह लगाउँछन्। क्रामिक उत्पादनमा उनीहरूको पाइलाले समुद्री सुरक्षालाई बलियो बनाउँछ, आत्मनिर्भर भारतलाई अगाडि बढाउँछ र आफ्नै युद्धपोतहरू डिजाइन र निर्माण गर्ने भारतको बढ्दो क्षमता देखाउँछ। स्टिल्थ फ्रिगेटहरूले भारतीय नौसेनाको सतह लडाई क्षमताको मेरुदण्ड बनाउँछन्। तिनीहरूले विमान वाहकहरूको सुरक्षा गर्छन्, महत्वपूर्ण समुद्री लेनहरू सुरक्षित गर्छन् र टाढाको पानीमा शक्ति परियोजना गर्छन्। आधुनिक नौसेना युद्धको लागि डिजाइन गरिएको तिनीहरूले उन्नत हतियार, सेन्सरहरू र उड्डयन सुविधाहरूलाई एकीकृत गर्दछन्। यस क्षमतामा निर्माण गर्दै परियोजना 17A स्वदेशी स्टिल्थ फ्रिगेटहरूको नवीनतम पुस्तालाई प्रतिनिधित्व गर्दछ। निलगिरी वर्गमा आईएनएस निलगिरी, आईएनएस हिमगिरी, आईएनएस तारागिरी, आईएनएस उदयगिरी, आईएनएस दुनागिरी, आईएनएस महेन्द्रगिरी र निर्माणाधीन विन्ध्यगिरी समावेश छन्।
1: प्रस्तुत थियो समसामयिक समीक्षा।

श्रोता लोक अनि आधुनिक गीतहरूले त यहाँहरूलाई रमाइलो गराउँदै आइरहेका छौँ भने अब हिन्दी फिल्मी गीतहरूद्वारा पनि यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। पहिलो गीत लता मङ्गेशकर र मोहम्मद रफीको युगल स्वरमा, फिल्म अभिमान, शब्द मजरू सुल्तानपुरीको अनि सङ्गीत एसडी बर्मनको।

अर्का याग्निक र सानको युगल शर्मा यहाँहरूले सुन्नुभयो फिल्म हमतुमबाट यो गीत भने अघिल्लो गीत लिएर आएका छौँ फिल्म मेखेला ऋतु अनारीबाट अलका याग्निक शर्मा स्वीकार्नुहोस्

0: र प्रस्तुत फिल्मी गीतहरू सुनेर यहाँहरूले अवश्य पनि आनन्द त लिनुभयो होला भन्ने हामी आशा राखेका छौँ। र यही आशा राख्दै अब पनि सुनाइरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यका भावी पिँढीको भविष्य सुरक्षित गर्न सरकारको जिम्मेवारी रहेको बताउनुहुँदै यसै उद्देश्यले सञ्चालित निजुत मोइना अनि निजुत बाबु योजनाहरूलाई प्रभावकारी ढङ्गमा क्रियान्वयन गर्ने सन्दर्भमा उहाँले हिज साँझ शिक्षा विभागीय अधिकारीहरूसित समीक्षा बैठक गर्नुभयो। मुख्यमन्त्रीले आज आफ्नो सोसियल मिडिया पोस्टमा सरकारले यो दुईवटा योजनाहरूको लाभ सबै पात्र विद्यार्थीहरूसम्म समयमै पुग्ने कुरा सुनिश्चित गर्ने बताउनुभयो। उहाँले अधिकारीहरूलाई यस योजनाहरूलाई प्रभावकारी अनि पारदर्शी ढङ्गमा क्रियान्वयन गर्नका लागि आवश्यक कदम उठाउने निर्देश पनि दिनुभएको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले मंगलबार प्रख्यात असमिया साहित्यकार नवकान्त बरुवाको पुण्यतिथिका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै असमिया भाषा साहित्य तथा संस्कृतिप्रति उहाँले पुर्याउनु भएको अमूल्य योगदानको स्मरण गर्नुभयो। मुख्यमन्त्रीले सामाजिक सञ्जालमा साझा गर्नुभएको सन्देशमा बाल्यकालमा बाला साहित्य मार्फत नवकान्त बरुवाका रचनासँग आफ्नो परिचय भएको र समयसँगै त्यो गहिरो साहित्यिक अनुरूप रागमा परिणत भएको उल्लेख गर्नुभयो। उहाँले बाल साहित्य कविता

उपन्यास र गीत लगायत उहाँका प्रत्येक कृतिहरू असमिया साहित्य र संस्कृतिका अमूल्य सम्पदा भएको बताउनुभयो। डाक्टर शर्माले नवकान्त बरुवाका कालजयी साहित्यिक कृति र गीतहरूले पुस्तौदेखि मानिसहरूलाई चिन्तन, संवेदना र सृजनाशीलताको प्रेरणा दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले असमिया भाषा र साहित्यको आकाशमा उहाँको योगदान सधैँ उज्जवल रहने विश्वास व्यक्त गर्दै पुण्यतिथिका अवसरमा महान साहित्यकारप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्नुभयो। अरुणाचल प्रदेशको कुरुङ कुमे जिल्लामा सोमबार बिहान कुमे नदीको माथिल्लो क्षेत्रमा परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीले पार्सी पार्लो सर्कल र दामिन उपविभागमा ठूलो क्षति पुर्याएको छ। प्रभावित स्थानीयका अनुसार हुरीलाई दामिनसँग जोड्ने पुल बाढीले बगाएको छ, जसका कारण सडक सम्पूर्ण रूपमा विच्छेद भएको छ। पार्सी पार्लो सर्कल स्थित सेन्ट थोमस विद्यालय बाढीको पानीमा पूर्ण रूपमा डुबेको छ। पार्सी पार्लोको निरीक्षण भवन पनि बाढीबाट प्रभावित भएको छ भने दुईवटा घरमा आंशिक क्षति पुगेको छ। यद्यपि बाढीका कारण कुनै पनि मानवीय क्षतिको खबर प्राप्त भएको छैन। यसैबीच ब्याप्टिस्ट चर्चमा पनि बाढीको पानी पसेको छ। पागम गाउँलाई जोड्ने पुल पनि बाढीले बगाएको छ। यस घटनाले यातायात, सार्वजनिक पूर्वाधार तथा आवासीय सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासनले उद्धार तथा राहत कार्य सञ्चालन गर्न र क्षतिको मूल्याङ्कन गर्न अर्धसैनिक बल, पुलिस, स्थानीय बासिन्दा तथा अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। असम सरकारले 3.5 लाख चिया बगानका मजदुरहरूलाई जमिनको पट्टा दिने अनि चिया बगान समुदायका सदस्यहरूको निम्ति सरकारी फन्डद्वारा घर बनाउने निर्णय गरेको छ। यसको घोषणा असम विधानसभाको बजेट सत्रको 7 दिन आज 14 जुलाईमा पञ्चायत अनि ग्रामीण विकास आबकारी असम सम्झौताको कार्यान्वयन अनि सीमा सुरक्षा एवं विकास मन्त्री अतुल बोराले गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्नुहुँदै श्री बोराले भन्नुभयो, यो निर्णय चिया बगान मजदुरहरूलाई जमिनको कानुनी मालिकाना हक अनि राम्रो आवास सुविधाहरू प्रदान गरेर उनीहरूको सामाजिक आर्थिक स्थितिमा सुधार गर्नु हो। उहाँले भन्नुभयो, सरकार चिया बगान मजदुरहरूको निम्ति जमिनको सुरक्षा सुनिश्चित गर्नको निम्ति प्रतिबद्ध छ, जसमध्ये धेरै पुस्तौदेखि कुनै औपचारिक स्वामित्व बिना चिया बगानमा बस्दै आएका छन्। जमिनको पट्टा दिनको साथै चिया बगान परिवारको जीवनस्तर उकास्न र उनीहरूलाई थप सामाजिक सुरक्षा प्रदान गर्न सरकारले घर निर्माण गर्ने पनि उहाँले बताउनुभयो। यो घोषणा आसामको चिया बगान समुदायको हितलाई सुदृढ पार्ने राज्य सरकारको व्यापक प्रयासको हिस्सा हो। पूर्वोत्तर सीमान्त रेलवेले यात्रु सेवा आधुनिकीकरणतर्फ अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। पूर्वोत्तर सीमान्त रेलमा सञ्चालन हुने सबै लामो दूरीका यात्रुवाहक रेलहरूमा परम्परागत ICF कोचलाई आधुनिक लिङ्के होपम्यान बुस LSB कोचले सफलतापूर्वक प्रतिस्थापन गरेको छ। यस परिवर्तनसँगै पूर्वोत्तर सीमान्त रेल मार्गमा सञ्चालन हुने कुल 103 लामो दूरीका यात्रुवाहक रेलहरू अब LSB कोचसहित सञ्चालनमा आएका छन्। यससँगै यो रेल क्षेत्र आफ्ना सबै लामो दूरीको रेल सेवामा पूर्ण रूपमा LHB कोचयुक्त बनेको छ। यो उपलब्धिलाई सम्पूर्ण रेल सञ्जालमा यात्रुको सुरक्षा, सुविधा र सञ्चालन क्षमता अभिवृद्धि गर्ने भारतीय रेलको अभियानमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। पूर्वोत्तर सीमान्त रेलका प्रमुख जनसम्पर्क अधिकारी कपिन्जुल किशोर शर्माका अनुसार लामो दूरीको रेलहरूलाई LHB कोचमा रूपान्तरण गर्ने कार्य विभिन्न चरणमा सम्पन्न गरिएको हो। आर्थिक वर्ष 2025-26 लामो दूरीका 6 जोडी रेललाई परम्परागत ICF कोचबाट आधुनिक LHB कोचमा स्तरोन्नति गरिएको थियो भने LHB रेकसहितका 5 जोडी नयाँ लामो दूरीका रेल सञ्चालनमा ल्याएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, पुरा भयो

श्रोता, गीत संगीत मानव जीवन को अभिन्न अंग हो। प्राचीन कालदेखि नै मानिसले आफ्ना भावना, विचार र आफ्ना अनुभव व्यक्त गर्न गीत र संगीतको सहारा लिँदै आएको छ। सुख, दुख, उत्सव, प्रेम तथा देशभक्ति जस्ता विभिन्न भावनालाई गीत संगीत मार्फत सजिलै अभिव्यक्त गर्न सकिन्छ। यस्तै भावनात्मक केही कोशीलहरू, संगीतमय कोशीलहरू यहाँहरू समक्ष लिएर आएका छौँ आजको हाम्रो कार्यक्रम गीत संगीतमा।

यो गीत थियो शिव परियारको स्वरमा, शब्द अनि सङ्गीत थियो नरबीर रसाइलीको। त श्रोता, आजको यस सङ्गीतमय कार्यक्रममा हामीले लिएर आएका छौँ केही मन छुने नेपाली गीतहरू, केही रोचक सङ्गीतमा। पहिलो कोसली त यहाँहरूले सुनिहाल्नुभयो, अब दोस्रो गीत लिएर आएका छौँ दिपेन गुरुङको स्वरमा। शब्द छ हरिभक्त कटवालको अनि सङ्गीत उत्तम मणि बमजनको।

श्रोता, संगीतले मनलाई शान्त बनाउँछ र जीवनमा नयाँ ऊर्जा थप्छ भने गीत प्रेम भावना र सम्झनाले भरिएको हुन्छ र आफ्ना प्रियजनसँग यसले मिठास पनि बाँड्छ। त आउनुहोस् हामी सबै मिलेर सुनौँ यो अघिल्लो गीत। सुजना थापाको शर्मा, शब्द अनि सङ्गीत सुबोध यञ्जनको।

र अबको यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई उदय सोताङको स्वरमा सुन्नुहोस्। यो अघिल्लो गीत शब्दानी सङ्गीत रहेको छ सुरज मोक्तानको।

श्रोता आजका लागि यति नै हाम्रो कार्यक्रम गीत संगीत सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र यहाँहरूबाट विदा माग्न अघि यहाँहरूलाई सुम्पिरहेका छौं कार्यक्रमको यो अन्तिम गीत विमला प्रधानको स्वरमा संगीत शान्ति ठटालको अनि शब्द रहेको छ रुद्र पौडेलको

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित राष्ट्रिय युद्ध स्मारकबाट 13 दिवसीय शौर्य विजय यात्राको शुरूआत गर्नुभयो। भारतले आज हर्मुजको जल डमरू मध्य पार गर्ने क्रममा दुई जहाज एमटी अल बाहिया र एमटी मोम्बासामा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। भारतले टू स्टेट सल्युसन र संयुक्त राष्ट्र संघमा प्यालेस्टाइनको सदस्यताको लागि आफ्नो समर्थन दोहोऱ्याएको छ। मौसम विभागले आज बिहार अनि ओडिसामा भारी वर्षा हुने अनुमान गरेको छ र फिफा फुटबल विश्वकपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिलो सेमी फाइनल फ्रान्स अनि स्पेन बीच सम्पन्न हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित राष्ट्रिय युद्ध स्मारक 13 दिवसीय शौर्य विजय यात्राको शुरूआत गर्नुभयो। यस अवसरमा आफ्नो सम्बोधनमा श्री सिंहले यो अभियानले मानिसहरूमा विशेष गरी युवाहरूमा देशभक्तिको भावना पुनः जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस अभियानले भावी पुस्तालाई राष्ट्रको स्वतन्त्रता र सम्मानको रक्षा सीमामा मात्र

0: भई जनताको सम्झना र मूल्य मान्यतामा पनि निहित रहने सन्देश दिनेछ भनी बताउनुभयो। भारतले आज हर्मुजको जल डमरू मध्य पार गर्ने क्रममा दुई जहाज एमटी अल भैया र एमटी मोम्बासामा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विदेश मन्त्रालयले आज बिहान नयाँ दिल्ली स्थित इरानी दूतावासका उपमिशन प्रमुखलाई बोलाएर यी आक्रमणहरू विरूद्ध कडा विरोध जनाएको छ। दुई जहाजमा सवार 46 सदस्यीय चालक दलमा 30 भारतीय नाविकहरू थिए। विदेश मन्त्रालयले एमटी अल भाइयामा सवार 12 भारतीय नागरिक मध्ये एकको मृत्यु भएको र एकजना घाइते भएको बताएको छ। एमटी मोम्बासामा सवार 18 भारतीय नागरिक मध्ये 9 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको बताएको छ। मन्त्रालयले मृतकका परिवारप्रति संवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। संयुक्त अरब अमिरतमा रहेको भारतीय मिशन र दूतावासले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र प्रभावित भारतीय नाविकहरूलाई सबै सम्भव सहयोग सुनिश्चित गर्न अधिकारीहरूलाई सम्पर्कमा रहेको छ। भारतले नाविकहरूलाई लक्षित गरेको आक्रमण र हिंसाको कडा निन्दा गरेको छ। यस आक्रमणले हर्मुजको जल डमरू मध्य मार्फत निर्बाध र सुरक्षित नेभिगेसनमा बाधा पुर्याएको छ। भारतले पश्चिम एसियाली क्षेत्रमा आक्रमणको पुनरावृत्ति र शत्रुता बढेकोमा गहिरो चिन्ता व्यक्त गर्दै यस क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरताका लागि हिंसा तत्काल बन्द गर्न र संवाद र कूटनीतिमा फर्कन आह्वान गरेको छ। भारतले टू स्टेट सल्युसन र संयुक्त राष्ट्र संघमा प्यालेस्टाइनको सदस्यताको लागि आफ्नो समर्थन दोहोऱ्याएको छ। विदेश सचिव श्री प्रिया रंगनाथनले भारत प्यालेस्टिनी मानिसको लामो समयदेखि साझेदार रहेको बताउनु भएको छ। उहाँले हिजो ब्रसेल्समा प्यालेस्टाइन डोनर समूहको दोस्रो मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै यो कुरा बताउनु भएको हो। उहाँले प्यालेस्टाइनका जनतालाई भारतले प्रदान गरिरहेको विकास सहायतामाथि जोड़ दिनुभयो। सुश्री रंगनाथनले भारतका परियोजनाहरू आवश्यकतामा आधारित रहेको र मुख्यतः स्वास्थ्य सेवा, शिक्षा, क्षमता निर्माण र व्यावसायिक तालिममा केन्द्रित रहेको बताउनुभयो। उहाँले पुनर्वास, स्वास्थ्य सेवा, शिक्षा र व्यावसायिक तालिममा केन्द्रित धेरै नयाँ परियोजनाहरूको पनि घोषणा गर्नुभयो। भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। यो सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र आफ्ना जनतामा समृद्धि ल्याउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस ऐतिहासिक सम्झौताको जग मई 2021 उन्नत व्यापार साझेदारी र भारत ब्रिटेन रोडम्याप 2030 अपनाएर राखिएको थियो, जसले 2030 व्यापार दोब्बर बनाएर 100 अरब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको थियो।
1: भारत ब्रिटेन व्यापार समझौता लागू होने से भारत का वैश्विक अर्थव्यवस्था से जुड़ाव और मजबूत होगा। यह समझौता आम लोगों को ध्यान में रखकर तैयार किया गया है, जिससे समाज के हर वर्ग को लाभ मिलेगा। इस समय प्रोसेस्ड फूड पर 70%, समुद्री उत्पादों पर 21%, इंजीनियरिंग सामान और ऑटो पार्ट्स पर 18%, चमड़ा और फुटवेयर उत्पादों पर 16% और कपड़ा तथा परिधान पर लगभग 12% तक लगने वाले शुल्क अब शून्य हो जाएंगे। इससे ब्रिटेन के बाजारों में भारतीय उत्पाद की स्पर्धा बढ़ेगी। वहीं किसानों, मछुआरों, सूक्ष्म लघु और मध्यम उद्यमों के साथ साथ विनिर्माण क्षेत्र के लिए भी नए अवसर पैदा होंगे। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। जम्मू कश्मीर सरकारले केन्द्र शासित प्रदेशमा जनगणना 2027 संलग्न योग्य अधिकारीहरूलाई मानदेय दिन 25,36,00,000 रुपियाँ जारी गर्न स्वीकृति दिएको छ। सरकारी आदेश अनुसार यो रकम विभिन्न विभागहरूलाई जारी गरिनेछ, जसबाट उनीहरूले 31 जुलाई 2026 योग्य जनगणना कर्मचारीहरूलाई भुक्तानी गर्न सकुन्। जम्मू कश्मीरमा पुंछ जिल्ला परिवार कल्याण सेवाहरूमा सर्वोत्तम प्रदर्शन गर्ने जिल्लाहरूमध्ये एक बनेको छ। वित्तीय वर्ष 2025-26 अवधि नसबन्दी सेवाहरूको लागि जम्मू डिभिजनमा दोस्रो स्थान हासिल गरेको छ। जिल्लामा नसबन्दीको 429 प्रक्रिया सम्पन्न भएको छ। स्वास्थ्य अधिकारीहरूले यस कामयाबीको श्रेय मानिसहरूमा बढ्दो जागरूकता, स्वास्थ्य सेवासम्म राम्रो पहुँच अनि शहरी तथा ग्रामीण क्षेत्रमा परिवार नियोजनको कार्यमा संलग्न मेडिकल टिमको समर्पित प्रयासहरूलाई दिएको छ। कर्नाटक

नेपालका मुख्यमन्त्री डीके शिवकुमारले आज भारतको पहिलो सरकारी कृत्रिम बुद्धिमत्ता एआई विश्वविद्यालय राज्यमा स्थापना गरिने घोषणा गर्नुभएको छ। उहाँले सरकारले स्टार्टअप कम्पनीहरू र अन्य संस्थाहरूद्वारा एआईमा अनुसन्धान र विकासको लागि इन्क्युबेसन केन्द्रको रूपमा एआई हब स्थापना गर्ने घोषणा गर्नुभयो। जम्मू कश्मीरमा उपराज्यपाल मनोज सिन्हाको आदेश अनुसार सरकारले कुष्ठरोगलाई तत्काल प्रभावबाट सूचना योग्य रोग घोषणा गरेको छ। हाम्रो संवाददाताले रिपोर्ट गरे अनुसार नयाँ निर्देशन अन्तर्गत सबै सरकारी र निजी स्वास्थ्य संस्थाहरूले प्रत्येक कुष्ठरोगको केस स्वास्थ्य अधिकारीहरूलाई रिपोर्ट गर्न आवश्यक हुनेछ। यसको उद्देश्य रोग निगरानीलाई सुदृढ पार्नु, प्रारम्भिक निदान र समयमा उपचार सुनिश्चित गर्नु र यसको फैलावट रोक्नु हो। यो निर्णयले सुधारिएको निगरानी, प्रभावकारी केस व्यवस्थापन र समन्वित सार्वजनिक स्वास्थ्य हस्तक्षेप मार्फत कुष्ठरोग मुक्त भारतको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत गर्नेछ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज नयाँ दिल्लीमा 22 राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनसिपको आधिकारिक बंकर अनावरण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुश्री गुप्ताले दिल्ली सरकारले खेलकुद पूर्वाधार सुदृढ पार्न, प्रशिक्षण सुविधाहरू सुधार गर्न र खेलाड़ीहरूलाई थप अवसरहरू प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले धेरै राष्ट्रमण्डल देशका खेलाड़ीहरूले च्याम्पियनशीपमा भाग लिने बताउनुभयो। उहाँले दिल्ली सरकारले कार्यक्रमको लागि आवश्यक सबै रसद र प्रशासनिक सहयोग प्रदान गर्ने आश्वासन पनि दिनुभयो। मौसम विभागले आज बिहार अनि उडिसामा भारी वर्षा हुने अनुमान गरेको छ। भोलिसम्म उत्तर पूर्वी भारत, छत्तीसगढ़, झारखण्ड र पश्चिम बंगालमा पनि यस्तै अवस्था रहने सम्भावना छ। यस महिनाको 19 तारीकसम्म हरियाणा, चण्डीगढ़, दिल्ली, पंजाब र पश्चिमी उत्तर प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। मौसम विभागले आगामी 2-3 दिनमा अण्डमान र निकोबार द्वीप समूह, आन्ध्र प्रदेश, जम्मू र कश्मीर, लद्दाख, बिहार, गंगेय, पश्चिम बंगाल, झारखण्ड, कर्नाटक र उडिसामा चट्याङ र तीव्र हावा चल्ने सम्भावना रहेको बताएको छ। फिफा फुटबल विश्वकपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिलो सेमी फाइनल फ्रान्स अनि स्पेन बीच सम्पन्न हुनेछ। यो म्याच भारतीय समयअनुसार राति 12:30 बजे शुरू हुनेछ। फ्रान्सले लगातार तेस्रो पल्ट फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्ने प्रयास गर्नेछ भने अर्कोतर्फ स्पेन 2010 विश्वकप जितेपछि यसपल्ट विश्वकप फाइनलमा पुग्ने प्रयास गर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित राष्ट्रिय युद्ध स्मारकबाट 13-दिवसीय शौर्य विजय यात्राको शुरूआत गर्नुभयो। भारतले आज हर्मुजको जल डमरू मध्य पार गर्ने क्रममा दुई जहाज एमटी अल्बाहिया र एमटी मोम्बासामा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। भारतले टू स्टेट सल्युसन र संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनको सदस्यताको लागि आफ्नो समर्थन दोहोऱ्याएको छ। मौसम विभागले आज बिहार अनि उडिसामा भारी वर्षा हुने अनुमान गरेको छ र फिफा फुटबल विश्वकपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिलो सेमी फाइनल फ्रान्स अनि स्पेन बीच सम्पन्न हुनेछ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर साँझ 6 बजे फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

भर्खरै मात्र यहाँहरूले सुन्नुभयो रमला राईको स्वरमा यो देशभक्ति गीत। अब प्रस्तुत छ कार्यक्रम घर संसार।

0: आदरणीय श्रोताहरू नमस्ते, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई सधैँ नै हामी स्वागत जनाउँदै हाम्रो कार्यक्रम सञ्चालन गर्ने गर्छौँ। त श्रोताहरू, हामी हजुरहरूलाई विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरी सुनाउने गर्छौँ भने आजको विषय रहेको छ गर्भ अवस्थामा महिलाको हेरचाह अथवा आमाहरूलाई चाहिँ हामीले के कस्तो प्रकारले हेरचाह गर्नुपर्ने अथवा उनीहरूको स्याहार सुसार चाहिँ हामीले के कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयलाई लिएर आएका छौँ। र यस विषयमा बताउनको निम्ति हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ र यहाँ हुनुहुन्छ छोकिला तामाङ बहिनी। बहिनीलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: नमस्कार।
0: र अब यहाँले नै बताइदिनुहुन्छ कि यहाँ एकजना स्वास्थ्य कर्मी हुनुहुन्छ, उहाँ चाहिँ अब नर्स हुनुहुन्छ है, र यहाँले नै अब बताउनुहुन्छ कि अब गर्भ अवस्थामा चाहिँ हामीले कस्तो प्रकारले चाहिँ गर्भवती महिलाहरूलाई चाहिँ स्याहार सुसार गर्नुपर्ने। त बहिनी अब सुरु गरौँ न त।
1: आदरणीय श्रोता महानुभवहरूलाई, तपाईँहरू सबैलाई आजको स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत जनाउँदछु। आजको

0: स्वास्थ्य कार्यक्रममा हामी गर्भावस्था र सुत्केरीलाई गर्नुपर्ने स्याहार सुसार बारे केही जानकारी दिनेछौँ। गर्भावस्था महिलाको जीवनको एउटा प्राकृतिक र महत्वपूर्ण अवस्था हो, तर यस अवधिमा उचित हेरचाह नगरेमा आमा र शिशु दुवैको स्वास्थ्यमा कठिनाई आउन सक्छ। त्यसैले गर्भावस्थादेखि नै सठिक तयारी गर्नु अत्यन्त आवश्यक हुन्छ।
1: हो नि, अब नानी जन्मिनुभन्दा अगाडि नै हामीले जब अब गर्भावस्था होइन थाहा लाग्छ, होइन म चाहिँ अब गर्भवती भएँ भनेपछि चाहिँ अब हामीले खुबै याद गर्नुपर्छ त्यो कुरो चाहिँ। यो कुरोहरू चाहिँ हामीले सबैले जानिराख्नुपर्ने कुरो हो नि, होइन बहिनी?
0: हजुर।
1: र अरू के भन्दै जानुहोस्
0: त? पहिलोमा छ गर्भवतीको दर्ता र नियमित गर्भ जाँच, जसलाई हामी एएनसी पनि भन्छौँ।
1: हजुर।
0: गर्भ रहेको थाहा हुने बित्तिकै नजिकको स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा गएर आफ्नो स्वास्थ्य बारे जानकारी दिनुपर्छ। सकेसम्म पहिलो 12 हप्ताभित्र पहिलो गर्भ जाँच गराउनु पर्छ। गर्भवती महिलाले कम्तीमा 4 पटक गर्भ जाँच गराउनु पर्दछ।
1: हजुर हजुर।
0: अब म भन्छु कि कहिले कहिले गर्भ जाँच गराउनु पर्दछ।
1: हजुर, त्यो पनि जानिराख्नु पर्ने कुरो हो।
0: हजुर। पहिलो जाँच चाहिँ 12 हप्ताभित्र गर्नु पर्दछ। दोस्रो जाँच 14 देखि 26 हप्ताभित्र गर्नु पर्छ। तेस्रो जाँच 26 देखि 34 हप्ताको बिचमा गर्नु पर्दछ। अनि चौथो जाँच चाहिँ 36 हप्तादेखि प्रसव नभएसम्म गर्न सक्दछौँ।
1: हजुर हजुर। भनेपछि अन्तिम जाँच चाहिँ हामीले अब यो 36 हप्तादेखि लिएर चाहिँ जबसम्म नानी हुँदैन तबसम्म चाहिँ हामीले जाँच चाहिँ गराउनु पर्ने रहेछ।
0: हजुर हजुर, ठिक भन्नुभयो।
1: हजुर।
0: अनि साथमा याद राख्नुपर्ने कुरा चाहिँ साथैमा आमा शिशु सुरक्षा कार्ड जुन चाहिँ हामी हाम्रो हुन्छ, सुरक्षा कार्ड चाहिँ प्रत्येक भेटमा साथमा ल्याउनु पर्दछ।
1: त्यो त पहिल्यै सुरक्षा जननी कार्ड भन्छौँ नि हामी, होइन? त्यो त पहिल्यै बनाउनु पर्ने रहेछ।
0: हजुर, त्यो चाहिँ अनि प्रत्येक भेटमा ल्याउनु पर्दछ।
1: हजुर हजुर।
0: दोस्रोमा छ आइरन फोलिक एसिड सेवन। त आइरन फोलिक सेवन कसरी गर्नुपर्ने भने म बताउनेछु तपाईँलाई। गर्भावस्थामा रगतको कमी हुन नदिन आइरन फोलिक एसिड ट्याब्लेट नियमित रूपमा खानुपर्छ। कम्तीमा पनि 180 वटा आइरन फोलिक ट्याब्लेट गर्भावस्थामा खान सल्लाह दिन्छ।
1: ए, भनेपछि 180 वटा ट्याब्लेट चाहिँ हामीले खानै पर्यो।
0: हजुर, 180 वटा चाहिँ कम्तीमा पनि खानै पर्छ। अनि चिया कफी दुध वा क्याल्सियम ट्याब्लेटसँग एकै समयमा खानु हुँदैन।
1: हजुर हजुर।
0: आइरन ट्याब्लेट खाली पेटमा खाँदा सबैभन्दा राम्रोसँग शरीरले अवशोषण गर्छ। यदि खाली पेटमा खान गाह्रो भएमा खाना खाएको कम्तीमा 2 घन्टापछि खान सकिन्छ।
1: हजुर।
0: अनि कागती पानी, सुन्तला वा आम्लाको जुस जस्ता भिटामिन सी भएको पेय पदार्थसँग खाँदा आइरन फोलिक एसिडले राम्रो काम गर्दछ।
1: हजुर हजुर।
0: अनि आइरन फोलिक एसिड ट्याब्लेट, क्याल्सियम ट्याब्लेट वा दुधजन्य पदार्थ खाएको 2 घन्टा अगाडि वा 2 घन्टा पछाडि खानु राम्रो हुन्छ।
1: हजुर हजुर हजुर।
0: अब म भन्छु तेस्रोमा चाहिँ टिटेनस या डिप्थेरिया खोप। त गर्भवती महिलाले टिटेनस खोप अवश्य लाउनु पर्दछ।
1: हजुर हो नि।
0: पहिलो मात्र पहिलो गर्भ जाँचमा जुन चाहिँ हामी 12 हप्तामा गर्छौँ, 12 हप्ताभित्रमा गर्छौँ, त्यस जाँचमा लगाउनु पर्दछ। अनि दोस्रो मात्र पहिलो मात्र लगाएको कम्तीमा पनि 4 हप्तापछि लगाउनु पर्दछ।
1: हजुर।
0: अनि फेरि खोप लगाएपछि खोप लगाएको ठाउँमा हल्का दुख्ने, रातो हुने वा सुन्निने लक्षण हुन सक्छ, जो चाहिँ सामान्य कुरा नै हो।
1: हजुर।
0: अब हामी प्रसवको तयारी र गर्भावस्थामा अपनाउनु पर्ने सावधानी बारे जानकारी लिन्छौँ है।
1: हजुर हजुर, भन्नुहोस् न बहिनी।
0: प्रसवको तयारी, प्रसवको समय हुन अघि नै परिवारले केही महत्वपूर्ण तयारी गर्नु पर्दछ।
1: हो नि।
0: प्रसव कहाँ गर्ने भन्ने निर्णय अघिबाट नै गर्नुपर्नेछ। अस्पतालसम्म पुग्ने यातायातको व्यवस्था मिलाउनु पर्दछ। प्रसवको समय हुने खर्चका रकम तयारी राख्नु पर्दछ।
1: ठिकै हो, ठिकै।
0: आवश्यकता परेको खण्डमा सहयोग गर्ने परिवारको सदस्य वा अन्य सहयोगी व्यक्तिको जानकारी पहिलाबाटै नै लिनुपर्नेछ। अनि अन्तिममा चाहिँ रगतदान आवश्यक पर्न सक्ने भएमा सम्बन्धित रगतदाता पनि पहिला नै त्यही गर्नु अत्यन्तै आवश्यक हुन्छ।
1: जो अब बिमारी हेर्दै अब यसो चार पाइन्छ नि, होइन, उनीलाई चाहिँ अब कस्तो छ, होइन, रगतको आवश्यकता पर्छ कि पर्दैन भन्ने कुरो चाहिँ हामीलाई थाहा हुन्छ है। र डक्टरहरूले पनि अब यसो जाँच गर्दा चाहिँ अब उसलाई चाहिँ अब प्रसवको समयमा चाहिँ रगत चाहिन्छ है, रक्तदान गर्ने मान्छे चाहिँ तयारी गर्नु भन्ने सल्लाहहरू पनि दिन्छन् कतिले त, होइन? र हामीले चाहिँ अब पहिल्यैबाटै यसरी रक्तदान गर्ने

0: सावधानीमा चाहिँ बस्नुहोस् है तपाईँहरू पनि श्रोताहरू।
1: त श्रोताहरू, अहिले हामीलाई यहाँ छोकिला तामाङ बहिनी आउनु भएर गर्भवती महिलाहरूलाई कस्तो प्रकारले हामीले स्याहार सुसार गर्नुपर्ने अथवा हेरचाह गर्नुपर्ने भन्ने विषयमा हामीलाई धेरै राम्रोसँगले जानकारीहरू गराउनु हुँदैछ। र श्रोताहरू, अब यहाँ बहिनीको जानकारीलाई केही क्षण विराम दिँदै हजुरहरू समक्ष साथसाथै यहाँ छोकिला बहिनीलाई पनि एउटा गीत सुनाई मनोरञ्जन गराइरहेछौँ।

0: श्रोताहरू, हजुरहरूलाई साथसाथै यहाँ छोकिला बहिनीलाई पनि गीत सुनाएर मनोरञ्जन गरे पश्चात अब फेरि हामी छोकिला बहिनीको विषयहरूलाई अगाडि बढाइरहेछौँ र आज चाहिँ हामीलाई यहाँ छोकिला बहिनीले गर्भवती महिलाहरूको हेरचाह चाहिँ हामीले कस्तो प्रकारले गर्नुपर्ने, उनीहरूको स्याहार सुसार कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयमा धेरै राम्रोसँगले जानकारी गराउनु हुँदैछ र अझै पनि यहाँको जानकारीहरू धेरै नै छ। गर्भवती महिलाहरू अथवा सुत्केरीहरूले कस्तो आहारहरू लिनुपर्ने यस विषयमा, साफसफाइ विषयमा अझै पनि भन्नु धेरै नै छ र अब यहाँको जानकारीलाई फेरि हामी अगाडि बढाइरहेछौँ।
1: अब म तपाईँलाई गर्भावस्थामा कसरी के आहार लिन पर्छ त्यो बारे भन्छु। गर्भवती महिलाले सामान्य भन्दा एक पटक थप पौष्टिक खाना खानुपर्छ अनि दैनिक खानामा दुध, दही, पनिर जस्ता दुधजन्य पदार्थ, हरियो सागसब्जी, फलफुल, दाल, चना, मटर अनि अन्य बदाम आदि खान सकिन्छ। अन्डा, माछा अथवा मासु प्रशस्त रूपमा खान पर्दछ। प्रचुर मात्रामा सफा पानी पिउनु पनि उत्तिकै आवश्यक छ। अब सरसफाई, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुनले हात राम्ररी धुनु पर्छ, दैनिक स्नान गर्नु पर्दछ, नङ छोटो राख्नु पर्दछ अनि व्यक्तिगत अङ्ग सफा राख्नु पर्दछ। अब म आरामको बारेमा केही बताउनेछु।

0: गर्भवती महिलाले राति कम्तीमा पनि 8 घन्टा सुत्नु पर्दछ, दिनमा 2 घन्टा आराम गर्नुपर्दछ। सकेसम्म देब्रेपट्टि फर्केर सुत्नु राम्रो हुन्छ। यस्तो अवस्थामा सुत्नेले शिशुको शरीरमा रगतको बहाव राम्रो हुन्छ। धेरै भारी सामान उठाउनु अनि अत्यधिक मेहनत गर्नु हुँदैन। अब परिवारको सहयोग। अब म भन्नेछु कि परिवारले के कसरी गर्भवती महिलालाई सहयोग गर्न सकिन्छ। गर्भवती महिलालाई परिवारको साथ र सहयोग अत्यन्त आवश्यक हुन्छ। परिवारले माया, सम्मान र हौसला दिनु पर्दछ। पौष्टिक खाना उपलब्ध गराउनु पर्दछ। नियमित स्वास्थ्य जाँचमा लानु सहयोग गर्नु पर्दछ।
1: एकदमै साँच।
0: प्रसव सुरु हुन साथ अस्पताल लानु पर्दछ। अब परिवार नियोजन र जन्म अन्तरको बारेमा केही भन्दछु। अब आमा र शिशुको स्वास्थ्यका लागि 2 देखि 5 वर्षसम्मको जन्म अन्तर राख्नु राम्रो मानिन्छ। अब सरकारले उपलब्ध गराउने निशुल्क सेवाहरू, जननी शिशु सुरक्षा कार्यक्रम, यस कार्यक्रममा भारत सरकारको जननी शिशु सुरक्षा कार्यक्रम अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भवती महिला तथा जन्मेको 30 दिनसम्मका बिरामी नवजात शिशुलाई निशुल्क स्वास्थ्य सेवाहरू प्रदान गरिन्छ। गर्भवती महिलाका लागि उपलब्ध सेवाहरू चाहिँ निशुल्क सामान्य प्रसव तथा सिजरियन प्रसव, निशुल्क औषधि तथा आवश्यक चिकित्सा सामग्री, निशुल्क प्रयोगशाला परीक्षण, निशुल्क अस्पतालमा बसाईको अवधिमा निशुल्क भोजन, आवश्यक परे निशुल्क रगत, अनि 48 घन्टा अस्पतालमा बसेपछि घरसम्म निशुल्क यातायात अथवा एम्बुलेन्स पनि दिने गर्छन्। जन्मेको 30 दिनसम्म बिरामी नवजात शिशुका लागि अब के दिन्छन् यो बारे हामी जान्छौँ। निशुल्क उपचार, निशुल्क औषधि तथा आवश्यक सामग्री, निशुल्क परीक्षण र आवश्यक परे निशुल्क रगत पनि दिने गर्छन्। अब हामी सुत्केरीलाई गर्नुपर्ने स्याहार सुसार बारे जान्नेछौँ। अब हामी सुत्केरी आमा अनि नवजात शिशुको स्वास्थ्यको हेरचाह बारे महत्वपूर्ण जानकारी दिनेछौँ। प्रस्तुति पछिको पहिलो 6 हप्तालाई सुत्केरी अवधि मानिन्छन्। यही समयमा आमा र नवजात शिशुको स्वास्थ्यमा धेरै परिवर्तन हुने भएकाले विशेष हेरचाह गर्नु आवश्यक हुन्छ।
1: हो नि बहिनी, ठिकै हो।
0: सुत्केरी आमाको हेरचाह। प्रस्तुति पछि आमाले पर्याप्त आराम गर्नुपर्छ र परिवारले सहयोग गर्नुपर्छ। सन्तुलित र पौष्टिक आहार खानुपर्छ। प्रशस्त पानी पिउनुपर्छ। व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ। सुत्केरी अवस्थामा प्याड 4 देखि 6 घन्टामा वा आवश्यकता अनुसार परिवर्तन गर्नुपर्दछ।
1: धेरै बेरसम्म चाहिँ लगाइरहन्छ भएन हैन ज्यू।
0: एउटा प्याड भिजेपछि त्यसलाई
1: सफा, त्यसलाई चाहिँ अब हामीले सबै है गुप्ताङ्गहरू सफा गरेर चाहिँ अब अर्को प्याड चाहिँ लगाइहाल्नु पर्यो नि हैन ज्यू।
0: अब स्तनपान बारे केही जानकारी दिनेछौँ। शिशु जन्मेपछि सकेसम्म पहिलो 1 घन्टाभित्र स्तनपान सुरु गराउनु पर्दछ। शिशु जन्मिएपछि आउने पहिलो बाक्लो दुध, जसलाई हामी कोलोस्ट्रम पनि भन्छौँ, शिशुको पहिलो खोप हो। यसले शिशुलाई विभिन्न संक्रमणबाट बचाउँदछ र अनेकौं रोगसँग लड्ने क्षमता बढाउँदछ। अब जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्दछ। 6 महिनासम्म पानी, मह इत्यादि खानेकुरा दिनु हुँदैन। शिशुले चाहेको समयमा स्तनपान गराउनु पर्छ। जन्मिए पछि आमा र शिशु दुवैलाई गर्मी दिलाउनुको निम्ति छालासँग जुराएर राख्नु पर्दछ। अब सुत्केरी अवस्थाको जाँच बारे केही बताउँछु। सुत्केरी आमाले स्वास्थ्यको नियमित जाँच गराउनु पर्दछ। पहिलो 24 घन्टाभित्र, तेस्रो दिन, 7औं दिनदेखि 14औं दिनभित्र र 6 हप्तामा जाँच गराउन अनिवार्य छ। सुत्केरी अवस्थामा खतराको सङ्केत। अब सुत्केरी अवस्थामा के खतरा देखिन्छ त्यो बारे म बताउनेछु। यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरन्तै स्वास्थ्य केन्द्रमा जानुपर्छ। अब धेरै मात्रामा रगत बग्नु, दुर्गन्ध आउने यौनीबाट, 39 डिग्री भन्दा ज्यादा ज्वरो आउनु, अत्यधिक पेट दुख्नु, सास फेर्नु गाह्रो हुनु, स्तन धेरै सुन्निनु वा पिप आउनु,
1: हजुर हजुर,
0: बेहोस हुनु वा

0: दौरा पर्नु यो थियो सुत्केरी आमामा देखिने खतराको संकेतहरू हजुर लक्षणहरू. अब म नवजात शिशुको बारे भन्छु. नवजात शिशुको कसरी हेरचाह गर्नु अनि के खतराको संकेत देखिन्छ नवजात शिशुमा. शिशु जन्माएपछि तुरन्तै सुक्खा लुगाले पुछ्नु पर्छ. शिशुलाई आमाको शरीरसँग जुराएर राख्ने. पहिलो एक घन्टाभित्र स्तनपान सुरु गर्नु पर्दछ. कोलोस्ट्रम अवश्य खुवाउनु पर्दछ. शिशुलाई न्यानो राख्ने. नाभिलाई सफा र सुक्खा राख्ने र कुनै तेल घिउ नलगाउने नाभिमा.
1: हजुर हजुर.
0: अब शिशुमा खतराको संकेतहरू के देखिन्छ त्यो बारे म भन्छु.
1: हजुर हजुर.
0: यी लक्षण देखिएमा तुरन्तै स्वास्थ्य केन्द्रमा लैजानु पर्दछ. दुध राम्रोसँग नचुस्नु. सास फेर्नु गाह्रो हुनु. छिट्टो छिट्टो सास फेर्नु. ज्वरो वा शरीर धेरै चिसो हुनु र शरीर पहेँलो हुनु. अत्यधिक सुस्त हुनु वा नउठ्नु. अन्तमा नाभिबाट पिप वा दुर्गन्ध आउनु.
1: हुन्छ नि कतिजनाको त होइन नाभिहरू अब कुनु पनि सक्छ कतिजनाको होइन. त्यो अब कस्तो भएर के भएर हो त्यो सायद सरसफाइ नपुगेर पनि होला कतिजनाको त है पिपहरू आउने हुन्छ. तर यो हुनु चाहिँ अब राम्रो लक्षण चाहिँ होइन नि है.
0: मैले जस्तै माथि शिशुको कसरी हेरचाह गर्नमा भने नाभिलाई सफा र सुक्खा राख्ने र कुनै तेल घिउ चाहिँ नलगाउने भनेर.
1: हजुर हजुर एकदमै राम्रो कुरो बताउनु भयो नि बहिनीले. र अब अरू के छ बहिनी.
0: त्यसपछि नवजात शिशुको खोप.
1: हजुर हजुर.
0: हामी सबैलाई थाहा छ नवजात शिशुको खोप अत्यन्त आवश्यक हुन्छ. र कति समय के हुन्छ भन्दा नवजात शिशुको खोप छुट्न जान्छ. त त्यो चाहिँ हामी गर्नु भएन. त त्यसबारे म केही कुरो भन्छु. शिशु जन्मिने बित्तिकै स्वास्थ्य कर्मीको सल्लाह अनुसार तिनटा खोप बिसिजी ओपिभी जिरो डोज अनि हेपाटाइटिस बी लगाउनु पर्छ. अनि सबै खोपहरू चाहिँ समयमा नै लगाउनु पर्दछ. यो खोपले चाहिँ शिशुको रोग प्रतिरोधको क्षमता जुन चाहिँ छ त्यो चाहिँ बढाउनेछ.
1: ठिकै हो.
0: र अन्तिममा चाहिँ यही भन्न चाहन्छु कि गर्भावस्था र सुत्केरी अवधि महिलाको जीवनको अत्यन्त महत्वपूर्ण चरण भएकोले यस समयमा नियमित गर्भ जाँच सन्तुलित तथा पौष्टिक आहार आइरन फोलिक एसिडको सेवन आवश्यक खोप पर्याप्त आराम सुरक्षित प्रसव र सुत्केरी पछिको नियमित स्वास्थ्य जाँचले आमा र शिशु दुवै स्वास्थ्य राख्न मदत गर्नेछ.
1: ठिकै भन्नुभयो.
0: त यही भन्न चाहन्छु कि प्रसवले केवल शिशुको मात्र होइन आमाको पनि नयाँ जन्म गराउँदछ.
1: एकदमै साँचो भन्नुभयो नि तपाईँले. किनभने अब यो हामी अब एउटा नर्मल भाषामा भन्छौँ नि होइन. अब छोरी जातिको चाहिँ जब नानी हुन्छ त्यो चाहिँ एउटा कालै हो भन्छन् नि कतिजनाले होइन. उहिलेको बुढापाकाहरूले भन्छन् नि. र छोरी जातिले नानी जन्माउनु चाहिँ एउटा काललाई नै अब एउटा भनौँ उनीहरूले पार गर्नुपर्छ भन्ने कुरो गर्छन् नि होइन. यो साँचो कुरो हो. किनभने अब यसरी अब जब गर्भावस्था हुन्छ त्यति बेलादेखि नै हामीले चाहिँ अब जो घरमा है अब महिला गर्भवती छन् उनीहरूलाई चाहिँ अब घरको परिवारले उसलाई पुरा सहयोग दिनु पर्यो. उसलाई हौसला दिनु पर्यो होइन. प्रसवको समयमा कतिवटा कठिनाइहरू हुन्छ त्यो कठिनाइहरूलाई सामना गर्ने उसलाई हौसला दिनु पर्यो होइन. उसलाई एकदम हिम्मत दिनु पर्यो भनौँ न होइन. र यसरी चाहिँ अब हामीले जति पनि गर्भवती महिलाहरू हुन्छन् है उनीहरूलाई चाहिँ अब धेरैभन्दा धेरै सहयोग पुर्याउनु पर्छ. र उनीहरूले गर्भवती आमाले पनि यो याद गर्नुपर्छ कि अब शिशु जन्मेपछि चाहिँ उनीहरूलाई टिकाकरण चाहिँ गर्ने व्यवस्था के छ अनि कुन खोप कति कति बेला लाउनु पर्छ त्यो चाहिँ अब सुरक्षा जननी कार्डमै लेखिएको हुन्छ हुन त होइन बहिनी. र सुरक्षा जननी कार्ड हेरेर अब कतिजना अब पढे लेखेका है आमाहरूले त गर्छन् तर कतिजना अब गाउँ बस्तीमा त्यस्तै अब पढे लेखेका पनि हुँदैनन्. र उनीहरूले पनि अब स्वास्थ्य कर्मीहरूसँग चाहिँ सहयोग गरेर उनीहरू स्वास्थ्य कर्मीहरूसँग जोगाजोग गरेर चाहिँ अब यी सबै कुरोहरूको वृत्तान्त जाँच चाहिँ लिन सक्छ नि होइन.
0: स्वास्थ्य केन्द्रमा तपाईँलाई जब खोपको लागि जान्छौँ हामी टिकाको लागि जान्छौँ त्यति बेला नै हाम्रो अब अघि अब आउने खोप के छ भनेर पहिलाबाटै नै तपाईँलाई सूचित हजुर सूचित या जानकारी दिनुहुनेछ. अनि अहिले त आशाकर्मी जो जिम्मा हुनुहुन्छ आशाकर्मीहरूले गाउँ गाउँमा गएर सबैले घर घरमा गएर यो टिकाको लागि अघिबाट नै सल्लाह दिने गर्छन्.
1: ठिकै हो एकदमै राम्रो कुरो हजुर बहिनी. र आज हाम्रो समक्ष यहाँ छोकिला तामाङ बहिनी आउनु भएर गर्भ अवस्था अथवा सुत्केरीमा चाहिँ हामीले आमाहरूलाई चाहिँ के कस्तो प्रकारले स्याहार सुसार गर्नुपर्ने साथसाथै नानी जन्मेपछि नानीहरूलाई पनि हामीले कस्तो प्रकारले है याद राख्नुपर्ने भन्ने कुरो यहाँ बहिनीले एकदमै राम्रोसँगले जानकारी गराउनु भयो. श्रोताहरू समय धेरै नै भइसक्यो र यहाँ बहिनीलाई चाहिँ अहिले हामी बिदा दिइरहेछौँ. हवस् त बहिनी नमस्ते.
0: हुन्छ नमस्ते.
1: त श्रोताहरू हामीलाई

हस्त श्रोताहरू, हजुरहरूलाई यसरी गीत सुनाई मनोरञ्जन गराउँदा गराउँदै अब विदाईको समय भइसकेको हुनाले आगामी सप्ताह फेरि पनि भेट्ने आशा अनि वाचा गर्दै आजलाई हामी हजुरहरू

नमस्कार आदरणीय श्रोता महानुभवहरु, स्वागत छ हजुरहरुलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरुको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता सधैँ छ, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

यो देशवन्दना पश्चात आजको कार्यक्रममा हामी इको टुरिज्म अर्थात् पारिस्थितिक पर्यटन विषयमाथि केही जानकारी प्राप्त गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, प्राकृतिक सौन्दर्यको अवलोकन गर्नु मात्र पर्यटन होइन, तर प्रकृतिको संरक्षण गर्दै स्थानीय संस्कृति, परम्परा र वातावरणको सम्मान गर्दै गरिने जिम्मेवार यात्रा नै पारिस्थितिक पर्यटन हो। विद्यार्थी भाइ बहिनीहरू, हिमाल, वन, राष्ट्रिय निकुञ्ज, वन्य जन्तु, नदी, ताल र जैविक विविधताले भरिपूर्ण स्थानहरू पारिस्थितिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन्। यस्ता पर्यटनले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै स्थानीय समुदायको आय आर्जन, रोजगारी र दिगो विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँदछ। आजको कार्यक्रममा हामी पारिस्थितिक पर्यटन अर्थात् इको टुरिज्मको अर्थ, यसको विशेषता, महत्व, फाइदा र वातावरण तथा समाजमा यसको सकारात्मक प्रभावबारे सरल र रोचक ढङ्गले बुझ्नेछौँ। र यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक किशोर तामाङज्यू।

नमस्कार, आज हामी आकाशवाणी खरसाङको शिक्षा ज्योति कार्यक्रम अन्तर्गत विशेष गरेर वर्तमान परिप्रेक्ष्यमा अति आकर्षक जान्नुपर्ने बुझ्नुपर्ने विषय पारिस्थितिक पर्यटन, जसलाई अङ्ग्रेजीमा इको टुरिज्म भनिन्छ, बारे मूलभूत कुराहरू तपाईँहरूको अघि जानकारी गराउन चाहन्छु। र जुन एउटा यो शब्द छ पारिस्थितिक पर्यटन, यो पारिस्थितिक पर्यटन दुईवटा शब्द मिलेर बनिएको छ, जसमा पहिलो पारिस्थितिक अनि अर्को पर्यटन। पारिस्थितिक जसलाई हामीले पर्यावरणसँग चाहिँ विशेष गरेर जोड्ने गर्दछौँ, र अर्को चाहिँ हुन्छ पर्यटन, जसलाई टुरिज्म भनिन्छ। पारिस्थितिक पर्यटन जसलाई पर्यावरण

विषयक पर्यटन पनि भनिन्छ। यो केवल दुई शब्दहरू पारिस्थितिक र पर्यटनद्वारा जडित छन्। मानिसहरूको इच्छा, उनीहरूको मनोचिन्तन, आत्मरुचि, पारिवारिक विचार, आर्थिक सम्पन्नता औ मानसिक शान्ति आनन्दमाथि नै उनीहरूको भ्रमण क्रिया चाहिँ सञ्चालन हुने गर्दछ। जस्तै परिवारको कुरा आयो, परिवार सम्पन्न छ भने उहाँहरूको जुन चाहिँ योजना चाहिँ के हुन्छ भन्दा बाहिर विदेश यात्राहरू हुन्छ। त्यस्तै प्रकारले कोही धार्मिक विचारधाराको हुनसक्छ, त्यो धार्मिक विचारधाराकोले फेरि धार्मिक स्थलहरूप्रति उनीहरूको लक्ष्य रहिरहेको हुन्छ। अनि कतिजनाले फेरि के गर्छ त भन्दा विज्ञान र तक्निकी जुन एउटा प्रयोग हुन्छ, अर्थात् जसको चाहिँ एकदम प्रकाश पुगेको हुन्छ, त्यो तक्निकी र जुन विज्ञानको चमत्कारहरूलाई हेर्नको लागि उहाँहरू फेरि कतिजना जापानहरू चाइनातिर जाने गर्छन्। र मानिसहरूको जुन चाहिँ एउटा मनस्थिति, उनीहरूको जुन चाहिँ एउटा मनलाई आनन्द गर्नुको लागि एउटा भ्रमण पनि तय हुने गर्दछ। र यहाँनिर चाहिँ विशेष गरेर जुन पारिस्थितिक पर्यटन छ, त्यो पारिस्थितिक पर्यटनमा चाहिँ पर्यावरणसित सम्बन्ध रहेको हुन्छ। प्राकृतिक सम्पदाहरूमाथि चाहिँ जसले रुचि राख्दछ, उनीहरू जङ्गलतिर गएर प्राकृतिक सुन्दरताहरूको उहाँहरूले चाहिँ विशेष अवलोकन गर्न चाहन्छन्। अनि त्यहाँनिरको जुन चाहिँ झरना भयो, खोला भयो, खोलाको आवाजहरू भयो, जमिनको रूपरेखाहरू भयो, त्यस्तै प्रकारले हिमालहरू भयो, अनि चराको जुन आवाजहरू छ, त्यो खोलाको कलकल आवाजहरू छ, ती उनीहरूले रुचाउने गर्छन्। र यसै कारण उहाँहरूको चाहिँ विशेष गरेर त्यो वन्य प्राणीहरू, प्राकृतिक जुन चाहिँ संसाधनहरू छ, त्यो प्राकृतिक संसाधन, प्राकृतिक स्रोतहरू र वन्य प्राणी चराचुरुङ्गीको मिठो शब्दहरूलाई चाहिँ उहाँहरूले चाहिँ सुन्नको लागि चाहिँ त्यही दिशा, त्यही जग्गातिर उहाँहरू जाने गर्छन्। र त्यसलाई चाहिँ भनिन्छ हामीले पारिस्थितिक पर्यटन भनिन्छ। यसमा के हुन्छ त भन्दा विशेष गरेर प्राकृतिक दृश्यहरू उहाँले अवलोकन गर्छन्। पहाड पर्वत, वन जङ्गल, खोला नाला, नदी, समुद्र, सागर पनि हुनसक्छन्। अब हामीले सुन्दछौँ कि कतिजना चाहिँ गोवाको यात्रा तय गर्छन्। अब गोवामा उनीहरू गएर के गर्छ त भन्दा उहाँहरू त्यहाँनिर सनबाथहरू गर्छ र त्यसमै उनीहरूलाई मनोरञ्जन छ। तर कतिजना मान्छेहरूले चाहिँ खालि जङ्गलमा गएर जङ्गलको स्थितिहरू अध्ययन गर्नु, जङ्गलसित मिलेर बस्नु उहाँहरूको रुचि राख्दछन्। र प्राकृतिक सुन्दरता औ भौगोलिक विविधता, जङ्गलमा पाइने वन्य प्राणी, उद्भिद, चराहरूको खोला नाला, भन्ज्याङको मनोरम कलकल आवाज, मनै शान्ति पार्ने फुल बगैँचाको परिदर्शन, जङ्गलमा बसोबास गर्ने आदिम जातिका संस्कार संस्कृतिसित जडित उनीहरूको जीवनशैली, बाँच्ने तरिकासित धुलमिल हुँदै मिठो अविस्मरणीय यादगारहरू जीवन पर्यन्त शान्ति पार्ने पर्यटन व्यवसायलाई पारिस्थितिक पर्यटन भनिन्छ। र पारिस्थितिक पर्यटनमा चाहिँ के हुन्छ त भन्दा विशेष गरेर त्यो जङ्गलमा बसोबासो गर्ने जति पनि आदिम जातिहरू छन्, उहाँहरूको संस्कार संस्कृतिसँग पनि उहाँहरूले एउटा ज्ञान प्राप्त गर्नु सक्छ। उनीहरूको जुन चाहिँ बोल्ने ढाँचा, उहाँहरूको लुगा लगाउने ढाँचा, उहाँहरूको घरमा बस्ने ढाँचाहरू पनि उहाँहरूले थाहा पाउँछ। यस पर्यटनमा प्राकृतिक सम्पदाहरूलाई हानि पुर्याउने काम हुँदैन, तर यहाँ केवल उनीहरूसित रहेर प्राकृतिक दृश्यहरू हेरेर आत्मशान्ति प्राप्त गर्ने, हृदय खुसी रहने, एक प्रकारको अलग्गै मनोरञ्जन प्राप्त गर्ने, कुनै तक्निकी बनावटी होइन, प्रकृतिसित आत्मसात रहन रुचाउने, बात गर्न सक्ने विधि नै एउटा पर्यटन विधि हो। र यहाँनिर के हुन्छ त भन्दा पर्यटन जुन चाहिँ पारिस्थितिक पर्यटन छ, त्यसमा चाहिँ विशेष गरेर त्यो जातिहरूको विकास कसरी गर्न सकिन्छ, जङ्गलको त्यो जुन चाहिँ एउटा अविस्मरणीय जुन चाहिँ दृश्यहरू छ, जो चाहिँ सहर बजारमा हामीले पाउन सक्दैनौँ, त्यो दृश्यहरू उनीहरूले देख्दा चाहिँ मन त्यसै नै उनीहरूको खुसी भएर आउँछ। र यो पर्यटन विधिमा चाहिँ विशेष गरेर कुनै प्रकारको त्यसमा गाडी घोडा भन्ने कुरा आउँदैन। यो पारिस्थितिक पर्यटनमा चाहिँ विशेष गरेर के हुन्छ भन्दा हिँडेर यात्रा गर्छन्। हामीले देख्छौँ जस्तै दार्जिलिङको यो जुन चाहिँ सन्दकपू फालुटहरूतिर जाने गर्छ, र त्यो सन्दकपू फालुटतिर जाँदा चाहिँ बुढाबुढी मानिसहरू पनि लौरो टेकी टेकी उनीहरू जाँदै गरेको हुन्छ, उनीहरूलाई थाकेको महसुसै हुँदैन। यो पर्यटनमा

चाहिँ विशेष गरेर के हुन्छ भन्दा ट्र्याकिङ हुन्छ, हाइकिङहरू हुन्छ, त्यहाँनिर फिसिङहरू हुन्छ। फिसिङ भनेको माछाको जुन चाहिँ त्यहाँनिर मार्ने प्रक्रिया पनि त्यसमा हुन्छ। र यहाँनिर चाहिँ विशेष गरेर के हुन्छ त भन्दा उनीहरूले चाहिँ त्यो जङ्गलमा गएर जङ्गलकै मानिसहरूसँग चाहिँ विशेष गरेर त्यहाँनिर बसेर उनीहरूसँग आफ्नो र उनीहरूको जुन चाहिँ त्यहाँनिर संस्कार संस्कृतिहरू साटासाट गर्छन्, उनीहरूको वेशभूषाहरू लाउँछन्, संस्कार संस्कृतिमा उहाँहरू आफू जोडिन्छन्, पोसाकहरू लाउँछन्, अनि सँगै बसेर उनीहरूले पकाएको खानेकुरा खान्छन्। र यहाँनिर चाहिँ यस्तो खालको एउटा यो एउटा व्यवसाय हो जुन व्यवसायमा चाहिँ उहाँहरूलाई चाहिँ घरै जस्तो आनन्द प्राप्त हुन्छ। र यो पारिस्थितिक पर्यटनका विशेषताहरू चाहिँ के हुन्छ भन्दा चाहिँ एउटा चाहिँ हुन्छ प्राकृतिक लक्ष्य स्थलमा भ्रमण, अर्को हुन्छ दोस्रोमा हुन्छ पर्यावरणीय सचेतना, तिन नम्बर हुन्छ आर्थिक फाइदा पुर्याउनु, चार स्थानीय गाउँलेहरूलाई प्राथमिकता या इज्जत दिनु, अनि पाँचमा हुन्छ जिम्मेवार पर्यटन। यो जुन चाहिँ इको टुरिज्म छ त्यो इको टुरिज्ममा चाहिँ सबभन्दा पहिला चाहिँ यसको विशेषता चाहिँ के हो भन्दा चाहिँ प्राकृतिक लक्ष्य स्थल। प्राकृतिक लक्ष्य स्थल भनेको प्राकृतिक रूपले सम्पन्न भएको जग्गा उनीहरूले पहिला लक्ष्य गर्छ। जस्तै सन्दकपुर भयो, फालुटहरू भयो, जस्तै उता सिक्किमतिरको पनि लाचा लाचुङहरू छ, उनीहरूले त्यो जग्गालाई पहिल्यैबाट उनीहरूले लक्ष्य गरेको हुन्छ। त्यहाँ घुम्नुको लागि उनीहरूले लक्ष्य, जस्तै लाटागुडीमा गएर त्यो जति पनि पशु प्राणीहरू छ त्यो पशु प्राणीहरूको उनीहरूले जङ्गलमै पसेर त्यसको अवलोकन गर्न सक्छ। अर्को चाहिँ हुन्छ पर्यावरणीय सचेतना, त्यहाँनिर पर्यावरण अब घुम्नु त जान्छ तर हाम्रो मान्छेले के गर्छ त भन्दा मैला कुचेलाहरू गरिरहेको हुन्छ, त्यहीँनिर नै उनीहरू वनभोज गरिरहेको हुन्छ। तर यहाँनिर पर्यावरण जुन चाहिँ जङ्गलमा गएपछि उनीहरू चाहिँ त्यो जङ्गललाई कसरी माया गर्नुपर्छ, जङ्गलले कसरी मानव जीवनलाई कति फाइदा गरिरहेको छ त्यो सँगसँगै उनीहरूले माया गर्ने एउटा ज्ञान प्राप्त गर्छ। र उहाँहरूले कुनै पनि मैला धैला त्यहाँनिर गर्दैन, त्यहाँनिर मैला छ भने पनि उनीहरूले टिपेर त्यसलाई अलग्गै जग्गामा जलाउने काम गर्छ। र त्यो जङ्गलको मानिसहरूलाई एउटा सचेतना गर्ने काम पनि यो एक प्रकारको पर्यटन व्यवसायले चाहिँ पुर्याइरहेको छ। अर्को हुन्छ त्यहाँनिर आर्थिक फाइदा पुर्याउनु। अब त्यो जति पनि आदिम जातिहरू जुन जङ्गलमा बसिरहेका छन् उनीहरूको जुन एउटा आर्थिक अवस्था उनीहरूको कमजोर हुन्छ, तर अहिले यो जुन चाहिँ पारिस्थितिक जुन चाहिँ यो भ्रमण भयो त्यो भ्रमणले चाहिँ उनीहरूको आर्थिक अवस्थालाई पनि केही माथि विकसित गरेको छ। कसरी भन्दा उनीहरूको गाउँमा बनिएको लुगाफाटाहरू भयो, गाउँमा भएको जुन चाहिँ माटोको भाँडाहरू भयो, गाउँमा भएको जुन चाहिँ बाँसको सरसामानहरू भयो, त्यो सरसामानहरू टोपीहरू भयो, झोलाहरू भयो, त्यहाँनिर थैलीहरू भयो, ब्यागहरू भयो, त्यो पनि उनीहरूले त्यो जति टुरिस्टहरू हुन्छ त्यहाँनिर घुम्नु जाने जति पर्यटकहरू हुन्छ उनीहरूले किनिदिएर चाहिँ गाउँको सम्पत्तिहरू चाहिँ किनिदिएर उनीहरूलाई आर्थिक लाभ पुर्याइरहेको हुन्छ। र यसै कारण यो जुन चाहिँ पर्यटन चाहिँ अहिले दिनोदिन त्यो चाहिँ अहिले बढिरहेको छ, सबैलाई एउटा आकर्षण भइरहेको छ यो। र अर्को हुन्छ स्थानीय गाउँलेहरूलाई प्राथमिकता। अब त्यहाँनिर बिचरा गाउँका मानिसहरू गाउँलेहरूको जीवन स्तर पनि एकदमै तल्लो स्तरको हुन्छ, अब त्यो तल्लो स्तरको मानिसहरूलाई माथिल्लो स्तरको मान्छेहरूले अलिकति हेप्ने गर्छ, तर यो व्यवसायमा त्यस्तो हुँदैन। उनीहरूसँगै बसेर उनीहरूले पकाएको खाना खाएर उनीहरूकै भाँडाकुँडामा खाएर उनीहरूसँग मिलेर बातचित गर्दा उहाँहरूलाई पनि एउटा ठुलो इज्जत पाउँछ, इज्जत पनि पायो अनि उनीहरूको आर्थिक अवस्था पनि बढेर गयो, अनि उनीहरूको बिचमा यस्तो खालको एउटा सम्बन्ध स्थापित हुन्छ जसले गर्दा चाहिँ पछि उहाँहरूलाई पनि फेरि त्यो सहर बजारमा त्यहाँ गाउँका मानिसहरूलाई फेरि त्यहाँ सहर बजारमा बोलाउँछ, अनि सहर बजारको अन्यलाई पनि त्यो पर्यटकहरूले फेरि अर्को समयमा फेरि बढाएर लान्छ। पहिला 10 जना आएको छ भने पछि 50 जना त्यहाँनिर पुऱ्याएर जान्छ। र यसरी यो पारिस्थितिक जुन चाहिँ पर्यटन छ त्यो पर्यटन चाहिँ बढिरहेको छ। अर्को हुन्छ जिम्मेवार पर्यटन। जिम्मेवार पर्यटन भनेको चाहिँ कस्तो हो भन्दा चाहिँ त्यो पर्यटकले नै त्यहाँको मानिसहरूलाई एउटा जिम्मेवारीपन त्यहाँनिर महसुस गराउँछ। कसरी भन्दा जस्तै खोला नालालाई कसरी बचाउनु, त्यहाँको जुन चाहिँ खोला नाला नै त्यहाँको सुन्दरता हो, त्यहाँको सम्पत्ति नै खोला नाला हो, र त्यो खोला नालालाई चाहिँ कसरी बचाउनु, त्यहाँनिर माछाहरूको शिकारहरू खेल्नु दिँदैन, त्यहाँनिर कुनै पनि वाणिज्यिक स्वभावको मान्छेहरू आएको हुन्छ, कतिले शिकार खेल्छ, कसैले त्यहाँनिर

पशु प्राणीहरूको हत्या गर्छ, त्यो पशु प्राणीको हत्याहरू गर्नु दिँदैन, रुखहरू काट्नु दिँदैन, त्यहाँनिर जुन चाहिँ दुर्लभ जीव जन्तु हुन्छ त्यो दुर्लभ जीव जन्तुलाई पनि रक्षा गर्यो भने तिमीहरूलाई पछिको दिनसम्म यो जग्गामा चाहिँ झन् पर्यटन चाहिँ व्यवसाय बढेर आउँछ भन्ने उहाँहरूलाई ज्ञान दिन्छ। र एउटा जिम्मर यो एउटा पर्यटन हो। अब यो जुन चाहिँ पारिस्थितिक जुन पर्यटन छ त्यसको महत्त्व पनि म तपाईँहरूलाई अलिकति बताउन चाहन्छु। ग्रामीण इलाकातिर भ्रमण गरी तिनीहरूको जीवनशैली जीवनयापन साथै संस्कार संस्कृतिसित अवगत हुनु, शिक्षा लिनु, र यो जुन चाहिँ पर्यटन व्यवसाय छ त्यो पर्यटन व्यवसायले चाहिँ के गर्छ त भन्दा ग्रामीण स्तरको जीवनशैली कस्तो छ, उनीहरू कसरी जिउँछ, अनि उनीहरूको संस्कार संस्कृति जस्तै विविधता भयो त्यो विविधतासित चाहिँ उनीहरू मिसिएर चाहिँ त्यहाँबाट शिक्षा लिन्छ। अर्को प्राकृतिक अर्थात् पर्यावरणसित पूर्ण रूपमा अग्रसर गराउनु, थप प्राकृतिक संरचनाको सुरक्षाबारे जोड दिनु। र यहाँनिर अर्को के पनि हुन्छ भन्दा विशेष गरेर यहाँनिर चाहिँ वातावरणसित उहाँहरू पूर्ण रूपमा चाहिँ ज्ञान प्राप्त गर्दछ। जति पनि त्यहाँनिर पर्यटकहरू जान्छ त्यहाँ पर्यटकहरू गएर चाहिँ त्यहाँको जुन चाहिँ जग्गाको भौगोलिक अवस्थानहरू कस्तो छ, त्यहाँको ढुङ्गा कस्तो छ, त्यहाँको माटो कस्तो छ, त्यो जग्गामा कस्तो पशु पक्षी आउँदो रहेछ त्योहरू उहाँहरूलाई धेरै थाहा भएर जान्छ। अनि त्यसलाई संरचना जुन चाहिँ छ त्यो भू संरचना छ, भू स्रोतहरू छ, त्यसलाई आधुनिकीकरणबाट पनि बचाउने काम हुन्छ। जस्तै जति जति यहाँनिर आधुनिक प्रगति भएर जान्छ यो खालको पर्यावरणीय जुन चाहिँ पर्यटन छ त्यो पर्यावरणीय पर्यटनमा पनि आँच आउनु सक्छ। किन भन्दा त्यहाँनिर घरहरू बनिन्छन्, घोडागाडीहरू त्यहाँनिर पुग्छ र त्यो चिजहरूलाई चाहिँ निम्ताउनु हुँदैन, त्यसले चाहिँ त्यहाँको पर्यावरणलाई पनि असर पार्छ भनेर त्यो ज्ञानहरू पनि दिएको हुन्छ। र यो पर्यटन जुन चाहिँ छ इको टुरिज्म त्यसबाट चाहिँ हाम्रो शिक्षाको व्यवस्था हुन्छ, आर्थिक सहयोग हुन्छ, सामानहरू किनिदिएर उनीहरूको आर्थिक अवस्थाहरू वृद्धि हुन्छ, उनीहरूलाई मनोबल प्रदान हुन्छ, ग्रामीण विकासहरू भयो, अनि अर्को आनन्द प्राप्त गर्छ। जस्तै रिल्याक्सेसन भनिन्छ, अर्थात् उनीहरूको चाहिँ मनमा चाहिँ एउटा आनन्द आउँछ, जुन आनन्दले चाहिँ उनीहरूले पछिसम्म नै यो आनन्दलाई चाहिँ महसुस गरिरहेको हुन्छ। र जिन्दगीमा जस्तै अब बिल्डिङहरू देख्छ, गाडी घोडाहरू देख्छ, तर त्यसको जुन चाहिँ यादहरू चाहिँ केही दिनसम्म मात्रै रहन्छ भने जुन चाहिँ पारिस्थितिक जुन भ्रमण हुन्छ त्यो भ्रमणले चाहिँ उहाँहरूको मनमा चाहिँ सदा यादहरू अर्थात् मेमोरेबल डे भएर जान्छ। र हाम्रो इलाकामा पनि यो दार्जिलिङ इलाकामा पनि धेरैवटा यस्तो जग्गाहरू छ जसलाई चाहिँ हामीले यसको एउटा सेन्टर मानिन्छ। स्थानीय तौरमा खोलिएका इको टुरिज्म पर्यटन स्थलहरू चाहिँ जस्तै एउटा सिङ्गलीला राष्ट्रिय पार्क भयो। सिङ्गलीला राष्ट्रिय पार्क जहाँनिर चाहिँ विशेष गरेर यो रेड पान्डा भनिन्छ अर्थात् रातो रङको पान्डाहरू हुन्छ, विशेष गरेर त्यसको ब्रिडिङ सेन्टर पनि अहिले दार्जिलिङमा खोलिएको छ। र त्यहाँनिर जाँदा पान्डाको जीवनशैलीहरू पान्डासित एकदम नजिकबाट मानिसले शिक्षा लिन सक्छ। त्यस्तै प्रकारले अर्को कञ्चनजङ्घा राष्ट्रिय पार्कहरू छ, सुकिया पोखरी, जोर पोखरी, जस्तै कर्स्याङको बेलटार भयो, डियर पार्क भयो, सिटोङहरू भयो, रोहिणी भयो, जङ्गापाना भयो, जस्तै नर्बुङ भयो, यी तल कर्स्याङदेखि अलिकति तल घैयाबारीको नजिकमा एउटा नर्बुङ भन्ने जङ्गल छ। त्यो नर्बुङ जङ्गलमा चाहिँ यस्तो खालको त्यहाँनिर पर्यटन अर्थात् पारिस्थितिक पर्यटनको एउटा ढाँचा त्यहाँ छ कि त्यहाँनिर एक प्रकारको चरा आउँछ जसलाई भनिन्छ हर्नबिलहरू भनिन्छ, अनि एकदम दुर्लभ किसिमको चराहरू पनि त्यहाँ हुन्छ। त्यो दुर्लभ चराहरू त्यो हर्नबिललाई चाहिँ हेर्नको लागि चाहिँ टाढा टाढाबाट पर्यटकहरू त्यहाँनिर दिन रात लागि परेको हुन्छ। त्यसरी नै एउटा बेलटार भयो, सुकिया पोखरीको जोर पोखरी भयो, त्यहाँनिर पाइने जुन चाहिँ एउटा सालामेन्डर भनिन्छ छेपारा जातीय प्राणी, त्यो छेपारा जातीय प्राणीको त्यहाँनिर संरक्षण केन्द्र छ। र विभिन्न जग्गाबाट बाहिरको विदेशी भयो अर्थात् यहाँनिरको हाम्रो राष्ट्रिय पर्यटकहरू पनि त्यसको अवलोकन गर्नु, त्यो प्राणीलाई देखरेख गर्नुको लागि वर्षेनी यहाँनिर हजारौँको सङ्ख्यामा आउने गर्छ। अर्को डियर पार्क, कर्सियङको केही माथिपट्टि डियर पार्क छ, जुन डियर पार्कमा पनि किसिम किसिमको चराहरू छ, त्यसलाई पनि एउटा पारिस्थितिक पर्यटनको केन्द्र मानिन्छ। त्यसरी नै अर्को जोगी

पार्ट भयो, टाइगर हिल जसलाई बाक्चुली पनि भनिन्छ, त्यो जग्गाहरूमा सन्दकपुरतिर जाँदा कतिवटा अब वसन्त ऋतुको समयमा गयो भने सबै फुलहरू फुलिरहेको हुन्छ, मनै मनमोहक गर्ने खालको फुलहरू फुलिरहेको हुन्छ। कुनै एउटा उद्भिद छैन जसले नफुलेको छैन, त्यहाँनिर विषालु फुलहरू पनि फुलिरहेको हुन्छ। र त्यो विशेष गरेर चाहिँ त्यो सन्दकपुरको टुप्पोमा गएर जुन चाहिँ घाम झुल्केको मात्रै नहेरेर चाहिँ त्यहाँको प्राकृतिक जुन सुन्दरता छ, त्यहाँनिर हरियो चौरहरू भएको छ, जहाँनिर चौरी गाईहरू चरिरहेको हुन्छन्, त्यहाँनिर भोटे कुकुरहरू कुदिरहेको हुन्छन्, त्यहाँ घोडाहरू कुदिरहेको हुन्छन्, त्यो जम्मै चिजहरू हेर्दा जुन मनमोहक जुन चाहिँ दृश्य हामी पाउँछौँ त्यसलाई साँच्चै नै अतुलनीय छ। र यसले गर्दामा चाहिँ जुन चाहिँ पारिस्थितिक पर्यटन चाहिँ एकदमै बढ्दै गइरहेको छ। र यसको जुन चाहिँ कन्सेप्ट भनौँ अर्थात् यसको जुन चाहिँ सोच चाहिँ कहाँबाट चाहिँ पैदा भएको रहेछ भन्दा चाहिँ यो चाहिँ अमेरिकाको वासिङटनबाट कहिलेतिर चाहिँ यसको सुरुवात भएको भन्दा चाहिँ 1970-80 यसको सुरु भएको हो। र अहिले हाम्रो दार्जिलिङ इलाका भयो, दार्जिलिङ जिल्लाको विभिन्न जग्गाहरूमा पनि यो पारिस्थितिक पर्यटनलाई अझ असरदार अर्थात् यसलाई एकदमै विकसित गराउनको निम्ति अहिले होमस्टेहरू पूर्ण रूपमा खोलिएका छन्। होमस्टेमा गयो भने पनि हामीले अफ स्पट भन्छ, अफ स्पट भनेको एकदमै जङ्गल इलाकामा भयो, त्यहाँनिर कुनै पनि पर्यटकले आफूले रुचाएको त्यहाँनिर सागसब्जी त्यहाँ उमारिरहेको हुन्छ र जे खानु मन लाग्छ उनीहरूले त्यहाँनिर टिपेर चाहिँ त्यहाँनिर आफ्नो भोजन तयार गर्नु सक्छ। उनीहरू त्यो बाटो जुन चाहिँ सडकको बाटो हिँड्नु पर्दैन, उनीहरू त्यहाँनिर एकदमै गाउँको बाटो भएर उनीहरू हिँडिरहेको हुन्छन्। र यसको कतिवटा ऋणात्मक पक्ष पनि छ, सकारात्मक पक्ष पनि छ। र ऋणात्मक पक्ष चाहिँ के हो भन्दा चाहिँ कतिजनाले चाहिँ आफ्नो त्यो प्राकृतिक दृश्यलाई चाहिँ प्राकृतिक जुन चाहिँ मनोरम जुन चाहिँ स्थल छ त्यो मनोरम स्थलमा चाहिँ बाटोहरू खनिदिएर त्यहाँ वन्यप्राणीहरूको हत्या गरेर वन्यप्राणीहरूको बेचबिखन गरेर प्राकृतिक स्रोतहरू नष्ट गरेर अनि जनन प्रक्रियाहरूलाई चाहिँ बाधाहरू दिएर चाहिँ यस्तो ऋणात्मक पक्षहरू पनि छ। र यो ऋणात्मक पक्षलाई चाहिँ सरकारले पनि झट्ट यसमा चाहिँ कार्य गर्नुपर्छ र यस्तो कार्य सरकारबाट कानुनहरूको जुन चाहिँ प्रावधानहरू राखियो भने यो जुन पारिस्थितिक पर्यटन छ त्यसलाई चाहिँ राम्रो प्रकारले विकास गरेर जान सक्छ। त्यहाँनिर बाटो पुर्याउनै भएन, वन्यप्राणीको शिकार गर्नै भएन, प्राकृतिक स्रोतहरूलाई नष्ट गर्नु भएन, त्यहाँनिर जनन प्रक्रिया भन्छ विशेष गरेर चराहरूको जनन प्रक्रिया जुन चाहिँ हुन्छ ब्रिडिङ सिजन भयो त्यति बेला आवाजहरू दिनु हुँदैन, त्यहाँनिर गएर हल्लाखल्ला गर्नु हुँदैन। र यो हल्लाखल्ला गऱ्यो त्यहाँनिर गाडी घोडाहरू कुदिदियो भने चाहिँ त्यो जङ्गलमा रहेको जुन चाहिँ चराचुरुङ्गी हुन्छ त्यो चराचुरुङ्गीको प्रजनन प्रक्रियामा पनि बाधाहरू उत्पन्न हुन्छ। र यसै कारण सरकार पक्षबाट पनि र पर्यटकहरूले पनि यो कुरामाथि चाहिँ विशेष ध्यान दिनुपर्छ। र सकारात्मक पक्ष चाहिँ कस्तो छ त भन्दा चाहिँ त्यहाँनिर जङ्गलभित्र एउटा गाउँ निर्माण गर्नु पऱ्यो जुन गाउँले चाहिँ त्यो जङ्गललाई पनि बचाउनु सक्छ अनि पर्यटकलाई पनि राम्रो व्यवहार गरेर एउटा पाहुनालाई कस्तो प्रकारको व्यवहार गर्नुपर्ने त्यो व्यवहार गर्नु पऱ्यो, फोहोर मैला कुचेलाहरूबाट मुक्ति दिनु पऱ्यो, जङ्गली जति र मेटेरियल हुन्छ काँचो वनस्पतिको जुन चाहिँ औषधीय पौधाहरू हुन्छ त्यो औषधीय पौधाहरूलाई चाहिँ टिपेर लानु दिनु भएन, पानीको स्रोतहरू बचाएर लानु पऱ्यो, जल संरक्षण गर्नु पऱ्यो। र यो सबै गर्नु सक्यो भने चाहिँ यो पर्यावरणीय व्यवस्था चाहिँ पर्यटन अझ राम्रो भएर जानु सक्छ भन्ने मलाई लागेको छ।

विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले पारिस्थितिक पर्यटनको महत्व, यसको उद्देश्य र प्रकृति संरक्षणमा यसको भूमिका बारे जानकारी प्राप्त गर्यौं र यस जानकारीलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षक किशोर तामाङज्यूले। विद्यार्थी भाइ बहिनीहरू, पर्यटनको वास्तविक आनन्द तब मात्र प्राप्त हुन्छ जब प्राकृतिक सम्पदा, वन्यजन्तु र स्थानीय संस्कृतिको सम्मान गर्दै वातावरणलाई कुनै हानि नगरी यात्रा गर्छौँ। आउनुहोस्, जिम्मेवार पर्यटक बनाऊ, प्रकृतिलाई माया गरौँ र पृथ्वीको संरक्षणमा आफ्नो योगदान दिउँ। यही नै दिगो विकास र उज्ज्वल भविष्यको आधार हो। र यसैको साथ आजको

शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

स्वर्थाली अतिन्जल सुन्दे हुनुन्थ्यो कार्यक्रम शिक्षा ज्योति हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौं।

ते बिन्ती गर्यायो दसै हे ब्रह्मा जति हुन् शुभा शुभ सबै

0: रामायण को सुंदर कांडबाट रामायण पाठ वाचन गर्न लागिरहेका छौ।
1: तर्छु छार समुद्र आज सहजै कन्या इरादा धरी

लगायत विशिष्ट अतिथिगण, साथै आजको कार्यक्रममा सहभागी हुन आउनुभएका प्रेक्षागृहमा उपस्थित सम्पूर्ण विद्यार्थीवर्ग, दर्शकवर्गलाई मेरो सादर नमस्कार चढाउँदछु। र मलाई आजको कार्यक्रममा एउटा वार्ता प्रस्तुत गरिदिने कार्यभार सुम्पिनु भएको छ र मेरो वार्ताको शीर्षक छ मातृभाषा साक्षरता जातीय सङ्गोष्ठीको आधार। र तपाईँहरू समक्षमा म यो विशेष विषयमा छोटो वार्ता राख्न गइरहेकी छु। सामान्यतया मातृभाषा आमाको काखमा बसेर सिकिने तथा आफ्नो जाति वा वर्गमा बोलिने भाषा हो भनेर शब्दकोशहरूमा अर्थ लगाइएको पाइन्छ। मातृभाषा व्यक्तिको पहिलो भाषा हो, जसलाई जन्मेपछि शिशुले आफ्नो घर परिवार तथा आमा बाबाको सान्निध्यमा रहेर सिक्छन्। यस अर्थमा मातृभाषा केवल आमाबाट प्राप्त भाषा होइन, त्यो पहिलो भाषा हो जसमा हामीले आमा चिन्यौँ, आमा बोल्यौँ, आमाले संसारमा ल्याए भने भाषाले संसार चिनाए।

आजको 212 आदिकवि भानुभक्त जयन्तीको उपलक्ष्यमा उपस्थित हुनुभएका प्रमुख अतिथि विधायक दार्जिलिङ श्रीमान नोमन राईज्यू,

0: दार्जिलिङ विधानसभा क्षेत्रका विधायक नोमन राईले यसरी सम्बोधन गरे।
1: तथापि आज यस दिनलाई म एउटा विधायक भएर आज जति पनि विशिष्ट अतिथिगणहरू धेरै अनुहारहरू आज सानो उमेरदेखि देखेको अनुहारहरू गर्न लिएर आएर चाहेको थियो। नेपाली साहित्य होस्, साहित्य कविताको पाठन होस्, चाहे सङ्गीतको क्षेत्रमा होस्, आज मैले तपाईँहरूलाई व्यक्तिगत तौरमा आज मैले केही कुरो भन्नु भनेर चाहिँ आज हाम्रो सङ्गीतको क्षेत्रमा आज डेजी बराइलीज्यू चन्द्र लोजेनज्यूको अगाडि मैले गीत गाएको जस्तो हुन्छ र त्यो गल्ती साह्रै गर्न चाहन्न। तथापि आज 86 वर्ष उमेरका पुगेका आज गोकुल सिन्हाज्यू

0: वाकवा बनी आज इस दिन में आज के संबोधन राख को निम्ति आज विधायक तर्म में संपूर्ण भन्न चाहिए कि आज प्रत्येक साल हमें इस दिन भानु जयंती मनाने गश
1: विभागीय तौर ने पालन करेवटा आदेश शिव प्रदान भाई पड़े कारण बारम्बार हमें सूचना प्रसारण कर इसमें यहाँ संलग्नता राख दिन हरेक हमी धन्यवाद दिशं कृतज्ञता दिशं प्रकट कर साधुवाद प्रकट करशेषकन हमारा मुख्य अतिथि अनि प्रमुख अतिथि जीवहरु जति पनि आउनुभयो विशेषकन आज को इस कार्यक्रम में हमारा प्राध्यापक प्राचार्य महोदय महोदयहरुलाई पनि हामी देखिरहेका छौं हमारा शिक्षाविदहरुमा हमारा हेडमास्टर हेडमिस्ट्रेसहरुलाई पनि हामी देखिरहेका छौं नाम नाम लिन अलिक नै ढिला सुस्ती होला र क्रमशः
2: दार्जिलिङको 212 भानु जयन्ती कार्यक्रम बारे बोल्दै विधायक नोमन राई अनि सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सहनिर्देशक विमल राईले आजको कार्यक्रमको औचित्य बारे यसरी बताए।
3: आज आदि कवि भानुभक्त आचार्यको 212 जन्म जयन्तीमा आज निमन्त्रणा आज गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले दिएको थियो र त्यो प्रशासन त्योले दिएको निमन्त्रणालाई स्वीकार्दै आज म भवनमा आएँ र आज सांसद राजु विश्वजीलाई पनि यहाँ उपस्थित हुनुहुन्थ्यो तर अन्य कारणले गर्दा उहाँ आउनु सक्नु भएन र आज पुरस्कार विषय र आज मनोरञ्जन विषय लिएर चाहिँ आज कतारमा भएको त्यो इस्युलाई लिएर होइन उहाँको ध्यान भएकोले आज राष्ट्रमा नै एउटा शोक सम्मान प्रकट गरिदिने भनेर आज यहाँ गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनमा पनि गाना बजानाहरू हामीले त्यो प्रशासन आज क्षेत्रीय प्रशासनले गर्नु चाहेन र यो जुन पुरस्कार विषय लिएर यो आज जुन हमेसा हर साल हुने गर्थ्यो त्यो चिजलाई यहाँका सेक्रेटरी अफिसर्सहरूले पोस्टपोन मात्रै गरेछ कारण त्यो कतारको जुन देहान भएकोले गर्दा एउटा राष्ट्रमै शोक मनाउने एउटा जुन निर्देश आएकोले गर्दाखेरि र दुई चार दिनमा यो जुन पुरस्कार विषय लिएर हामी एक दिनमा फेरि उहाँको आज जति पनि क्षेत्रीय प्रशासनको अफिसरहरू छ उहाँले त्यो पोस्टपोन गरेको डेटलाई फेरि त्यो आउने दिनको त्यो जुन क्रम छ त्यो हामी गर्दैछौँ।
4: हजुरहरू यहाँ सबैलाई नमस्कार। भानु जयन्ती पालन गरियो विधिवत तौरले यस्तो परिस्थितिजन्य अवस्थामा पनि हो नै प्रतिवर्ष सूचना अनि सांस्कृतिक विभाग जिटिए प्रशासन अधीन हामीले विशेष गरिकन साहित्यमा सङ्गीतमा चित्रकलामा नाट्य अनि अभिनयमा हामीले पुरस्कार दिन्थ्यौँ। अझ पोस्टमस पनि विगत वर्षदेखिको हामीले सुरु गरेको थियौँ। यसचोटि यो जो प्रतिभाहरूलाई हामीले एउटा एक प्रकारको शोध गरेर रिसर्च गरेर हामीले तयारी गर्छौँ उहाँहरूको अनि हाम्रो स्वतन्त्र जुरीद्वारा यो काम गरिन्छ र हामी चाहिँ यो आयोजना गर्छौँ पुरस्कार दिने। यी सबै कुराहरू हामीले पूर्ण रूपमा गरिसक्यौँ भइसके अनि सबै छनौट प्रक्रियाहरू पनि सके पश्चात हामीले यो आयोजना गर्नु नसक्नुको मुख्य कारण चाहिँ अहिले यहाँहरू सबैलाई याद भएको कुरा हो कि प्रशासनिक तौरले मात्र यो चलिरहेको छ तर जो चाहिँ नीति निष्ठा नीति निर्धारण गर्ने जनप्रतिनिधिहरू राजीनामाको कारण अनि उहाँहरूको जो सत्तासीनहरू हुनुहुन्थ्यो उहाँहरू नभएको कारणले गर्दाखेरि यो चाहिँ जिटिएको प्रशासनिक नियमअधि नै हामीले यो निर्णय गर्न सक्यौँ। यस कारणले गर्दाखेरि यो यसचोटि हामीले दिन नसकेको एउटा के भनौँ अयोग्यता त नभनौँ तर यो थाँचिरह्यो तर काम चाहिँ हामीले पुरा मात्रामा कम्प्लिट गरेका छौँ पाँचवटा विषयमा।
2: यसरी कालेबुङ जिल्लामा पनि 212 भानु जयन्ती पालन गरियो। नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष बलभद्र शर्माले स्वागत सम्बोधन राखेको थियो। सन्त फिलोमिना विद्यालयका छात्रहरूद्वारा रामायण पाठ पठन गरे।
5: सम्माननीय सभापति महोदय, नेपाली साहित्य अध्ययन समिति कालिम्पोङ, आजका विशिष्ट अतिथि मुख्य अतिथि अनि आमन्त्रित हजुरहरू सबैलाई हार्दिक अभिनन्दन जनाउँदै भानुभक्त आचार्यको वार्ता प्रस्तुत गर्न लागिरहेछु। हुन त समयको पाबन्दी भएको कारणले गर्दाखेरि चाहिँ यत्रो महान आदिकवि भानुभक्त आचार्यको छोटो समयमा मूल्याङ्कन गर्न न शब्दहरूले सकिन्छ न पन्नाहरूमा कोरेर नै वर्णन गर्न सकिन्छ। त यसर्थ कम्ती समय भएको कारणले गर्दा म हजुरहरूलाई सीमित कम्ती मात्रामा नै उहाँको मूल्याङ्कन प्रस्तुत गर्न लागिरहेछु। करोडौँ नेपाली जातिको ढुकढुकी जसले नेपाली भाषाको स्वाद चखाएर समस्त नेपाली एकताको सूत्रमा बाँधे उनी भाषा निर्माता आदिकवि भानुभक्त आचार्यको

0: चाहिँ 12औं जन्म जयन्तीको पावन शुभ अवसरमा आदिकवि भानुभक्त आचार्यबारे वार्ता प्रस्तुत गर्न लागिरहेछु। आदिकविको परिचय, भानुभक्त भनी प्रसिद्ध नरमा जसको छ नाउँमा पनि घर तिनको तनहुँ त बेसी चुन्दी गाउँ छ रम्भा भनी। प्रस्तुतको अन्तमा रहेको कवितामा यसरी परिचय दिएको छ। फेरि आदिकवि भानुभक्तले आफ्नो वंशको परिचय यसरी दिएका छन्। स्वयं कवि आफैले पहाडको अधिवेश देश तनहुमा श्रीकृष्ण ब्राह्मण थिया, खुब उच्चकल आर्यवंशी हुन गई सत्कर्ममा मन दिया, विद्या पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, यिनको नाति भानुभक्त हुँ यो जानी चिनी लिया। उनको पिताको नाम धनञ्जय आचार्य, माताको नाम धर्मवती आचार्य, जन्म 29 गते असार विक्रम सम्वत 1871, मृत्यु असोज शुक्ल पञ्चमीका दिन विक्रम सम्वत 1925। आदिकविको रूपमा आचार्य भानुभक्त पूर्व प्राथमिक काल वीर कविताबाट प्रारम्भ भएको नेपाली कविता भानुभक्तको रचनाकालसम्म पुग्दा झन्डै 75 वर्ष भइसकेको थियो। तत्कालीन कविहरूले नेपाली भाषाको साहित्यिक रूप दिने जमर्क अवश्य गरे, तर तिनका कृतिमा परिमार्जित र शुद्ध रूप राम्ररी आउन सकेन। भानुभक्तमा भएका गुण, प्रतिभा, मौलिकता र आफ्नोपन तिनमा फस्टाएको थिएनन्। यसैले ती कविहरू भानुभक्तका तुलनामा त्यत्तिकै चर्चित हुन सकेनन् र तिनका कृतिहरू पनि उति साह्रो लोकप्रिय हुन सकेनन्।
1: नमस्ते सम्पूर्णमा, आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती समारोहको यस पावन अवसरमा सन्त फिलोमिना पाठशालाको तर्फबाट हजुरहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। विगत वर्ष झैँ यस वर्ष पनि हामी रामायणको पुरानो भाकालाई पुनर्जीवित गर्ने हाम्रो प्रयासलाई निरन्तरता दिएका छौँ। हाम्रा बाजे बराजुहरूले आफ्नै मौलिक भाकामा विभिन्न छन्दमा रामायण पाठ गर्थे। यसै परम्परालाई संरक्षण गर्ने उद्देश्य राखी सन्त फिलोमिना पाठशालाले कम्मर कसेको छ। हवस् त, अब हामी समयलाई मध्यनजर राख्दै शार्दूल विक्रीत, मालिनी र शिखरिणी छन्दमा रामायणको श्री सुन्दरकाण्डबाट केही श्लोकहरू पाठ गर्न लागिरहेका छौँ। स्वीकार्नुहोस् हाम्रो प्रस्तुति शार्दूल विक्रीत छन्दमा।

0: प्रदान गर्नुभयो सम्पूर्ण सम्पूर्णलाई आभार प्रकट गर्दछु। अनि विद्यालयहरू जति पनि विद्यालयहरूले आज प्रस्तुति गरे अनि प्रतियोगितामा सहभागी दिएका थिए ती प्रतियोगी स्कुलका शिक्षक शिक्षिका साथै सम्पूर्ण सम्पूर्ण विद्यार्थीहरूलाई आजको आयोजक समितिको पक्षबाट आभार प्रकट गर्दछु। अनि आजको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिनुहुने चारैजना निर्णायकहरूलाई म आयोजक समितिको पक्षबाट आभार प्रकट गर्दछु।
1: आदरणीय श्रोता, यो थियो 212 भानु जयन्तीको रेडियो प्रतिवेदन, जसको प्रस्तुता हुनुहुन्छ मनन तामाङ अनि म कार्यक्रम सञ्चालक सञ्जीव मोहरा। आदरणीय श्रोता, नमस्कार।

नमस्कार, आकाशवाणीको साँझ 6 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि राजस्थानको जयपुरमा आयोजित हुन गइरहेको विधायी गौरव यात्रा पूर्व र वर्तमान सदस्यहरूको सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित राष्ट्रिय युद्ध स्मारकबाट 13 दिवसीय शौर्य विजय यात्राको सुरुवात गर्नुभयो। श्रम एवं रोजगार मन्त्री मनसुख मांडवियाले हैदराबादमा ब्रिक्स ट्रेड युनियन फोरम शिखर सम्मेलनमा बोल्नुहुँदै आर्टिफिसियल इन्टेलिजेन्स र एआईले युवाहरूको सिपलाई प्रभावकारी रूपमा बढाउन सक्ने बताउनु भएको छ। दुई देशहरूबीचको व्यापार र अगाडि बढाउने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा भारत माल्दिभ्स स्वतन्त्र व्यापार सम्झौता एफटीएको लागि पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। सर्वोच्च अदालतले भोजशाला विवाद समाधानका लागि दैनिक सुनवाई गर्ने निर्णय गरेको छ। यद्यपि न्यायाधीशहरू सूर्यकान्त जोयमलाई बाक्सी र वी मोहनाको पीठले पुरानो स्थिति पुनस्थापनाका लागि अन्तरिम आदेशको लागि याचिकाकर्ताहरूको मागलाई अस्वीकार गरेका छन्। भारतले टू स्टेट सल्युसन र संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनको सदस्यताको लागि आफ्नो समर्थन दोहोऱ्याएको छ। भारतले आज हर्मुजको जलडमरु मध्य पार गर्ने क्रममा दुई जहाज एमटी अल बाहिया र एमटी मोम्बासामा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। फ्रान्समा आज बेस्टल दिवस मनाइँदैछ। यस अवसरमा प्यारिसमा आयोजित वार्षिक सैन्य परेडमा सम्पूर्ण युरोपको एकैबद्धता देखिएको थियो, जसमा कैयौँ युरोपेली देशका सैनिकहरू र विमानहरूले भाग लिएका थिए। राष्ट्रिय मानवाधिकार आयोग एनएचआरसीले झारखण्डको लोहरदङ्ग जिल्लाको एक आवासीय विद्यालयमा सर्पटोकाईको घटनालाई स्वतः संज्ञान लिएको छ। आयोगले झारखण्डका मुख्य सचिवसँग 2 हप्ताभित्र विस्तृत रिपोर्ट मागेको छ। पाकिस्तानको खैबर पख्तुनका प्रान्तमा अविरल वर्षाका कारण एक घरको छत भत्किँदा कम्तीमा 11 जनाको मृत्यु भएको छ भने अन्य 12 घाइते भएका छन्। आकाशवाणीबाट साँझ 6 बजेको मुख्य समाचार पूरा भयो। आकाशवाणी खरसाङको प्रादेशिक समाचारको साथमा साँझ 6 बजेर 50 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

105.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। हजुरहरूलाई कार्यक्रममा पुनः स्वागत जनाउँदै अब सुनाउन लागिरहेछौं केही चलचित्रका गीतहरू।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो सोनु निगम र अलका याग्निको आवाजमा चलचित्र रिफ्युजीबाट।

भव्य अंतिम गीत सुंदर हुनुहुन्थ्यो अलका याग्निक र सानको आवाजमा बस इतना सा खाव है चलचित्रबाट हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछौं कार्यक्रम गाउँले सभा।

0: एहे म त आइपुगे सभामा को को हुनुहुन्छ एहे भिरे भाइ पो रहेछ नमस्ते छ है नमस्ते छ
1: एहे नमस्ते नमस्ते कान्छीमाया दिदी आउनु सक्नुहोस् ठिक समयमा आइपुग्नु भएछ नि
0: हजुर हजुर आज त म पनि यसै छिटै गरेर आएँ घरको काम धन्दा सकिहाल्यो अन्त आज त समयमै पुग्नु पर्यो सभामा भनेर आएको नि अरू कोही पनि आएको छैन बिरे भाइ
1: साइली बुहारीले त आउँछु भनेर भन्दै हुनुहुन्थ्यो
0: ए हजुर हजुर
1: आउनु हुँदै होला
0: ए अब साइली बुहारी आउनु त समय लाग्छ होला अब बुहारी भनेपछि घरको काम धन्दा कस्तो हुन्छ अब यसो गरौँ न त आनन्द पो लिउँ जस्तो पो लाग्यो त मलाई त
1: हुन्छ हुन्छ उहाँलाई पनि पर्खिनु पनि हुने
0: हजुर
1: अनि यसो आनन्द पनि हुने सुनाउन त यो गीत
0: लु सुनाऊ त

0: यति आनन्द भयो, नाचौँ नाचौँ मन लाग्छ हौ बिरे भाइ मलाई त गीत सुनेपछि।
1: हो नि, गीत सुन्दै गर्दाखेरि यहाँ साइली बुहारी पनि आइसक्नु भएको छ नि।
0: हे नाचौँ म त भनेको थिएँ, यहाँ साइली बुहारी टुप्लुक आइपुग्नु भएछ। अनि के भयो?
2: नमस्कार कान्छी भाइ दिदी,
0: बिरे दाजु, अनि के भयो?
2: हेर्नुहोस् न, म त हतार हतार हतार सभामा आउनुको लागि घरको काम गरेर बारीमा पसेको हो, सुन्तला बारीमा पसेको।
0: मुख त खिन्न पो देख्दैछु।
2: हजुर हजुर, हेर्नुहोस् न, बारीमा पसेको त यो बेलामा त नि किरा लागेर किराले सताउने रहेछ हौ कान्छीमाया दिदी। म त यो अबदेखि त यो सुन्तलाको खेती पनि नगरौँ भनेर पो
0: सोच्दैछु।
2: किराले दुःख दिएर हो, एकदमै दुखित पो छु आज त म त, त्यही भएर सभामा पनि ढिलो भयो।
0: ज्यू, सभामा आउने बित्तिकै सुन्तलाको खेती पनि नगरौँ भन्ने भएछ, मुख पनि अँधेरो। अब सभामा यो कुरा राख्नु भयो भने त हामी पनि के कुरो बताइदिन्छौँ नि त, किन खिन्न हुने होइन बिदे भाइ?
1: हो नि, रोग र किरा लाग्दैमा चाहिँ हामीले खेतीपाती चाहिँ गर्नु छोडिहाल्नु चाहिँ हुँदैन।
0: हुँदैन नि, मन खिन्न गर्नु हुँदैन।
1: किनभने अब यो किरालाई रोकथाम गर्ने, रोगलाई रोकथाम गर्ने है, नियन्त्रण गर्ने उपायहरू छ नि।
2: मलाई चाहिँ त्यो अब बारीमा पस्दाखेरि एक्कासी त्यसरी देख्दाखेरि चाहिँ खिन्न हुँदो रहेछ नि त दाजु।
1: अब यो समयमा सुन्तलामा विभिन्न प्रकारको किराहरूले सताउँछ भन्ने कुरा त गर्नुभयो। आज चाहिँ यही विषयमा तपाईँलाई यसो जानकारी गराउँछु नि त ल। त्यसो भने अब हेर्नुहोस् है, सुन्तला बगानमा लाग्ने किराहरू मध्ये प्रमुख किरा चाहिँ हो बोट छेड पार्ने किरा। अब यसको लक्षण बुझिराख्नुहोस् ल, कस्तो हुन्छ, कसरी पस्छ भन्ने कुराहरू चाहिँ।
2: हजुर हजुर।
1: अब यो किराले आक्रमण गर्दा चाहिँ पातहरू फिका पहेलो भएर जान्छ।
2: त्यस्तै त्यस्तै भएको छ नि दाजु।
1: हजुर, मूल काण्ड वा हाँगाहरूमा छेड देखिन्छ।
2: हजुर हजुर।
1: अनि आराको भुस जस्तै पदार्थहरू ती छेडहरूबाट बाहिर निस्किएको देखिन्छ। अनि मूल काण्ड साथै हाँगाहरूमा कहीँ कहीँ खोपिएको दागहरू पनि देखिन्छ है फेरि साइली बरी।
2: हजुर हजुर, त्यस्तै त्यस्तै भएको छ दाजु।
1: ती दागहरूको वरिपरिको बोक्रा खोदेलेर हेर्दा त्यहाँ औँसाहरू पनि देखिन्छ।
2: त्यसो हो भने दाजु, साथै त्यसको रोकथामको उपायहरू पनि बताइदिनुहोस् न।
1: बोट छेड पार्ने किराको रोकथामको लागि चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ साइलीभरि सुनिराख्नुहोस्, कतिवटा कुरा लेखी पनि राख्नुहोस् ल।
2: हुन्छ, म यहाँ ठिक्क पारिरहेको छु नि दाजु, भन्नुहोस् न।
1: पहिले चाहिँ हामीले के गर्ने भन्दाखेरि पेट्रोल अथवा नुभान नामक कीटनाशक दबाई रुवामा भिजाएर किराले बनाएको काण्डको छेडमा खाँदिदिनु पर्छ।
2: के भन्नुभयो औषधि दाजु?
1: नुभान।
2: नुभान,
1: यो नुभान पाउनु भएन, पेट्रोल चलाउँदा पनि भयो,
0: पाइन्छ नि पेट्रोल त।
1: रुवामा भिजाएर चाहिँ के गर्ने, त्यो काण्ड जहाँनिर बनाएको छ नि दुलो, त्यो छेडमा खाँदिदिनु पर्छ। अनि बाहिरबाट चाहिँ लिसाइलो माटोले लिपिदिनु पर्छ। यसो गर्दाखेरि चाहिँ त्यो किरा भित्रै गुम्सिएर मरिहाल्छ।
2: ए हजुर हजुर,
1: रोकथाम गर्नुको उपाय पनि सजिलो छ है।
2: हजुर हजुर,
1: बुझ्नुभयो।
2: हजुर,
1: फेरि अर्को कुरो चाहिँ के भन्दाखेरि, अब यो सुन्तलाको खेती भनेपछि त एक वर्ष गर्ने होइन, धेरै वर्षसम्म गर्नुपर्ने हुन्छ है। त्यही भएर किरा चाहिँ मार्च अप्रेल महिनाको अन्तदेखि सुन्तलाको बोटमा देख्न पाइन्छ।
2: हजुर,
1: त्यति बेला तपाईँले याद गर्नु भएन होला, त्यसैले यस्तो भएको हो, बुझ्नुभयो।
2: हजुर हजुर।
1: अनि यसलाई चाहिँ हातले टिपेर पनि मार्न सकिन्छ फेरि। त्यसरी नै रोगर नामक कीटनाशक दबाई 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 15-15 दिनको अन्तरमा चाहिँ बोटमा छर्किदिएमा यसको रोकथाम गर्न सकिन्छ। यस्तो प्रकारले चाहिँ हामीले बोट छेड पार्ने किराको रोकथाम चाहिँ गर्न सक्छौँ है साइली बरी।
2: कान्छीमा दिदी, त्यस्तै प्रकारले अरू किराहरू चाहिँ के हुन्छ त्यो पनि बताइदिनुहोस् न।
0: अब हेर्नुहोस् है साइली बरी, थुप्रै किराहरू लाग्छ, अब त्यो मध्ये पनि यो फल चुस्ने झिङ्गाले पनि एकदमै सताउँछ है सुन्तलालाई। अब यसको लक्षण जान्नु पर्यो नि त हामीले, के हुन्छ भन्ने लक्षण चाहिँ। यो अक्टोबर नोभेम्बर महिनामा चाहिँ यो जुन चाहिँ वयस्क झिङ्गा हुन्छ नि झिङ्गा है, झिङ्गाले चाहिँ सुँडको सहायताले चाहिँ फलको बोक्राभित्र चाहिँ अन्डा पारेको फलहरूमा चाहिँ पसेर चाहिँ औँसाहरू बनाउँछ, र औँसाहरूले चाहिँ फलको जुन भित्र हुन्छ नि त्यो भित्रको रसिलो भागमा चाहिँ पसेर रसलाई चाहिँ खाएर एकदम फल चाहिँ सुकाइदिन्छ।
2: त्यो फलको भित्रै पसेर चाहिँ अन्डा पार्दछ सुँडको सहायताले।
0: हजुर हजुर, त्यसै यसलाई फल चुस्ने झिङ्गा भनेको होइन नि। र अब यो फलहरू चाहिँ कस्तो हुन्छ भने यसो हेर्दा हल्का अनि खोक्रो हुन्छ, र काटेर हेर्दा चाहिँ गुदीमा चाहिँ सेतो सेतो औँसाहरू देखिन्छ। त्यो पनि हामीले याद गर्नु पर्यो,
2: भित्रको रस चुसेर नि होला, हल्का भएको होला नि।
0: हो पक्का। र अब यो समयमा चाहिँ फलहरू चाहिँ बगानमा यसो हेर्दाखेरि झरेको देख्छौँ नि हामीले.
2: हजुर हजुर.
0: अनि हामी यसको लागि हामीले रोकथाम त गर्नु पर्यो.
2: हजुर, गर्नु पर्यो.
0: फलचुस्ने झिङ्गाले सताए भनेर अब तपाईँले जस्तै खल्लो

0: अँध्यारो मुख पारेर बस्नु भएन। त्यसको लागि त हाम्रो रोकथाम त गर्नै पर्यो। अब रोकथामको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि, यो सुन्तलाको जुन चाहिँ बगानको जमिन छ नि, त्यो जमिनमा चाहिँ झरेको सबै फलहरूलाई चाहिँ हामीले एक ठाउँबाट बटुलेर चाहिँ जलाइदिनु पर्यो। अब जलाउनु पनि त्यही जलाउनु चाहिँ हुँदैन है बुहारी, अलिकति पर लगेर, अलिकति अब हाम्रो कमान बस्ती गाउँ ठाउँमा त जग्गा ठुलो हुन्छ नि, अलिकति पर लगेर जलाइदिनु पर्यो। अनि त्यो बाहेक चाहिँ विषयुक्त खाना बोतलहरूमा हालेर बोटमा झुन्डाइदिने काम पनि गरिहाल्नुपर्छ हामीले।
1: अनि यहाँ साइली बुहारीलाई यही विषयमा जानकारी गराउँ कि अहिले बजारमा नि यो फल चुस्ने झिङ्गाको पासोहरू
0: पाइन्छ,
1: रेडिमेड भन्नु पाइन्छ क्या, यो चाहिँ किनेर ल्याउनुहोस्। अब किन्नु पनि साह्रै महँगो पर्दैन, 100-120 चाहिँ पाइहाल्नुहुन्छ कि। त्यो चाहिँ ल्याएर पानीले नभेट्ने जग्गामा झुन्डाइदिनु पर्यो। यसो गर्दाखेरि चाहिँ त्यो जुन झिङ्गा छ नि त्यो चाहिँ आफै आफ आएर चाहिँ
2: पासोमा पर्छ।
0: यो पनि एउटा सजिलो उपाय हो।
1: यो बाहेक साइली बरी सुन्तलाको बोटमा लाग्ने अर्को किरा छ, पात खाने किरा। अङ्ग्रेजीमा चाहिँ यसलाई लिफ माइनर भनेर भन्छन् है। अनि यो पात खाने किराले चाहिँ सबै सुन्तला जातीय पौधाका कलिलो पालुवाहरू नष्ट गर्दछ। अनि यो किरा पातको तल्लो सतहबाट भित्र पसेर पातलाई खनेर सुरुङ जस्तो पारेर नष्ट पार्छ है, फेरि बुझ्नुभयो। अनि पातहरूमा सेतो गोला आकारको रेखाहरू देखिन्छ। अनि यो किराले सताको पातहरू चाहिँ भित्री तरिकाले डल्लो पर्छ, अनि पछिबाट खुम्चिएको देखिन्छ।
2: यो जुन पात खाने किरा छ नि दाजु,
1: हजुर,
2: यसको रोकथाम चाहिँ कसरी गर्नुपर्ने? हामीले
1: रोकथामको उपायमा चाहिँ के छ भन्दाखेरि चाहिँ किराले खाएर नष्ट भएको भागहरू छिमलेर जलाइदिनु पर्छ। यो बाहेक यो चाहिँ 1.5 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर छर्किनु पर्छ। यस बाहेक अर्को कीटनाशक औषधि पनि छ, त्यो चाहिँ हो रोगर। यो पनि 1.5 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 10-10 दिनको अन्तरमा चाहिँ छर्किनु पर्छ। तपाईँले मोनोक्रोटोफस चलाउँदा पनि भयो अथवा रोगर चलाउँदा पनि भयो। अनि यो औषधिहरू व्यवहार गर्नुभयो भने चाहिँ पात खाने जुन किरा छ यसको रोकथाम चाहिँ गर्न सकिन्छ।
2: कान्छीमाई दिदी, यसबाहेक यो सुन्तलामा लाई किरा पनि लाग्छ, त्यो पनि बताइदिनुहोस् न।
0: ए हुन्छ हुन्छ, यो लाई किरा पनि म तपाईँलाई भनिदिउँ है भनेको थिएँ, सुन्तलामा लाई किरा पनि लाग्छ है। र यसको लक्षण कस्तो हुन्छ भन्दाखेरि, जुन चाहिँ पात सुन्तलाको पात अनि कलिला मुनाहरूमा चाहिँ लाग्ने जुन लाई किराहरूमध्ये यो कालो लाई सबैभन्दा एकदम देख्छौँ हामी सुन्तला बारीमा प्रचलित छ भनौँ न। र यो लाई चाहिँ एकदमै सानो नस्पति आकारको अनि 2 मिलिलिटर लम्बाइ भएको हुन्छ।
2: ए हजुर हजुर।
0: र यो किराहरूको शरीर चाहिँ एकदम यसो हेर्दाखेरि नरम तरुण अवस्थामा चाहिँ फुस्रो रङ, अनि वयस्क अवस्थामा चाहिँ कालो रङको हुन्छ। यसो हेर्नुपर्छ हामीले समय समयमा, सुन्तला रोपेको छु भनेर मात्र पनि भएन, जाँच गर्दै पनि जानु पर्यो है। र त्यसरी नै अब यही किराले चाहिँ कलिलो पात फुल अनि मुनाहरूमा एकदम आक्रमण गर्छ यसले। र यी पातहरू फुलहरू अनि मुनाहरू चाहिँ खुम्चेर चाहिँ डल्लो परेको देखिन्छ।
2: हजुर हजुर,
0: तपाईँको त्यस्तो भएको छ।
2: हजुर, मेरो त्यस्तै भएको छ, डल्लो डल्लो पनि भएको छ,
0: लाई किरा पनि परेको रहेछ।
1: हजुर हजुर,
2: लाई पनि लागेकै रहेछ दाजु।
0: ज्यू ज्यू।
1: अनि अर्को कुरो चाहिँ के भने नि साइले बरी, यो जुन लाई किरा छ, यो लाई किराले चाहिँ के गर्छ भन्दाखेरि एउटा बोटदेखि अर्को बोटमा चाहिँ अरू रोगहरू पनि सार्ने गर्छ,
0: नष्टै गर्छ नि। र हामीले यसको रोकथाम गर्ने पनि उपायतिर लाग्नु पर्यो।
2: ए हो दाजु,
1: हो नि।
2: भनेपछि यो लाई किरालाई हामीले रोकथाम चाहिँ कसरी गर्न सक्छौँ?
0: यो रोकथामको लागि चाहिँ के छ भन्दाखेरि, यो लाई किरालाई चाहिँ रोकथाम गर्नुको लागि मेटासेट लेख्दै पनि गर्नु
2: हुन्छ। हुन्छ हुन्छ।
0: मेटासेट अथवा रोगर जुनै पनि दुईटामा एउटा ल्यायो भने भइगयो। 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर हामीले 15 दिनको अन्तरमा चाहिँ यसलाई छिर्काउ गर्नु सक्यौँ भने केही हदसम्म हामीले यो लाई किरालाई पनि रोकथाम चाहिँ गर्न सक्छौँ जस्तो चाहिँ मलाई लाग्छ हौ।
2: ए हजुर कान्छीमा दिदी।
1: अनि साइली बरी,
2: हजुर दाजु,
1: आज तपाईँले जुन यो सुन्तलामा लाग्ने किराहरू सम्बन्धी सोध्नु हुँदैछ
2: है,
1: अझै अरू किराहरू पनि लाग्छ क्या यो सुन्तलाको बोटमा।
2: हजुर हजुर।
1: तर त्यो विषयमा कुराकानी गर्नुभन्दा पहिले चाहिँ एकछिन विश्राम गरौँ होला फेरि।
0: ए यहाँ बरीलाई त गीत सुनाएकै छुइनँ त हौ हामीले त।

0: आहा, मन खिन्न भएको बेलामा दाजुले साह्रै राम्रो गीत सुनाउनु भयो है, अलिक मन पनि आनन्दित भयो।
1: हजुर हजुर,
2: अनि यसरी गीत सुन्दै गर्नुपर्छ, आनन्द पनि गर्दै गर्नुपर्छ, काम कुरोको मेलो पनि सर्दै जान्छ।
0: हजुर हजुर, मेलो पनि सर्छ, गीत संगीत भनेपछि त सबैलाई मन पर्छ नि त दाजु। अब त्यो सुन्तलामा लाग्ने अन्य किराहरूको बारेमा पनि बताइदिनुहोस् न दाजु।
1: हुन्छ हुन्छ, अनि अघि जुन हामीले कुराहरू बताउँदैछौँ त्यसमा अलिकति सन्तुष्ट हुनुहुन्छ होइन?
0: हजुर हजुर, अलिकति मैले बुझ्दैछु नि
2: कुराहरू, खुसी खुसी पनि उज्यालो पनि आए है।
0: हजुर हजुर,
1: हो नि। अब सुन्तला बगानमा लाग्ने अर्को किरा चाहिँ हो कुकुरे किरा।
0: कुकुरे?
1: हजुर
0: ए हजुर,
1: अथवा यसलाई कति जग्गामा निम्बुको झुसुले भनेर पनि भन्छन् के।
0: हजुर हजुर,
1: अङ्ग्रेजीमा चाहिँ यसको नाम छ साइट्रस डक वा लेमन क्याटरपिलर।
2: हामी त यसो हेर्दा कुकुरे किरा भन्दा नै सजिलो
0: लाग्छ।
1: अब यो किरा चाहिँ कस्तो हो, यसको लक्षणहरू के कस्तो हुन्छ भन्ने कुरा चाहिँ अब बताउँछु ल
0: तपाईँलाई।
1: यस झुसिले शरीरको रङ परिवर्तन गरि नै रहन्छ है, फेरि बुझिराख्नुहोस्। सुरुको लाभ्रे अवस्थामा यो अनियमित सेतो दागी र फुस्रो रङको हुन्छ।

0: हजुर हजुर।
1: जब यो ठुलो हुन्छ घिस्रोको वरिपरि यसको रङ फुस्रो र हरियो रङको हुन्छ है फेरि।
0: ए
1: पछिल्लो भागमा सेतो धर्का पनि देखिन्छ।
0: हजुर।
1: पूर्ण विकसित लाब्रेको ढाडमा जुरो पनि पलाएको हुन्छ।
0: ए हजुर, यो किरा त भन्नुभयो दाजु है, यसको रोकथामको विषयमा पनि बताइदिनुहोस् न।
1: यो कुकुरे किरा
0: हजुर हजुर
1: जुन भने है, यो किराको रोकथामको लागि चाहिँ हामीले रोगर 2.5 ग्राम प्रति लिटर पानीमा मिसाएर बोटमा छिड्काउ गर्नुपर्छ।
0: ए हजुर हजुर।
1: यो रोगर भन्ने औषधि चाहिँ लेखिराख्नुहोस् है, जरुरी छ नि फेरि।
0: लेख्दैछु दाजु, 2.5 ग्राम भन्नुभयो नि। हुन्छ हुन्छ। कान्छीमाई दिदी, अन्य किराहरूको विषयमा पनि बताइदिनुहोस् न।
2: हजुर हजुर, अघिदेखि तपाईँले सोध्नु हुँदैछ है। अब त्यो बाहेक पनि अघि मैले लाइकेरा बताइदिएँ, त्यो बिरे भाइले अझ अन्य किराहरू बताइदिनु भयो। मैले जानेको एउटा किरामा चाहिँ के छ भन्दा यो पाप्रे किरा, यसले पनि एकदमै
0: किराहरू सम्बन्धी चाहिँ आज म सबै जानेरै जाने विचार छ।
2: हजुर हजुर, जानेरै गएको चाहिँ तपाईँ राम्रो हुन्छ है।
0: हजुर।
2: र लक्षण कस्तो हुन्छ भन्दाखेरि यो किरा चाहिँ 3 मिलिमिटर लामो सानो पाप्रा जस्तो पनि हुन्छ। यो पौधाको कलिलो भागहरूमा टाँसेर बसेको हुन्छ, यसो गरेर हेर्नु पर्छ र यसले पौधाको रस चुसेर खान्छ।
0: निहालेर
2: हेर्नु पर्यो नि त गएर, अनि एकदमै हानि पनि पुर्याइहाल्छ यसले। र यसको लागि चाहिँ अब साधारणत 2 थरीको पाप्रे किराहरू सुन्तलाको कलिला मुनाहरूमा अथवा पातहरूमा पाइन्छ। अनि हामीले समय समयमा गएर हेर्दै गर्दै जानु पर्यो के किरा लागेको छ, कुन कुन किराले सताउँदैछ, सबै निरीक्षण गर्नु पर्यो नि त। रोपेछु भनेर मात्र पनि भएन, त्यो त फल खोजेर मात्र पनि भएन, सबै नानीलाई जस्तो स्याहार्नु पर्छ। र यो जुन पाप्रे किराको कुरा गर्दैछौँ, अनि यो किराहरूले चाहिँ आक्रमण गरेको पात मुनाहरू चाहिँ यसो हेर्दा पहिलिँदै जान्छ बढी, अनि फलको वृद्धिमा पनि एकदमै कमी आउँछ। अनि मसिना हाँगा र मुनाहरू यसो हेर्दा सुक्दै जान्छ र बिरुवा चाहिँ पहेँलेर कचल्टेको अवस्थामा पुग्छ। त्यसले गर्दा अब हामीले यसलाई त्यसै छोडेर भएन, अब रोपेको सुन्तला पनि नष्ट भएर जान्छ यस्तो पाप्रे कुरा लागेपछि,
0: र
2: रोकथामपट्टि हामी जानु पर्यो। अनि रोकथामको उपायहरूमा के आउँछ भन्दाखेरि, यसलाई चाहिँ साधारण प्राकृतिक लाभजनक किराले खाएर पनि धेर थोर चाहिँ यसको संख्यालाई घटाइदिइहाल्छ।
0: हजुर हजुर, त्यो लाभजनक किराहरू चाहिँ के रहेछ?
2: अब लाभजनक किराहरू
1: यो ढाडमा थोप्ला थोप्ला भएको किरा हुन्छ नि, यसले चाहिँ रोकथाम गर्छ नि त।
2: त्यो लेडी बर्ड के भन्छौ त्यसलाई
1: अङ्ग्रेजीमा चाहिँ, त्यसो
2: लेडी बर्ड के भन्दै,
0: लेडी बर्डले चाहिँ हामीलाई लाभजनक किरा भन्नु न।
2: लाभजनक लेडी बर्ड मात्रै त्यो थोप्ले थोप्ले किराहरू मात्रै नभएर अरू अन्य किराहरू पनि धेरै नै चाहिँ हाम्रो खेतीको लागि लाभदायक हुन्छ। अब खेतीमा भएको सबै किरा विनाशकारी हुन्छ भन्ने पनि छैन। र अर्को के छ भन्दाखेरि, यो जुन चाहिँ किराको कुरा गर्दैछौँ, यो किराको लागि चाहिँ हामीले पाप्रे किराको लागि चाहिँ रोगर 2 मिलिलिटर प्रति लिटर पानीको दरमा, अनि मट्टितेल त तपाईँ घरमै छ होला, त्यो चाहिँ 2.5 मिलिलिटर प्रति लिटर पानीमा पानीको दरमा दुवैलाई एउटै भाँडामा मिसाएर चाहिँ छर्कियो भने चाहिँ यो किराको रोकथाम चाहिँ केही हदसम्म चाहिँ हामीले गर्न चाहिँ सक्छौँ है। यो चाहिँ घरेलु उपाय भयो।
0: हजुर हजुर।
1: अनि यो सँगसँगै साइले बुहारी, सुन्तलामा लाग्ने अर्को किरा चाहिँ हो माइट।
0: माइट किरा?
1: हजुर
0: हजुर।
1: यो किरा चाहिँ माकुरा आकारको, तर माकुरा भन्दा धेरै सानो हुन्छ, जसलाई आँखाले देख्न सकिँदैन, झक्कै हेर्दा चाहिँ देख्ने सकिँदैन। यसलाई चाहिँ म्याग्निफाइङ ग्लासको सहायताले हेरेमा पातहरूको प्राय तल्लो सतहमा चाहिँ देखिन्छ है।
0: ए भनेपछि यसको लक्षणले मात्रै थाहा पाइने रहेछ।
1: हजुर हजुर, यसले चाहिँ पातहरूको हरियो पदार्थ पनि खाएर पातहरूलाई सेतो छिर्के मिर्के बनाउँछ, साथै फसलहरूमा पनि यस किराले आक्रमण गरेको छ भने फलको बोक्रामा ध्वाँसे रङको दागहरू चाहिँ देखा पर्छ।
0: अनि यसको रोकथामको उपायहरू पनि बताइदिनुहोस् न दाजु।
1: यो किरा जुन माइट किरा छ, यो किराको रोकथामको लागि चाहिँ डिकोफोल
0: हजुर हजुर,
1: यो चाहिँ 1.5 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर एक एक हप्ताको अन्तरमा 2-3 पल्टसम्म बोटमा छर्किनु पर्छ।
0: हजुर हजुर।
1: यसो गरेमा चाहिँ यसको रोकथाम हुन्छ।
0: हजुर।
1: अनि यो डिकोफोल नपाएको खण्डमा चाहिँ अर्को औषधि छ, लेखिराख्नुहोस्।
0: हुन्छ।
1: मोनोक्रोटोफस। यो चाहिँ 1 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर छिड्काउ गर्नु पर्यो, बोटमा चाहिँ छर्किनु पर्यो। यसो गरिएमा चाहिँ यो माइट किराको रोकथाम भइहाल्छ।
0: ए हजुर हजुर।

0: कान्छी मै दिदी, त्यस्तै प्रकारले यो सुन्तलाको बोटमा कमिलाले चाहिँ कतिको सताउँछ हौ त्यो पनि बताइदिनु न।
1: यो पनि अब तपाईँले एकदम काम लाग्ने कुरै सोध्नुभयो, कमिला त लाग्छै लाग्छ त्यसमा पनि। र वास्तवमा भन्नु हो भने चाहिँ कमिलाले चाहिँ सुन्तलाको बोटलाई कुनै हानि त पुऱ्याएको जस्तो त लागेन मलाई है। तर अब यिनीहरूले चाहिँ सुन्तलालाई हानि पुर्याउने किराहरू जस्तै पाप्रे किरा, लाई किरा, कोमल पदेरा आदि किराहरूलाई चाहिँ बोकेर लगिरहेको हामी देख्छौँ नि है, लाँदै गरेको देख्छौँ नि। र एउटा बोटदेखि अर्को बोटमा यसले पुर्याउने काम गर्छ र एउटा बोटदेखि अर्को बोटमा लाँदैछ नि त किराहरूले।
2: हो नि हो नि, ठिकै भन्नुभयो। त्यो सँगसँगै अब सुन्तलामा कतिवटा ढुँडी जातीय रोगहरू हुन्छ क्या साइलीभरि, यो ढुँडी जातीय रोगहरू पनि एउटा बोटदेखि अर्को बोटमा सार्ने काम पनि यही कमिलाले
0: गर्छ। त्यही भएर त्यो कमिलाको झुन्डलाई चाहिँ हामीले मार्नु पर्यो,
1: मार्नु पर्यो। एकदमै कुरा बुझिहाल्यो साइली बुहारीले, यति छिटो बुझ्छ कि कुरा। कोही बेला त कुरा गर्नु मात्रै हुन्छ, उहाँले बुझिहाल्नुहुन्छ, खुसी लाग्छ हौ यसरी। अब हामीले केही कुरो बताउँदैछौँ भने उसले ध्यान लाएर सुनेर त्यही मुताबिक त्यही व्यवहारमा ल्यायो भने त एकदमै राम्रो हो नि त, होइन?
0: हजुर हजुर।
1: अन्त यो कमिलालाई चाहिँ हामीले मार्नु पर्यो त्यो।
0: अब सबैमा तपाईँहरूले यति राम्रो प्रकारले बताउनुहुन्छ हो, अब मैले पनि कुरा त बुझ्नु पर्यो नि त,
1: ध्यान लाएर त सुन्नु पर्यो। अनि यो कमिलालाई मार्नुको निम्ति चाहिँ के गर्नुपर्छ भने यो एल्डिन भन्छ नि,
0: एल्डिन हजुर
1: हजुर, त्यो चाहिँ तपाईँले प्रयोग गर्नुभयो भने चाहिँ राम्रो, त्यो अनुसारले चाहिँ हामीले यो कमिलाको झुन्डलाई मार्न सक्छौँ।
2: बजारमा पाउनुहुन्छ हौ साइलीभरि यो एल्ड्रिन भन्ने पाउडर पाउँछ कि कमिलाको मार्नुको लागि, कमिलालाई मार्नुको लागि भनेर भन्नुहोस् न,
0: पाइहाल्नुहुन्छ।
1: जानु चाहिँ पर्यो दोकान गएर चाहिँ, यो जुन चाहिँ खेतीपाती पाउने
0: कृषि
1: सम्बन्धी दोकानमा चाहिँ गएर सोधपुछ गर्नु पर्यो।
0: हुन्छ हुन्छ। आज मलाई यहाँ बिरे दाजु अनि कान्छी माया दिदीले चाहिँ, म एकदमै खिन्न भएर घरबाट आएको थिएँ सभामा, किनभने मेरो सुन्तला बारीमा एकदमै किराहरूले सताएर आएको थिएँ है। अन्त सभामा आज यही किरा सम्बन्धी कुराहरू, धेरै कुराहरू जान्न पाएँ, यसको रोकथामको उपायहरू पनि दाजु र यहाँ दिदीले मलाई एकदमै राम्रो प्रकारले बताइदिनु भयो। अब म घरमा गएर यही उपायहरू अप्नाएर चाहिँ फेरि व्यावहारिक रूपमा ल्याएर चाहिँ गर्नेछु है।
1: खुसी लाग्यो यहाँ साइली बुहारीको अनुहार देखेर मलाई पनि खुसी लाग्यो। अघि जस्तो अँधेरो भएर आएको थियो, अहिले उज्यालो भयो। अब यो उज्यालो भएको बेलामा चाहिँ हामीले पनि यहाँलाई उज्यालो त पार्नै पर्यो। एउटा गीत पो सुनाइदिउँ।
0: मलाई पनि एकदमै खुसी लाग्यो। लु सुनौ
2: लु सुनौ सुनौ।

0: लौ त आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौँ, बिच बिचमा विश्राम गर्दै गीतहरू पनि सुन्यौँ।
1: हजुर हजुर, यो गीत त सुन्नु पर्छ नि बिरे भाइ, आनन्द लिनु पर्यो किनभने हामीलाई बानी पनि भएको छ। गीत सुन्दै जाँदा
2: बानी पनि भएको छ, फेरि बोल्दा बोल्दा थाक्छ पनि त,
1: यसरी गीत सुन्दै काम गर्नुको मजा नै अर्को भइहाल्छ नि त।
0: हो नि, अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लाग्नुपर्छ होला हौ।
1: लु भोलि त बिहान छँदैछ, लु जाउँ त, लु के छौ भन यो लट्ठी छाता,
2: लट्ठी तपाईँको,
1: लु चियाको बोतल पनि यतै रहेछ, लु जाउँ
2: त जाउँ।

अथारी अतिन्जल प्रस्तुत थियो कार्यक्रम गाउँले सभा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौं।

आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज बिहान लोकभवन स्थित आशीर्वाद हलमा आयोजित एक विशेष समारोहमा विभिन्न राष्ट्रिय तथा राज्य स्तरीय कार्यक्रमहरूमा भाग लिएकोमा 43 उत्कृष्ट एनसीसी क्याडेटहरूलाई राज्यपाल पदक प्रदान गर्नुभयो। यो समारोह शिक्षा विभागले समूह मुख्यालय एनसीसी दार्जीलिङ र सिक्किम संघको सहकार्यमा आयोजना गरेको थियो। 18 स्वर्ण 15 रजत र 10 काँस्य पदकहरूसँग क्याडेटहरूलाई 3 श्रेणीमा पदक प्रदान गरिएको थियो। यसका साथै एसोसिएट एनसीसी अधिकारी एएनओ लेफ्टिनेन्ट मनोज कुमार प्रधानलाई अवार्ड अफ एक्सिलेन्स प्रदान गरियो। श्री माथुरले भन्नुभयो, समारोहले राष्ट्रप्रति युवाहरूको उपलब्धि, अनुशासन र समर्पणको उत्सव मनाउँछ। पदक प्राप्तकर्ताहरूलाई बधाई दिँदै वहाँले एनसीसीलाई राष्ट्र निर्माणका लागि एक शक्तिशाली संस्थाको रूपमा वर्णन गर्नुभयो। राष्ट्रिय क्याडेट कोर एनसीसी पश्चिम बंगाल तथा सिक्किम निर्देशनालयका अतिरिक्त महानिर्देशक मेजर जनरल एपीएस चहल एसएमले आज लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा ब्रिगेडियर एपी मल्लिकको पनि उपस्थिति रहेको थियो। मेजर जनरल चहलले सिक्किममा स्वतन्त्र एनसीसी ग्रुप मुख्यालय स्थापना अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यसबाट राज्यमा एनसीसीका गतिविधि थप प्रभावकारी हुने बताउनुभयो। वहाँहरूबीच ड्रोन तालिम, साइबर सुरक्षा, नव प्रवर्तन, साहसिक गतिविधि तथा खेलकुद सम्बन्धी कार्यक्रमबारे पनि विस्तृत छलफल भयो। श्री माथुरले सीमावर्ती तथा रणनीतिक दृष्टिले महत्वपूर्ण सिक्किममा राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विद्यालय तथा महाविद्यालयमा एनसीसी क्याडेटहरूको संख्या बढ़ाउन आग्रह गर्नुभयो। मेजर जनरल चहलले राज्यपालबाट प्राप्त निरन्तर सहयोग र प्रोत्साहनप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। हिजो सोरेङ जिल्लाको जौटार खेल मैदानमा 212 राष्ट्रिय स्तरको भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भयो। समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। समारोहलाई सम्बोधन गर्दै वहाँले यस्ता कार्यक्रमहरूलाई राजधानीमा मात्र सीमित नराखी विभिन्न जिल्लामा आयोजना गर्ने सरकारको दूरदर्शी सोच, ग्रामीण क्षेत्रका प्रतिभाहरूको पहिचान, प्रोत्साहन र सशक्तिकरणका लागि रहेको बताउनुभयो। आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्रीले नेपाली भाषा र साहित्यको विकास तथा समृद्धिमा वहाँको अतुलनीय योगदानको प्रशंसा गर्नुभयो। यसै अवसरमा मुख्यमन्त्रीले आगामी वर्षदेखि अनुवाद सेतु पुरस्कार स्थापना गरिने घोषणा गर्नुभयो। नेपाली भाषा, साहित्य, अनुवाद तथा साहित्यिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिने उक्त पुरस्कार प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा एकजना विशिष्ट

0: साहित्यकारलाई प्रदान गरिनेछ। पुरस्कार स्वरूप नगद 3,00,000 रुपियाँ तथा सम्मान पत्र प्रदान गरिने वहाँले जानकारी दिनुभयो। मुख्यमन्त्रीले आगामी वर्षको भानु जयन्ती समारोह पाकिम जिल्लामा आयोजना गरिने घोषणा गर्नुभयो। जारी सिक्किम पर्यावरण पर्वको एक भागको रूपमा धार्मिक मामिला विभागले सिक्किम धनुर्विद्या संघसँगको सहकार्य र सिक्किम सरकारको वन विभागको सहयोगमा आज तथाङचेन धनुर्विद्या क्षेत्रमा हरियो विरासत छोडिराख्नुहोस् भन्ने विषयवस्तु अन्तर्गत वृक्षारोपण अभियान आयोजना गर्यो। कार्यक्रममा धार्मिक मामिला विभाग तथा जनस्वास्थ्य इन्जिनियरिङ विभागका मन्त्री सोनाम लामा र अन्यले भाग लिएका थिए। वातावरण संरक्षणलाई प्रवर्धन गर्ने, हरियाली बढ़ाउने र प्रकृतिको संरक्षण गर्ने सामूहिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसको आयोजना गरिएको थियो। कार्यक्रमको क्रममा 7 बाल बालिकालाई सिक्किम शिशु समृद्धि योजना अन्तर्गतका लाभहरू पनि प्रदान गरियो। योजना अन्तर्गत प्रत्येकलाई 10,800 रूपियाँ बराबरको फिक्स डिपोजिट प्रमाणपत्र हस्तान्तरण गरियो, जसले लाभार्थीहरू 18 वर्षको उमेर नपुगुन्जेलसम्म रकम सुरक्षित गर्दछ र यसले बाल बालिकाको कल्याण र भविष्यप्रति राज्य सरकारको प्रतिबद्धतालाई पुष्टि गर्दछ। इन्टर सिक्किम भेटरन ब्याडमिन्टन टुर्नामेन्ट 2026 24 जुलाईबाट नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत आहो याङतामको आहो ब्याडमिन्टन हलमा शुरू हुने भएको छ। प्रतियोगिता 26 जुलाईका दिन समापन हुनेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहोस्, आज बेलुकी कार्यकाल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे लोकलहरीमा आज लोकगीत सुन्नुहुनेछ गोविन्द छेत्रीको शर्मा। त्यसपछि आधुनिक गीत सुनाउनेछौ विक्टर प्रधानको शर्मा। 7 नमा सुरसंगमा भूटानी कार्यक्रम 7:45। 8 बजे आह्वानी कार्यक्रम प्रस्तुता पूरण राई। 8:30 चर्चा चौतरी। यस अतिरिक्त दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौ स्पटलाइट। 9:15 वार्ताको अखिल भारतीय कार्यक्रम। 9:30 र बेलुकी सभाको अन्तमा 10 बजे आजका फनकार छाया गीत। भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा भक्ति संगीतबाट। 7:05 शुभ प्रभात कार्यक्रम अन्तर्गत केही सूचनामूलक जानकारी, खेतीपाती बारे सल्लाह। त्यसपछि सुनाउनेछौ फतिमा तामाङको आवाजमा केही गीतहरू। 7:55 जाँदा सामयिक समीक्षा। 8:30 कथा सफलताको। 8:45 कार्यक्रम सन्दर्भ। फिल्मी गीतहरू सुनाउनेछौ 9:02। खेल संसार सुन्नुहुनेछ 9:30 जाँदा प्रस्तुत गर्नुहुनेछ निगम गुप्ताले। 10:02 हेलो खरसाङ सुनाउनेछौ। 10:30 हाम्रो सरोकारमा सुन्नुहुनेछ सफलताको नयाँ डिग्री साथै सिप। यस विषयमाथि जानकारी साथै चलचित्रका गीतहरू पनि सुन्न पाउनुहुनेछ। स्वरमाधुरीमा विविध स्वरमा आधुनिक गीत सुन्न सक्नुहुनेछ 11:05। 11:30 बंगला संगीतको कार्यक्रम। 12:05 फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य संगीत मेलोडी टाइम प्रस्तुत गर्नुहुनेछ प्रगति मुखियाले। 1:05 तिब्बती कार्यक्रम। आकाशवाणीको नेपाली प्रसारण सेवामा दिउँसो 2:30 लोक अनि आधुनिक गीत विविध स्वरमा। 3 बजे सुनाउनेछौ केही फिल्म गीतहरू। 3:20 विश्वमा हामी। 4 बजे आकाशवाणी खरसाङ पोडकास्टमा सुन्नुहुनेछ संगीतकार चन्दन लोमजेलसितको अन्तर्वार्ता। अन्तर्वार्ताकार हुनुहुन्छ उमेश दर्जी। 4:30 कार्यक्रम शिक्षा ज्योति, जसमा भोलि यस कार्यक्रममा युवा विद्यार्थीहरूमा कौशल विकासमाथि खाँचोमाथि जानकारी दिनुहुनेछ उषा वाङदी घतराजले। जय जवान फौजी दाजुभाइहरूका निम्ति कार्यक्रम अन्तर्गतकै फिल्म गीतहरू। 5:05 5:30 इभिनिङ मेलोडी। 6:10 गाउँले सभा प्रस्तुत गर्नुहुनेछ शशी थापाले, जसमा जानकारी दिनुहुनेछ बिउ शोधन विषयमाथि केही जानकारी। त्यसपछि यसमा अन्य विषयहरू पनि समावेश रहनेछ। 6:50 यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे सुचिता सिंह लोहारको स्वरमा लोकगीत। सुरसंगमा आधुनिक गीत सुन्न सक्नुहुनेछ सलिमा राईबाट। 8 बजे युवावानी कोशेली मैले मन पराएका गीतहरू सुन्नुहुनेछ ज्योति रविदासका रोजाईका गीतहरू। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौं

0: यश केंद्र को प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। आज नवन्नममा भएको बैठकपछि केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान र मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा सुरु गरिएको 125 दिनको रोजगार योजना जी रामजी योजना अन्तर्गत न्यूनतम ज्याला बढाएको घोषणा गर्नुभएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रुख रोप्ने कुरामा जोड दिनुभयो। सरकारले राज्य पुलिस प्रशासनमा ठूलो फेरबदल गर्दै 33 आइपिएस र डब्लुबीपिएस अधिकारीहरूलाई ट्रान्सफर गरेको छ। उत्तरकन्यामा आयोजित उच्च स्तरीय बैठकमा जिटिएको 200 करोडको डिपिआर रद्द गर्ने निर्णय अनि दार्जिलिङ हिमालयन रेलवे डिएचआरलाई दक्षिण कोरियाको बुसानमा आयोजना हुने युनेस्को विश्व सम्पदा स्थल प्रबन्धक मञ्चमा भाग लिने अवसर प्राप्त भएको छ। अब समाचार विस्तारमा। केन्द्र सरकारले पश्चिम बङ्गालमा ग्रामीण विकास र कृषि क्षेत्रलाई बढावा दिने उद्देश्यले धेरै महत्त्वपूर्ण घोषणाहरू गरेको छ। आज नवन्नममा भएको बैठकपछि केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान र मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा सुरु गरेको 125 दिनको रोजगार योजना जी रामजी योजना अन्तर्गत न्यूनतम ज्याला बढाएको घोषणा गर्नुभएको छ। यसबाहेक 31 मार्चसम्ममा यस योजनाको लागि 8,500 करोड रुपियाँ जारी गर्ने घोषणा गरिएको छ।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यले प्रधानमन्त्री आवास योजना अन्तर्गत 1,00,000 नयाँ घरको लागि स्वीकृति प्राप्त गरेको र राज्य सरकारको अनुरोधमा मनसुन र अन्य परिस्थितिलाई ध्यानमा राख्दै सबै योग्य व्यक्तिहरूको समावेश सुनिश्चित गर्न लाभार्थी सूची तयार गर्ने अन्तिम मिति 15 अगस्तसम्म बढाएको बताउनु भएको छ। बैठकमा ग्रामीण विकास, कृषि र पूर्वाधारसँग सम्बन्धित अन्य धेरै निर्णयहरू पनि लिएको छ। केन्द्र सरकारले प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत राज्यमा 2,400 किलोमिटर नयाँ सडक निर्माणलाई अनुमोदन गर्दै पहिलो चरणको लागि 1,000 करोड रुपियाँ जारी गरेको छ। कृषि क्षेत्रलाई सुदृढ पार्न राज्यको कृषि योग्य जमिनको वैज्ञानिक परीक्षण गरिनेछ। यसको आधारमा विभिन्न जिल्लाहरूमा माटोको प्रकारमा आधारित बाली उत्पादनको योजना विकास गरिनेछ। 4 प्रशिक्षण केन्द्र र अनुसन्धान प्रयोगशालाहरू स्थापना गर्न पनि स्वीकृति दिएको छ। मालदामा आँप, लिची र अन्य फलफुलको उत्पादनलाई प्रवर्धन गर्न 100 करोड रुपियाँको परियोजनालाई अनुमोदन गरिएको छ। यसबाहेक अन्य राज्यहरूमा निर्भरता कम गर्न पश्चिम बङ्गालमा आलु र जुटको बिउ उत्पादनलाई प्रोत्साहित गरिनेछ। केन्द्रीय मन्त्रीले पश्चिम बङ्गाललाई पूर्वी भारतको लागि प्रमुख बिउ उत्पादन केन्द्र बनाइने बताउनुभयो। मुख्यमन्त्रीले केन्द्र सरकारले दार्जिलिङ, अलिपुरद्वार, वीरभूम र पुरुलिया जिल्लाहरूमा प्रधानमन्त्री धनधान्य योजना लागू गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। सिल्भेस्टर लेप्चा, आकाशवाणी खरसाङ।
1: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रुख रोप्ने कुरामा जोड दिनुभयो। उहाँले राज्य प्रदूषण नियन्त्रण बोर्डलाई नरिवलको बिरुवा वितरण गर्न अनुरोध पनि गर्नुभयो। कोलकाताको सल्ट लेक स्थित बोनोबितान जैविक विविधता पार्कमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले राज्य सरकारले यस वर्ष 7,20,00,000 बिरुवा वितरण गर्ने लक्ष्य राखेको

0: बताउनुभयो। यी मध्ये 9 लाख बिरुवा 5 जुनमा विश्व पर्यावरण दिवसको अवसरमा रोपिसकिएको छ। उहाँले आगामी रथयात्राको अवसरमा पश्चिम बङ्गालभरि आयोजना गरिने शिविरहरूमा पनि बिरुवा वितरण गरिने बताउनुभयो। वन सप्ताह 20 जुलाईसम्म जारी रहनेछ। सरकारले राज्य पुलिस प्रशासनमा ठूलो फेरबदल गर्दै 33 जना आइपिएस र डब्लुबीपिएस अधिकारीहरूलाई ट्रान्सफर गरेको छ। धेरै वरिष्ठ अधिकारीहरूलाई नयाँ जिम्मेवारी दिएको छ, जबकि अरूलाई कम महत्त्वका पदहरूमा सरुवा गरेको छ। सरकारले आर्थिक अपराध र कथित भ्रष्टाचारको अनुसन्धानलाई पुनर्गठन गर्ने प्रयास पनि गरेको छ। पूर्व कोलकाताका पुलिस आयुक्त र वर्तमान सिआइडी प्रमुख सुप्रतिम सरकारलाई उनको पदबाट हटाएर पुलिस दूरसञ्चार विभागको अतिरिक्त पुलिस महानिदेशक नियुक्त गरेको छ। उनीमाथि साझा प्रकरणदेखि सन्देशखाली क्षेत्रसम्मका धेरै घटनाहरूको अनुसन्धान गर्ने जिम्मेवारीमा थिए र तृणमूल कङ्ग्रेसका नेताहरूलाई संरक्षण गरेको आरोप लागेको थियो। त्यसैले उनलाई कम महत्त्वपूर्ण पदमा पठाएको हो। यसैबीच 2004 ब्याचका आइपिएस अधिकारी प्रवीण त्रिपाठीलाई होमगार्ड्स अर्गनाइजेसनको महानिरीक्षक नियुक्त गरिएको छ। त्रिपाठीले पहिले कोलकाता पुलिसको गुप्तचर विभागको प्रमुख र हावडा र ब्यारेकपुरका पुलिस आयुक्त जस्ता महत्त्वपूर्ण पदहरू सम्हालेका थिए।
1: सरकारले 1997 ब्याचका आइपिएस अधिकारी कालियापन जयरमनलाई आर्थिक अपराध निर्देशनालयको रूपमा नियुक्त गरेको छ। जयरमनलाई यसअघि तृणमूल कंग्रेसको शासनकालमा कथित आर्थिक अनियमितताको अनुसन्धान गर्न गठित आयोगको सदस्य सचिव नियुक्त गरिएको थियो। 2016 उनले सिलगढ़ी जलपाईगुड़ी विकास प्राधिकरणमा भ्रष्टाचारको आरोपमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत तथा जिल्ला मजिस्ट्रेट आईएएस अधिकारी गोदाला किरण कुमारलाई पक्राउ गरेका थिए। सरकारले त्रिपुरारी अथवलाई विधाननगर पुलिस आयुक्तको पदबाट हटाएर ट्राफिक तथा सड़क सुरक्षा विभागको अतिरिक्त पुलिस महानिदेशक नियुक्त गरेको छ। अमित कुमार राठौरलाई विधाननगरको नयाँ पुलिस आयुक्त नियुक्त गरिएको छ। राठौर पहिले रायगंज रेन्जको उपमहानिरीक्षकको रूपमा कार्यरत थिए। प्रेसिडेन्सी सुधार गृहमा कैदीहरूबाट मोबाइल फोन र सिम कार्डहरू जफत भएपछि हालै चर्चामा आएका आइपिएस अधिकारी नटराजन रमेश बाबुलाई सीआईडीको पुलिस महानिदेशक नियुक्त गरिएको छ। उनले कारागार महानिदेशकको अतिरिक्त कार्यभार पनि सम्हाल्नेछन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट अलिशा खवास।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। पहाडी प्रशासनमा पारदर्शिता र विकासलाई गति दिने उद्देश्यले आज उत्तरकन्यामा आयोजित उच्चस्तरीय बैठकमा जिटिए अन्तर्गत लगभग 200 करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन डिपिआर रद्द गर्ने निर्णय गरेको छ। बैठकमा राज्यका गृह तथा पहाडी मामिला राज्यमन्त्री विशाल लामा, दार्जिलिङका सांसद राजु विष्ट तथा जिटिए र जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू सहभागी थिए। राज्यमन्त्री विशाल लामाले जनहितभन्दा ठेकेदार र केही व्यक्तिको स्वार्थमा तयार गरिएका परियोजनाहरू रद्द गरी व्यावहारिक विकास योजनाहरू अघि बढाइने बताउनुभयो। मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयको अन्तिम स्वीकृतिपछि नयाँ परियोजनाहरूको कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो। सांसद राजु विष्टले जिटिएको वार्षिक 360 करोड रुपियाँको बजेट बाहेक उत्तर बङ्गाल विकास विभाग मार्फत थप 250 करोड रुपियाँ उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो। साथै 1 करोड रुपियाँभन्दा बढी लागतका लगभग 50 वटा परियोजनामा वित्तीय अनियमितताको आशंकामा विभागीय अनुसन्धान र लेखा परीक्षण भइरहेको जानकारी दिँदै आवश्यक परे सिएजी, इडी वा सिबिआई मार्फत थप अनुसन्धान गरिने निर्णय सरकारले लिने बताउनुभयो। पहाडको सुन्दरता बीच चल्ने दार्जिलिङको प्रसिद्ध टोय ट्रेन अब अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्ने भएको छ। दार्जिलिङ हिमालयन रेलवे डिएचआरलाई दक्षिण कोरियाको बुसानमा आयोजना हुने युनेस्को विश्व सम्पदा स्थल प्रबन्धक मञ्चमा भाग लिने अवसर प्राप्त भएको छ। यो अन्तर्राष्ट्रिय बैठक 16 जुलाईमा सुरु हुनेछ र 8 दिनसम्म चल्नेछ, जसमा भारतसहित 21 देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। डिएचआरका निर्देशक ऋषभ चौधरी यस बैठकमा भाग लिन दिल्लीबाट दक्षिण कोरिया जानुहुनेछ। उहाँले दार्जिलिङको टोय ट्रेनलाई यस मञ्चमा लिभिङ हेरिटेजको रूपमा प्रस्तुत गर्नुहुनेछ। उल्लेखनीय छ, पहिलोपटक डिएचआरले यस मञ्चमा देशको प्रतिनिधित्व गरिरहेको छ। बैठकमा यो ऐतिहासिक टोय ट्रेन सेवाले मैदानदेखि पारसम्मको आफ्नो अनौठो यात्रा र दार्जिलिङको संस्कृतिसँग गहिरो सम्बन्ध मार्फत दर्शकौंदेखि पर्यटकहरूलाई कसरी आकर्षित गर्दै आएको छ भन्ने कुरा प्रदर्शन गर्नेछ। यस सम्मेलनले विश्वभरिका विभिन्न देशका सम्पदा स्थलहरूको संरक्षण र आधुनिकीकरणको बारेमा छलफल हुनेछ। डिएचआर अधिकारीहरूका अनुसार सम्मेलनले प्राप्त अनुभवहरूले टोय ट्रेनको सेवा र पूर्वाधार सुधार गर्न मद्दत गर्नेछ। पश्चिम बङ्गाल सरकारले राज्यको अन्न पिछडिएको वर्ग ओबिसी सूचीमा 77 समुदाय जसमध्ये अधिकांश मुस्लिम छन्लाई समावेश नगर्ने कलकत्ता उच्च अदालतको निर्णयलाई चुनौती दिने याचिका सर्वोच्च अदालतबाट फिर्ता लिएको छ। राज्य सरकारले प्रतिनिधित्व गर्दै सलिसिटर जनरल तुषार मेहताले मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्य बाग्सी र न्यायाधीश बी मोहन सम्मिलित बेन्चलाई जानकारी गराउनुभयो। नयाँ पार्टी निर्माण समितिका संयोजक दुई सञ्जय थुलुङ अनि वीरेन्द्र रसाइलीको नेतृत्वमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले सांसद राजु विष्टसँग भेट गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। आज नवन्नमा भएको बैठकपछि केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान र मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा सुरु गरेको 125 दिनको रोजगार योजना जीरामजी योजना अन्तर्गत न्यूनतम ज्याला बढाएको घोषणा गर्नुभएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रुख रोप्ने कुरामा जोड दिनुभयो अनि दार्जिलिङ हिमालयन रेलवे डिएचआरलाई दक्षिण कोरियाको बुसानमा आयोजना हुने युनेस्को विश्व सम्पदा स्थल प्रबन्धक मञ्चमा भाग लिने अवसर प्राप्त भएको छ। आकाशवाणीबाट प्रादेशिक समाचार पुरा भयो। 7:50 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब हजुरलाई सुनाउनेछौं लोकलहरी कार्यक्रम अन्तर्गत लोकगीत गोविन्द छेत्रीको शर्मा।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

लोकलहरी कार्यक्रममा श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो लोकगीत गोविन्द छेत्रीको स्वरमा साजमा संगति दिने कलाकारहरू अद्भुत कुमार सारङ्गीमा सुरेन सुब्बा बासुरीमा माइकल लेप्चा टुङनामा अनि मादलमा इन्द्र सिंह हजुरहरूलाई अब हामी अघिल्लो कार्यक्रम सुनाउनेछौ सुरसङ्गम यसमा आज सुन्नुहुनेछ आधुनिक गीत विक्टर प्रधानको शर्मा साजमा संगति दिने कलाकारहरू हुनुहुन्छ किबोर्डमा इजाज अली बाँसुरीमा मनबहादुर राई मेन्डोलिनमा प्रेम सिंह तबलामा प्रवीण कुमार गजमेर अनि भायोलिनमा अरविन्द रावत सुन्नुहोस् कार्यक्रम सुरसङ्गम

सुसंगम कार्यक्रममा श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भिक्टर प्रधानको सर्वा आधुनिक गीत. हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ. अब केही क्षणमा आकाशवाणीको समाचार रिले गरेर सुनाउनेछौँ.

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वरिष्ठ भाजपा नेता रामचन्द्र गौडको निधनमा शोक प्रकट। रेल मन्त्री अश्विनी वैष्णवले गर्नुभयो सम्पूर्ण जग्गा अधिग्रहण प्रक्रिया व्यवस्थापन गर्न रेल भूमि पोर्टल शुरू गरिने घोषणा। मन्त्री प्रहलाद जोशीको अध्यक्षतामा नयाँ दिल्लीमा देशको खाद्यान्न भण्डारण प्रणालीको समीक्षा बैठक सम्पन्न। आधुनिक कतारका निर्माता स्वर्गीय अमीर शेख हम्मतलाई श्रद्धाञ्जली अर्पण गर्न संसदीय मन्त्री किरेन रिजुजी दोहा प्रस्थान। अनि झारखण्डको लातेहार जिल्ला प्रहरीले प्रतिबन्धित सीपीआई माओवादीका क्षेत्रीय कमाण्डर रविन्द्रलाई गरे पक्राउ। अब समाचार विस्तारमा। भारतले पश्चिम एसियामा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले फेरि एकपटक हर्मुज जलडमरूबाट सुरक्षित र निर्वात आवागमन तथा व्यापारका लागि आह्वान गर्नुभयो।
1: पश्चिम एशिया में जो भी गतिविधियां चल रही हैं उस पर हम लगातार नजर रखे हुए हैं। हमारा मानना है कि स्ट्रेट ऑफ हॉर्मुज के रास्ते सुरक्षित और आजाद नौ परिवहन और व्यापार के पक्ष जिसका हम हमेशा से बात करते रहे हैं, इससे यह सुनिश्चित किया जा सकता है कि लोगों का आर्थिक सुरक्षा, उनके ऊर्जा का सुरक्षा पूरे दुनिया में, सिर्फ भारत में नहीं पूरे दुनिया में उस पर आधारित है। और ये नौ परिवहन अगर आजाद तरीके से चलेगा तो उनकी आर्थिक और ऊर्जा सुरक्षा को सुनिश्चित किया जा सकता है।
0: आज नयाँ दिल्लीमा श्री जयसवालले भन्नुभयो विदेश मन्त्रालयले इरानी उपप्रमुख मिशनलाई बोलाएर भारतको गहिरो चिन्ता व्यक्त गरेको छ र के भएको थियो भन्ने कुराको कडा निन्दा पनि गरेको छ। उहाँले अझ भन्नुभयो एकजना भारतीय नागरिकले आफ्नो ज्यान गुमाउनु परेको छ र धेरै भारतीयहरू गम्भीर घाइते भएका छन्। पाकिस्तानद्वारा नियन्त्रित जम्मू काश्मीरमा भएको विरोधबारेमा श्री जयसवालले भन्नुभयो यी विरोधहरू अवैध र जबरजस्ती कब्जा गरिएका क्षेत्रहरूमा पाकिस्तानद्वारा दशकौंदेखिको शोषण, मौलिक अधिकार उल्लंघन र प्रशासनिक दमनको परिणाम हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ भाजपा नेता रामचन्द्र गौडाको निधनमा शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले उहाँलाई कर्नाटकमा भाजपाको एउटा बलियो स्तम्भको रूपमा वर्णन गर्नुभयो। उहाँले आफ्नो जीवनलाई पार्टीलाई ग्रामीण स्तरमा सुदृढ पार्न तथा पार्टी कार्यकर्ताहरूको नयाँ पुस्तालाई मार्गदर्शन गर्न समर्पित गर्नुभयो भन्नुभएको छ। प्रधानमन्त्रीले आज भन्नुभएको छ एकजना पार्षद, विधानसभा परिषद सदस्य र मन्त्रीको रूपमा उहाँको सार्वजनिक जीवन अटल प्रतिबद्धता र सेवाले परिपूर्ण थियो। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकबाट 13 दिने शौर्य विजय यात्राको शुरूआत हरियो झण्डा देखाएर गर्नुभयो। यस अवसरमा आफ्नो सम्बोधनमा श्री सिंहले यो अभियानले जनतामा, विशेष गरी युवाहरूमा देशभक्तिको भावना पुनः जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो। यसै क्रममा उहाँले राष्ट्रको स्वतन्त्रता र सम्मानको रक्षामा मात्र सीमित नभई जनताको सम्झना तथा मूल्य मान्यतामा पनि निहित छ भन्ने यस सन्देश अभियानले दिनेछ भन्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले सम्पूर्ण जग्गा अधिग्रहण प्रक्रिया व्यवस्थापन गर्न रेल भूमि पोर्टल शुरू गरिने घोषणा गर्नुभएको छ। भारतीय रेलवे आधुनिकीकरण गर्ने उद्देश्यले सुधारहरूबारे नयाँ

0: दिल्लीमा पत्रकारहरूलाई जानकारी दिँदै श्री वैष्णवले आफ्नो मन्त्रालयले निर्माण क्षेत्र सहित धेरै सुधारहरू लागू गरेको बताउनुभयो। उहाँले मल अब कन्टेनरमा ओसर्न सकिने बताउँदै फ्लाई खरानी ओसार पसार बारे सरकारको विशेष योजना बारे अवगत गराउनु भयो।
1: अगर हम फ्लाई ऐश का एक अच्छा ट्रांसपोर्टेशन मैकेनिज्म बना सकते हैं तो देन वी कैन यूज फ्लाई ऐश इन इकोनॉमिक वे, सीमेंट में प्रोडक्शन में यूज कर सकते हैं या फिर रोड कंस्ट्रक्शन या किसी दूसरे कंस्ट्रक्शन में हम काम में ले सकते हैं। अभी तक क्या चैलेंज आता था, रेल ट्रांसपोर्टेशन में जब उसको वैगन में भरते हैं तो फ्लाई ऐश बहुत फाइन होने से उसको लोड करने के टाइम में बड़ा पॉल्यूशन होता है। सो दैट्स व्हाई वी ब्रॉट दिस रिफॉर्म, फ्लाई ऐश के लिए स्पेशल कंटेनर डिजाइन किया है।
0: यसरी नै श्री वैष्णवले कन्टेनर नीति अन्तर्गत एकीकृत अनुमति प्रणालीको पनि आज घोषणा गर्नुभयो। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले आज नयाँ दिल्लीमा देशको खाद्यान्न भण्डारण प्रणालीको समीक्षा बैठक गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले बैठकले प्रस्तावित भण्डारण नीति र निजी उद्यमी ग्यारेन्टी पीईजी योजनाको समीक्षा गरेको बताउनुभयो। उहाँले क्षेत्रीय भण्डारण असन्तुलन, अतिरिक्त खाद्यान्नको भण्डारण, भण्डारण क्षमताको राम्रो उपयोग तथा विद्यमान किनमेल प्रणाली अनुरूप भण्डारण मापदण्डमा परिवर्तन जस्ता मुद्दाहरूमा छलफल भएको उल्लेख गर्नुभयो। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यको रूपमा 2028-29 कार्यकालका लागि आधिकारिक रूपमा आफ्नो चुनावी अभियान शुरू गरेको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्र मुख्यालयमा विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति दृष्टिकोणको अनावरण गर्दै भारतको उम्मेदवारी प्रस्तुत गर्नुभयो। उहाँले वर्तमान विश्वव्यापी परिस्थितिमा संयुक्त राष्ट्रसंघको भूमिका पहिलाभन्दा बढ़ी महत्वपूर्ण रहेको बताउनुभयो। यसका साथै डाक्टर जयशंकरले संयुक्त राष्ट्र शान्ति मिशनहरूमा भारतले निर्वाह गरेको महत्वपूर्ण योगदानहरूको पनि उल्लेख गर्नुभयो। संसदीय तथा अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजू कतारका अमीर शेख हमद बिन खलीफा अल थानीको दुखद निधनमा भारत सरकार र जनताको तर्फबाट समवेदना व्यक्त गर्न आज दोहा प्रस्थान गर्नु भएको छ। विदेश मन्त्रालयले आधुनिक कतार निर्माणमा अमीरले महत्वपूर्ण भूमिका खेलेको र भारत कतार सम्बन्धलाई सुदृढ पार्न अमीरको अमूल्य योगदानका लागि उहाँलाई सधैं सम्झिने बताएको छ। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारत र ब्रिटेन बीचको वृहत आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेन बजारमा 99% करमुक्त पहुँच प्रदान गर्नेछ। यो सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई सुदृढ पार्ने साथै आफ्ना जनतामा समृद्धि ल्याउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। अमेरिकाले लगातार तेस्रो रात इरानमा हवाई आक्रमण गरेको छ जसले दुवै बीचको तनावलाई नयाँ रूप दिएको छ। इरानले पहिला जोर्डन र जलडम्बरूबाट जाँदै गरेको संयुक्त अरब अमिरातसँग सम्बन्धित दुईवटा ट्याङ्करलाई लक्षित गरे। यसैबीच हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुजको जलडम्बरूमा इरानी ढुवानीमा पूर्ण नाकाबन्दी लगाउने र समुद्र सुरक्षाको लागत पूरा गर्न यस रणनीतिक जलमार्गबाट गुज्रने सामानहरूमा 20% कर लगाउनेछ भनी घोषणा गरे। अर्कोतर्फ इरानले हर्मुजको जलडम्बरूमा आफ्नो सार्वभौमिकता दावी गरेको छ र अमेरिकी दावीलाई अस्वीकार गरेको छ। पश्चिम बंगाल सरकारले राज्यको अन्य पछाडिएको वर्ग ओबीसी सूचीमा 77 समुदाय जसमध्ये अधिकांश मुस्लिम भएको विषयलाई समावेश गर्ने कलकत्ता उच्च अदालतको निर्णयलाई चुनौती दिने सर्वोच्च अदालतबाट आफ्नो निवेदन फिर्ता लिएको छ। यसअघि ममता बनर्जीको नेतृत्वमा रहेको तत्कालीन तृणमूल कंग्रेस सरकारले 75 मुस्लिम समुदाय सहित 77 समुदायलाई ओबीसी सूचीमा समावेश गर्ने

0: श्रद्धालु अतिन्जल सुन्दे हुनुहुन्थ्यो भुटानी कार्यक्रम।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि राजस्थानको जयपुरमा आयोजित हुन गइरहेको विदाई गौरव यात्रा पूर्व र वर्तमान सदस्यहरूको सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाका वरिष्ठ नेता रामचन्द्र गौडाको निधनमा शोक व्यक्त गर्नुभएको छ। केन्द्रीय श्रम एवं रोजगार मन्त्री श्री मनसुख मान्डवियाले आज हैदराबादको सनतनगर ईएसआइसी अस्पतालमा 211 करोड रुपियाँको लागतमा निर्मित अत्याधुनिक ओपिडी ब्लकको उद्घाटन गर्नुभएको छ। केन्द्र सरकारले पश्चिम बङ्गालमा ग्रामीण विकास र कृषि क्षेत्रलाई बढावा दिने उद्देश्यले धेरै महत्त्वपूर्ण घोषणाहरू गरेको छ। अनि फिफा फुटबल विश्वकपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिलो सेमिफाइनल फ्रान्स अनि स्पेनबीच सम्पन्न हुनेछ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि राजस्थानको जयपुरमा आयोजित हुन गइरहेको विदाई गौरव यात्रा पूर्व र वर्तमान सदस्यहरूको सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ। यो समापन सत्र राजस्थान विधानसभाको 75 वर्षगाँठ समारोह अन्तर्गत आयोजित गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाका वरिष्ठ नेता रामचन्द्र गौडाको निधनमा शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले उहाँलाई कर्नाटकमा भाजपाका एक बलियो स्तम्भ बताउनु भएको छ। उहाँले आफ्नो जीवन पार्टीलाई जमिनी स्तरमा बलियो बनाउन र पार्टी कार्यकर्ताहरूको पुस्तालाई मार्गदर्शन गर्न समर्पित गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि उहाँको सार्वजनिक जीवन एक पार्षद, एमएलसी र मन्त्रीको रूपमा अटुट प्रतिबद्धता र सेवाले भरिएको थियो। रेल मन्त्री अश्विनी वैष्णवले रेलवेमा धेरै ठूला सुधारहरूको घोषणा गर्नुभएको छ। आज नयाँ दिल्लीमा संवाददाताहरूलाई जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, अब परम्परागत बन्द मालवाहक रेलहरूको सट्टा विशेष रूपमा डिजाइन गरिएका कन्टेनरहरूमा मल ढुवानी गर्न सकिन्छ। श्री वैष्णवले भन्नुभयो कि देशमा मलको ढुवानीको 85% रेल मार्गबाट हुन्छ। कन्टेनरको प्रयोगले सामानको ढुवानी र भण्डारण गर्न सजिलो बनाउँछ र सम्पूर्ण रेक नरोकी व्यक्तिगत कन्टेनरको भण्डारणको लागि अनुमति दिनेछ। रेल मन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवेमा सुधारहरूलाई निरन्तर बढावा दिइरहनु भएको छ। उहाँले फ्लाइ एसको डुवानीमा पनि ठूलो परिवर्तन गर्दै अब खुल्ला डिब्बाको सट्टा विशेष कन्टेनरमा डुवानी गरिने जानकारी दिनुभयो।
2: अगर हम फ्लाइ एश का एक अच्छा ट्रांसपोर्टेशन मेकैनिज्म बना सकते हैं तो देन वी कैन यूज फ्लाइ एश इन इकोनॉमिक वे, सीमेंट में, प्रोडक्शन में यूज कर सकते हैं या फिर रोड कंस्ट्रक्शन या किसी दूसरे कंस्ट्रक्शन में हम काम में ले सकते हैं। अभी तक क्या चैलेंज आता था, रेल ट्रांसपोर्टेशन में जब उसको वैगन में भरते हैं तो फ्लाई ऐश बहुत फाइन होने से उसको लोड करने के टाइम में बड़ा पॉल्यूशन होता। सो दैट्स व्हाई वी ब्रॉट दिस रिफॉर्म, फ्लाई ऐश के लिए स्पेशल कंटेनर डिजाइन किया है।
1: केन्द्रीय श्रम एवं रोजगार मन्त्री मनसुख मान्डवियाले आज हैदराबादको सनतनगर ईएसआइसी अस्पतालमा 211 करोड रुपियाँको लागतमा निर्मित अत्याधुनिक ओपिडी ब्लकको उद्घाटन गर्नुभयो। उहाँसँग राज्यमन्त्री श्री जी विवेक वेङ्कटस्वामी पनि उपस्थित हुनुहुन्थ्यो। श्री मान्डवियाले देशका विभिन्न भागहरूमा 650 करोड रुपियाँभन्दा बढीका 6 अन्य ईएसआई परियोजनाहरूको पनि भर्चुअल उद्घाटन गर्नुभयो। यी परियोजनाहरूले देशभरिका 53 लाख लाभार्थीहरूलाई आइसियू र एनआइसियू सहित अत्याधुनिक र निशुल्क र आधुनिक चिकित्सा सुविधा प्रदान गर्नेछन्। उद्घाटनपछि दुवै मन्त्रीले अस्पताल निर्माणमा योगदान पुर्याउने श्रमिकलाई सम्मान समेत गरेका थिए। यस अवसरमा बोल्नुहुँदै श्री मान्डवियाले भन्नुभयो, श्रमिक र युवा शक्ति देशको प्रगतिका दुई महत्त्वपूर्ण स्तम्भहरू हुन्। प्रविधिको विकास भए पनि पूर्वाधार निर्माणमा श्रमिकको भूमिकाको विकल्प नरहेको उहाँको भनाइ थियो। त्यसैले सरकारले सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिइरहेको छ। उहाँले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व

इएसआइसीका लाभार्थीहरूको सङ्ख्या विगत 10 वर्षमा 7.5 करोडबाट बढेर 15 करोड पुगेको छ। केन्द्र सरकारले पश्चिम बङ्गालमा ग्रामीण विकास र कृषि क्षेत्रलाई बढावा दिने उद्देश्यले धेरै महत्त्वपूर्ण घोषणाहरू गरेको छ। आज नवान्नमा भएको बैठकपछि केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान र मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा सुरु गरिएको 125 दिनको रोजगार योजना जी रामजी योजना अन्तर्गत न्यूनतम ज्याला बढाएको घोषणा गर्नुभएको छ। यसबाहेक 31 मार्चसम्ममा यस योजनाका लागि 8,500 करोड रुपियाँ जारी गर्ने घोषणा गरिएको छ। बैठकपछि शिवराज सिंह चौहानले राज्यमा अहिलेसम्म 2.56 करोड रोजगार कार्ड धारकहरू पहिचान भइसकेको बताउनुभयो। उहाँले रोजगार कार्ड नभएका योग्य व्यक्तिहरूको आवेदन स्वीकृत गर्न अधिकारीहरूलाई नीतिगत निर्णय लिन निर्देश दिएको पनि बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यले प्रधानमन्त्री आवास योजना अन्तर्गत 1,00,000 नयाँ घरहरूको लागि स्वीकृति प्राप्त गरेको र राज्य सरकारको अनुरोधमा मनसुन र अन्य परिस्थितिलाई ध्यानमा राख्दै सबै योग्य व्यक्तिहरूको समावेश सुनिश्चित गर्न लाभार्थी सूची तयार गर्ने अन्तिम मिति 15 अगस्तसम्म बढाएको बताउनु भएको छ। बैठकमा ग्रामीण विकास, कृषि र पूर्वाधारसँग सम्बन्धित अन्य धेरै निर्णयहरू पनि लिएको छ। केन्द्र सरकारले प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत राज्यमा 2,400 किलोमिटर नयाँ सडक निर्माणलाई अनुमोदन गर्दै पहिलो चरणको लागि 1,000 करोड रुपियाँ जारी गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsgarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले आज वर्ष 2026-27 पहिलो त्रैमासिकका लागि डाक विभागको त्रैमासिक व्यापार समीक्षा बैठक आयोजना गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री सिन्धियाले भन्नुभयो, भारतीय डाकले यस त्रैमासिकमा उल्लेखनीय वृद्धि दर्ता गरेको छ। उहाँले भन्नुभयो, गत वर्षको पहिलो त्रैमासिकमा विभागको कुल कारोबार 22.2% बढेर 3,280 करोड रुपियाँबाट 4,008 करोड रुपियाँ पुगेको। उहाँले गत आर्थिक वर्षमा पनि भारतीय पोस्टको आमदानी 13,218 करोड रुपियाँबाट 20% बढेर 15,500 करोड रुपियाँ पुगेको बताउनुभयो। श्री सिन्धियाले भन्नुभयो, भारतीय पोस्टले यस वर्ष पनि महत्वाकांक्षी लक्ष्यहरू राखेको छ। उहाँले जानकारी दिनुभयो कि यो पहिलो पटक हो कि भारतीय पोस्टले लगातार दोहोरो अङ्क वृद्धि दर्ता गरिरहेको छ। पहिले यसको वार्षिक वृद्धि दर सामान्यतया 1-2% बीचमा हुन्थ्यो। भारत र मालदीव मुक्त व्यापार सम्झौताको लागि वार्ताको पहिलो दौर सफलतापूर्वक सम्पन्न भएको छ। यो द्विपक्षीय व्यापार र निवेश सम्बन्धहरूलाई विस्तार दिशामा एक महत्त्वपूर्ण कदम हो। वार्ता पछिल्लो सप्ताह भर्चुअल माध्यमबाट आयोजित गरिएको थियो। वाणिज्य र उद्योग मन्त्रालयले भनेको छ कि दुई पक्षले सबै पक्षहरूमा ठोस प्रगति गरेका छन् र विभिन्न मुद्दाहरूमा व्यापक सहमतिमा पुगेका छन्। भारतले पश्चिम एसियाको घटनाक्रमलाई नजिकबाट निहालिरहेको छ। भारतले फेरि एकपटक स्ट्रेट अफ हर्मुज हुँदै निरन्तर सुरक्षित र निर्बाध नौ परिवहन र व्यापारका लागि आह्वान गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नयाँ दिल्लीमा भन्नुभयो, विश्वभरका मानिसहरूको आर्थिक र ऊर्जा सुरक्षित सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण छ। उहाँले भन्नुभयो, विदेश मन्त्रालयले इरानका डेप्युटी चिफ अफ मिसनलाई बोलाएर भारतको गहिरो चिन्ता व्यक्त गरेको छ र जे भएको छ त्यसको कडा निन्दा गरेको छ। उहाँले भन्नुभयो, एक भारतीय नागरिकले आफ्नो ज्यान गुमाएका छन् र धेरै भारतीयहरू गम्भीर घाइते भएका छन्। प्रवक्ताले भन्नुभयो, भारतले कडा विरोध जनाउँदै यी आक्रमण यथाशीघ्र रोक्नुपर्नेमा जोड दिएको छ। आयकर विभागले आर्थिक वर्ष 2026-27 अहिलेसम्म प्रत्यक्ष करको रूपमा 7,73,000 करोड रुपियाँ भन्दा बढी सङ्कलन गरेको छ। यो आर्थिक वर्ष 2025-26 सोही अवधिको तुलनामा 16% भन्दा बढीको वृद्धि हो। यसमा 3,35,000 करोड रुपियाँ भन्दा बढीको कर्पोरेट कर र 4,11,000 करोडको गैर कर्पोरेट कर समावेश छ। विभागले 1,22,000 रुपियाँ भन्दा बढी रकम फिर्ता गरिसकेको छ। प्रत्यक्ष कर सङ्कलनले 16% भन्दा बढी उल्लेखनीय वृद्धि दर्ता गरेको छ। फिफा फुटबल विश्वकपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिलो सेमिफाइनल फ्रान्स अनि स्पेनबीच सम्पन्न हुनेछ। यो म्याच भारतीय समयअनुसार राति 12:30 सुरु हुनेछ। फ्रान्सले लगातार तेस्रो पल्ट फाइनलमा आफ्नो स्थान सुनिश्चित गर्ने प्रयास गर्नेछ भने अर्कोतर्फ स्पेन 2010 विश्वकप जितेपछि यसपल्ट विश्वकप फाइनलमा पुग्ने प्रयास गर्नेछ। यो समाचार युट्युबमा @airkarsing मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि राजस्थानको जयपुरमा

0: आयोजित हुन गइरहेको विधायक गौरव यात्रा पूर्व र वर्तमान सदस्यहरूको सम्मेलनको समापन सत्रमा सहभागी हुनुहुनेछ प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाका वरिष्ठ नेता रामचन्द्र गौडाको निधनमा शोक व्यक्त गर्नुभएको छ केन्द्र सरकारले पश्चिम बङ्गालमा ग्रामीण विकास र कृषि क्षेत्रलाई बढावा दिने उद्देश्यले धेरै महत्त्वपूर्ण घोषणाहरू गरेको छ केन्द्रीय श्रम एवं रोजगार मन्त्री मनसुख मान्डवियाले आज हैदराबादको सनतनगर ईएसआईसी अस्पतालमा 211 करोड रुपियाँको लागतमा निर्मित अत्याधुनिक ओपिडी ब्लकको उद्घाटन गर्नुभएको छ अनि फिफा फुटबल विश्वकपमा आज राति टेक्सासको डलास स्टेडियममा पहिलो सेमी फाइनल फ्रान्स अनि स्पेनबीच सम्पन्न हुनेछ आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो
1: एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं अब हामी प्रस्तुत गर्न लागिरहेछौं कार्यक्रम युवावाणी

पुरनसँगका कार्यक्रम युवावाणीमा यहाँ सबैलाई स्वागत छ। भनिन्छ, संसारका सबैभन्दा धनी र सबैभन्दा सामान्य व्यक्तिलाई समान रूपमा प्राप्त हुने एउटा अमूल्य सम्पत्ति भनेको समय हो। कसैसँग दिनमा 25 घन्टा हुँदैन, कसैसँग 23 घन्टा पनि हुँदैन, हामी सबैसँग बराबर 24 घन्टा हुन्छ। तर यही 24 घन्टाको सही उपयोग गर्ने व्यक्ति सफलताको शिखरमा पुग्छ भने समयको महत्त्व नबुझ्ने व्यक्ति अवसर गुमाउँदै पछुताउन बाध्य हुन्छ। हामीमध्ये धेरैले भन्ने गर्छौँ, समय पुगेन, काम धेरै भयो, भ्याइन। तर वास्तवमा समस्या समयको अभाव होइन, समयको व्यवस्थापनको अभाव हो। कुन काम पहिले गर्ने, कुन काम पछि गर्ने, कुन कुरामा आफ्नो ऊर्जा खर्च गर्ने र कुन कुराबाट टाढा रहने भन्ने निर्णयले नै हाम्रो दैनिक जीवन, अध्ययन, पेसा र भविष्य निर्धारण गर्छ। विशेष गरी विद्यार्थी, युवा तथा कामकाजी व्यक्तिका लागि समय व्यवस्थापन एउटा सिप मात्र होइन, सफल जीवनको आधार पनि हो। सही योजना, अनुशासन र प्राथमिकता निर्धारण गर्न सकेमा थोरै समयमै पनि धेरै उपलब्धि हासिल गर्न सकिन्छ। यिनै महत्त्वपूर्ण पक्षहरूलाई केन्द्रमा राखेर आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ युवा साथी एगेन स्याङपोयोल्मो, जसले समय व्यवस्थापन विषयमाथि आफ्नो वार्ता प्रस्तुत गरिरहनु भएको छ।

आकाशवाणी खरसाङ सुन्नुहुने श्रोताहरूलाई म इगेनसाङ पोयोल्मोबाट हार्दिक नमस्कार। आज म समय व्यवस्थापन भन्ने अत्यन्तै महत्त्वपूर्ण विषयमा केही विचारहरू प्रस्तुत गर्न चाहन्छु। हामी सबैलाई दिनमा समान 24 घन्टा समय प्राप्त हुन्छ। धनी होस् वा गरिब, विद्यार्थी होस् वा शिक्षक, व्यवसायी होस् वा कर्मचारी, समय सबैको लागि बराबर हुन्छ। तर पनि केही मानिसहरू आफ्नो जीवनमा उल्लेखनीय सफलता हासिल गर्छन् भन्ने, केहीले समयको सही उपयोग गर्न नसक्दा अवसरहरू गुमाउँछन्। यसको मुख्य कारण समयको अभाव होइन, समयको उचित व्यवस्थापन हो। समय संसारको सबैभन्दा मूल्यवान सम्पत्ति हो। पैसा हराए फेरि कमाउन सकिन्छ, ज्ञान बिर्सिए फेरि सिक्न सकिन्छ, तर बितेका समय कुनै पनि मूल्यमा फर्काएर ल्याउन सकिँदैन। त्यसैले समयको सम्मान गर्नु भनेको आफ्नै जीवनको सम्मान गर्नु हो। समय व्यवस्थापन भनेको धेरै काम गर्नु मात्र होइन, सही समयमा सही काम गर्नु हो। हामीले आफ्नो लक्ष्य स्पष्ट बनाउने, कामलाई प्राथमिकताका आधारमा विभाजन गर्ने र आवश्यक कामलाई पहिले सम्पन्न गर्ने बानी बसाल्नुपर्छ। यसले हाम्रो कार्यक्षमता बढाउनुका साथै मानसिक तनाव पनि कम गर्छ। विद्यार्थीहरूको जीवनमा समयको व्यवस्थापनको विशेष महत्त्व हुन्छ। नियमित अध्ययन गर्ने, गृह कार्य समयमै पुरा गर्ने, परीक्षा आउनु अघि मात्र होइन, दैनिक रूपमा पढ्ने बानी बसाल्ने विद्यार्थीहरू प्राय राम्रो नतिजा प्राप्त गर्छन्। त्यसै गरी खेलकुद, विश्राम, परिवारसँग बिता

0: चौथो एउटा काम पूरा गरेर मात्र अर्को काममा लाग्ने पाँचौ पर्याप्त आराम र स्वस्थ जीवनशैली अपनाउने स्वस्थ शरीर र स्वस्थ मन भएमा समयको सदुपयोग गर्न अझ सहज हुन्छ इतिहासमा सफल भएका धेरै व्यक्तिहरूको जीवन हेर्दा उनीहरू समयप्रति अत्यन्त अनुशासित थिए भन्ने कुरा स्पष्ट हुन्छ उनीहरूले समयलाई अवसरको रूपमा लिए त्यसको सदुपयोग गरे र आफ्नो लक्ष्य हासिल गरे यसले हामीलाई पनि समयप्रति जिम्मेवार बन्न प्रेरणा दिन्छ हामीले सधैँ सम्झनुपर्ने एउटा कुरा के हो भन्ने समयले कसैको प्रतीक्षा गर्दैन घडीको सुई निरन्तर अगाडि बढिरहन्छ त्यसैले आज गर्न सकिने कामलाई भोलिसम्म नथातिन राख्नु नै बुद्धिमानी हुन्छ साना साना प्रयासहरू समयमै गर्दै जाने हो भने भविष्यमा ठुलो सफलता प्राप्त गर्न सकिन्छ
1: प्रिय श्रोता मित्रहरू यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम युवावाणीमा समय व्यवस्थापन विषयमाथि युवा साथी एगेन स्याङ्पो योल्मोको यो वार्तालाई र अब एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ आउनुहोस् सुनौ यो मिठो गीत

0: यो गीत पश्चात यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु।
1: प्रिय श्रोताहरू, समय व्यवस्थापन कुनै जन्मजात सिप होइन, यो अभ्यास, अनुशासन र दृढ इच्छा शक्तिबाट विकास हुने बानी हो। आजबाटै हामीले सबैलाई आफ्नो समयको मूल्य बुझ्ने, प्रत्येक दिनलाई उद्देश्यपूर्ण बनाउने र हरेक क्षणको सदुपयोग गर्ने संकल्प गरौँ। अन्त्यमा एउटा प्रेरणादायी भनाई स्मरण गराउन चाहन्छु। समयलाई सम्मान गर्ने व्यक्तिलाई समयले नै सफलता उपहार दिन्छ। यही सन्देशका साथ आजका लागि म आफ्नो वार्ता यहीँ समाप्त गर्दछु। धन्यवाद।
0: प्रिय श्रोता मित्रहरू, आजको छलफलबाट एउटा कुरा स्पष्ट हुन्छ, समय आफै राम्रो वा नराम्रो हुँदैन, त्यसको सदुपयोग वा दुरुपयोगले हाम्रो भविष्य निर्माण गर्छ। बितेको समय कहिले फर्केर आउँदैन, तर अहिलेको एउटा सही निर्णयले भोलिको जीवन अवश्य बदल्न सक्छ। साना साना योजना बनाउने, प्राथमिकता छुट्याउने, अनावश्यक काममा समय खर्च नगर्ने र हरेक दिनलाई अर्थपूर्ण बनाउने बानी नै सफल समय व्यवस्थापनको सुरुवात हो। आजबाटै आफ्नो समयलाई सम्मान गरौँ, किनकि समयले सम्मान गर्ने मानिसलाई नै समयले पनि सम्मान गर्छ। यही प्रेरणादायी सन्देशका साथ आजको कार्यक्रमबाट बिदा हुने अनुमति चाहन्छु। कार्यक्रम सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद।

पुरनसँग कार्यक्रम युवा भनी सुन्नुहुनेहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तोता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा बोलिरहेका छौं।

आकाशवाणी समाचार खरसाङको चर्चा चौतारी कार्यक्रममा आज हामीसित उपस्थित हुनुहुन्छ हाम्रो पहाड़का एकजना प्रसिद्ध कवि समाजसेवी तथा विचारक श्री सुदर्शन प्रधानज्यू। उहाँसित आजको यस

0: अंकमा भारत सरकारले लागू गरेको हालैको लेबर कोड अर्थात श्रम संहिता बारे वहाँसित चर्चा गर्नेछौ। सुदर्शन ज्यू, तपाईलाई स्वागत अनि मेरो नमस्कार।
1: हजुर, मलाई यस 4 तारिक कार्यक्रममा एउटा अत्यन्त गहन र महत्वपूर्ण विषय लेबर कोड अर्थात श्रम संहिता बारे चर्चा गर्ने मौका दिनुभएकोमा आकाशवाणी खरसाङलाई पनि मेरो नमस्कार।
0: श्रोतागण, म प्रस्तोता रोशनी छेत्री श्री सुदर्शन ज्यूको अलिक परिचय गराउन चाहन्छु। वहाँ एक नामी कवि हुनुहुन्छ र तपाईहरूलाई थाहा नै छ कि कविहरू जति जति उच्च कोटिको कविता लेखन र वाचन गर्न थाल्छन् आफ्नो नामको पछाडि एउटा विशेष अलंकार या त विशेषण थप्ने गर्छन्। सुदर्शन ज्यू, तपाईले पनि त आफ्नो नामको पछाडि अम्बटे लेख्नुहुन्छ?
1: हजुर, हो नि, लेख्दै आउँदैछु। यसको पनि एउटा कारण छ, म जुन ठाउँमा जन्मे हुर्के बढे एउटा कविको नाताले मेरो परिचय त्यो ठाउँसित जोडेकै हुनुपर्छ। त्यसैले खरसाङको एउटा रमणीय तथा सुन्दर चिया बगान हो अम्बटिया, त्यो त तपाईँलाई थाहै छ। त्यहीबाट मेरो उदय भएको हो र आज श्रमिकहरूको हित र कल्याण सम्बन्धित हाम्रा यजस्वी दूरद्रष्टा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले हालै घोषित गरेको श्रम संहिता लेबर कोड बारे यस चर्चा सत्रमा भाग लिन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।
0: हजुर,
1: अनि अब त्यो लेबर कोड विषयमा अलिकति म यहाँहरूलाई जानकारी गराइहालौँ हगि। हुन त यी 4 बुँदे श्रम कानून पारित गर्नुको पछाडि राष्ट्रिय श्रम एवं रोजगार मन्त्रालयले धेरै लामो कसरत र मन्थन गरेको छ। त्यसै बनेको होइन है, यो एकदमै लामो परिश्रम गरेको छ, कैयन पटक बैठक पनि बसेको छ, अनि मात्र निचोड निस्कन सकेको हो यो। यसै सिलसिलामा वर्तमान प्रधानमन्त्री आदरणीय श्री नरेन्द्र मोदी महोदयले भन्ने पनि गर्थे, सत्यमेव जयतेमा जत्तिको तागत छ नि श्रमेव जयतेमा पनि उत्तिकै सामर्थ्य छ।
0: हजुर, तपाईँ भारतका विभिन्न ठाउँहरूमा गएर कविता वाचन गरिसक्नु भएको छ। दार्जिलिङ पहाडदेखि तराई डुवर्समा पनि विभिन्न साहित्यिक कार्यक्रमहरूमा तपाईँले आफ्नो चाखलाग्दो कविता पाठ गरेको हामीले सामाजिक सञ्जाल समाचार पत्रहरू मार्फत बेला बेलामा हेरिराखेका छौं। भनेपछि सुदर्शन ज्यू, प्रधानमन्त्री श्री मोदीले हालै जुन श्रम संहिता लागू गर्नुभयो त्यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हेर्नुहोस्, यहाँ कविताको पनि कुरा आयो, श्रम एक्टको पनि कुरा आयो, र म अहिले कविताको कुरालाई अलिक पर थन्काएर यो श्रम एक्ट लेबर एक्टमाथि अलिकति कुरा राख्छु। हेर्नुहोस्, कुनै पनि देशको विकासमा कृषि अथवा कृषक उद्योग र श्रमिकको सबैभन्दा ठूलो महत्व र योगदान हुन्छ, यो त तपाईँहरूलाई थाहा भएकै कुरा हो, भन्नुपर्छ पर्दैन। जुन देशमा यी दुवै किसान र मजदुर बलियो हुन्छ, समृद्ध हुन्छ, त्यो देश अवश्य नै बलियो हुन्छ, आत्मनिर्भर हुन्छ अनि विकसित देश बन्न जान्छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकल्याण तथा जनहितौषी निर्णायकहरू र योजनाहरूका लागि जानिन्छ। भारतलाई 2047 सम्ममा एउटा विकसित राष्ट्र, आत्मनिर्भर राष्ट्र, शक्ति सम्पन्न राष्ट्र बनाउने ठूलो कल्पना बोकेर काम गर्दै हुनुहुन्छ उहाँले। हजुर, प्रधानमन्त्रीज्यूले, त्यसैले उहाँको प्राथमिकता देशका किसान, देशका श्रमिक, देशका नारी अनि देशका युवाहरूको विकास सर्वोपरि रहेको छ। महिला, युवा र किसान कल्याणका लागि कैयन योजनाहरू चलाइरहेका छन्, श्रमिकहरूका लागि पनि कैयन योजनाहरू चलाइरहेका छन्, जो कुरो तपाईँहरूलाई थाहा छँदैछ होइन? तर एउटा कुरो म स्पष्ट भन्न चाहन्छु, केवल योजना बनाएर मात्रै किसान, मजदुर, महिला र युवाको विकास भने सम्भव छैन। यसका लागि कानुनी व्यवस्थापन अनि बाधक कानुनहरूलाई पन्छाएर सहज र सरल कानुन बनाउन पनि आवश्यक हुन्छ। योजनाहरूमा भ्रष्टाचार गर्ने विरुद्ध कठोर कारवाही कानुनी प्रावधान हुनपर्छ अनि जनकल्याणका लागि कानुनी प्रक्रियाहरू पनि सरल हुनुपर्छ। अब यसलाई म अलिकति व्याख्या गर्दै तपाईँलाई म के भन्न चाहन्छु भनेदेखि, यसको पनि अब कसो भयो के भयो भन्ने कुरोलाई म अलिकति यसलाई चाहिँ विस्तृत रूपमा भन्छु। न्यू कोड लागू भएपछि, यो जुन चाहिँ श्रम कानुनको न्यू कोड लागू भएपछि सबै वर्गका श्रमिकहरूले निम्नतम वेतनका हकदार हुन्छन् नै हुन्छन्। यसमा चाहिँ मिनिमम वेजेस भन्छ नि, निम्नतम वेतन, त्यो पाउनुपर्छ भन्ने छ श्रमिकहरूले। अब श्रमिक भन्नाले यो कुनै पनि विभाग

0: श्रमिक हुन्छ है, चिया श्रमिक भन्ने मात्रै होइन, कफीको श्रमिक मात्रै होइन कुनै पनि श्रमिकले, तर त्यस बाहेक पनि भविष्य निधि अर्थात् हामी प्रोभिडेन्ट फन्ड भन्छौँ नि, प्रोभिडेन्ट फन्ड जुन चाहिँ नोकरी सकिएपछि पाउने ग्रेच्युटी इत्यादि सबै सुविधाहरूको हकदार पनि हुनेछन्। किनभने कति ठाउँ चाहिँ ग्रेच्युटी नदिने पनि चलन थियो नि त अहिलेसम्म। ती सबैभन्दा मूल कुरो चाहिँ प्रत्येक महिनाको 7 तारिक भित्रमा वेतन दिनै पर्छ, प्रत्येक महिनाको 7 तारिक भित्रमा, नभए चाहिँ वेतन अड्काएर अड्काएर 15-20 तारिक पनि कोही बेला त 2 महिनामा पनि दिने गर्थ्यो होइन, अब चाहिँ त्यस्तो चल्दैन, प्रत्येक महिनाको 7 तारिक भित्रमा वेतन दिनै पर्छ, चाहे त्यो कुनै पनि उद्योगको कर्मचारी किन नहोस् अथवा ठेकेदारको कर्मचारी पनि किन नहोस्, तर उनले पनि 7 तारिक भित्रमा चाहिँ आफ्नो वेतन पाएकै हुनुपर्छ। नयाँ कानुन अनुसार श्रम ज्यालामा महिला वा पुरुष कुनै भेदभाव राखिने छैन, यो पोस्ट चाहिँ पुरुषको लागि, यो पोस्ट चाहिँ महिलाको लागि भनिने छैन, बराबर यदि ऊ एबल छ भने चाहिँ उसले बराबर हकदार पाउनु हक पाउनु सक्छ। समय अवधि भन्दा धेर अर्थात् ओभर टाइम काम गर्न परे हाजिरा दोब्बर पाउनेछ। यदि ओभर टाइम कसैले काम गर्नुपर्छ भने उनलाई चाहिँ के गर्नुपर्छ त डबल उसको हाजिरा दिनुपर्छ, त्यस्तो पनि प्रावधान छ। रात्रिको समयमा काम गर्न परे पर्ने स्थिति आइपरे महिला श्रमिकहरूलाई उनीहरूको इच्छालाई प्राथमिकता दिनुपर्नेछ। यदि लेडिजहरूले महिलाहरूले पनि राति काम गर्नुपर्ने स्थिति आइलाग्यो भने चाहिँ सबैभन्दा पहिला चाहिँ उनीहरूको इच्छालाई सोध्नुपर्नेछ, के तिमी काम गर्छौ कि गर्दैन, भ्याउँछौ भ्याउँदैन, सक्छौ सक्दैन सोध्नु पर्यो, अनि मात्र उनको इच्छाको विरुद्धमा कुनै काम लगाउन पाइने छैन, त्यसै कारण उनीहरूलाई चाहिँ कुनै किसिमको कर कापमा हाल्न पाइने छैन। नयाँ कानुन अनुसार कुनै पनि तहका कर्मचारीहरूले नियुक्ति पत्र अर्थात् एपोइन्टमेन्ट लेटर पाएकै हुनुपर्छ, पाएकै हुनुपर्छ, किनभने एपोइन्टमेन्ट लेटर नदिकन अहिलेसम्म चाहिँ कतिलाई काम लगाइँदै थियो, अब त्यसो गर्न पाइँदैन
1: श्रमिकहरूले। हो नि, कानुन जति नै सरल हुन्छ सर्वसाधारणलाई त्यति नै राम्रो हुन्छ, भ्रष्टाचारी अपराधी जमाखोरी वा जनताको हित विपरीत जघन्य कुकृत्य गर्नेहरू विरूद्ध कठोर दण्डात्मक कानून पनि जरूरी छ र यसैले श्री मोदी सरकारले क्रिमिनल प्रोसिज्योर कोड सीआरपीएस, इण्डियन पेनल कोड आईपीसी, इण्डियन एभिडेन्स एक्ट कानूनहरूको जटिलतालाई समाप्त गरी नयाँ भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता तथा भारतीय साक्ष्य अधिनियम गत वर्ष 1 जुलाई 2024 लागू गर्यो, जसमा कैयन अप्रासंगिक अंग्रेजहरूको पालोदेखि चलिआएका कानूनहरूलाई निरस्त गरी ठोस, सहज र सरल तर अपराध गर्नेहरूका लागि कड़ा आधुनिक कानून लागू गर्यो भनेपछि श्री मोदी सरकारलाई सुधारहरूको च्याम्पियन भन्न सकिन्छ।
0: निश्चय निश्चय निश्चय सकिन्छ, त्यो त विगत 2014 नै श्री नरेन्द्र मोदी सरकारमा आएपछि, नरेन्द्र मोदी जब सरकारमा आउनुभयो त्यसपछि नै स्पष्ट भइरहेको कुरा हो, त्यो सबैलाई थाहा छ। कठोर, साहसिक तथा जनकल्याणका लागि निर्णयहरू लिनका लागि देशको इतिहासले श्री मोदीलाई सदैव याद राख्नेछ, उनका कर्महरूलाई स्वर्ण अक्षरले लेख्नेछन्।
1: सुदर्शनजी, यो श्रम संहिता कतिवटा श्रम कानूनहरूलाई पन्साएर एउटा ठोस र सरल कानून ल्याएको हो?
0: अब हेर्नुहोस्, यो पुरानो कानून अनुसार चाहिँ 29 कानूनलाई चाहिँ रद्द गरेर त्यसैबाट छनौट गरेर चाहिँ 4 ठोस ठोस कानून निकालिएको छ, तर ती 29 व्याख्या गर्न अहिले हामीसँग समय छैन, त्यसैले अहिले भर्खरै मात्र अर्थात् 21 नोभेम्बर 2025 अस्तिको
1: महिनादेखि
0: लागू गरिएको मुख्य मुख्य 4 श्रम कानून चाहिँ यस्तो छ, जसलाई हामी 4 लेबर एक्ट पनि भन्ने गर्छौँ। म त्यो तपाईँलाई छोटकरीमा सुनाउँछु है ल, अब लामो त समय छैन नि त हामीसँग। र वास्तवमा के छ भने राष्ट्रको 4 नयाँ श्रम कानूनमा यसलाई छोटकरी बुझ्ने चेष्टा गर्दा यस्तो हुन्छ कि 1 कोड ओन वेजेस 2019 त्यो एउटा कानून छ, अनि इन्डस्ट्रियल रिलेसन कोड 2020 अर्को कानून छ, कोड ओन सोसियल सिक्युरिटी 2020 यो तेस्रो कानून छ, र अकुपेसनल सेफ्टी हेल्थ एन्ड वर्किङ कन्डिसन कोड 2020 चाहिँ योभन्दा 4 नम्बर छ। मोटामोटी अघि हामीले जुन कुरा गर्दैथ्यौँ 4 यही 4 हो, र यी 4 कानून अर्थात् एक्ट देशमा 21 नोभेम्बर 2025 नै लागू भएको छ। यदि यसलाई लागू गर्नमा ढिलोभन्दा ढिलो पनि आउने वर्षको आगामी वर्षको 1 अप्रेलदेखि चाहिँ यो निश्चय लागू भएको हुनुपर्छ, त्यसपछि लागू गर्नेलाई चाहिँ क्षमा गर्ने छैन।
1: भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको श्रम कानून संशोधन एउटा निर्णय हो त?
0: यो तपाईँले निर्णय भन्नुभयो, अवश्य हो, यसको लागि त यसमा कुनै विवादै छैन। यो ऐतिहासिक निर्णय हो, निर्णय मात्रै होइन, ऐतिहासिक निर्णय हो र साहसिक मात्र होइन र एकदमै ऐतिहासिक माथि पनि साहसिक पनि हो। कारण कागजमा त कैयन कानूनहरू बनिए आजसम्म, आजभन्दा अघि पनि, तर व्यावहारिकतामा भने शून्यको बराबर थियो, व्यावहारिकतामा थिएन, खालि कागजमा मात्रै थियो। अनि कसै कसैले चाहिँ विदेशी राष्ट्रहरूले चाहिँ जिस्काएर यो कागजी बाघ पनि भन्ने गर्थ्यो भारतलाई, तर अब चाहिँ साँच्चीकै बाघ हो। अब चाहिँ वर्तमान सरकारले जे गर्छ त्यो भन्छ, जे भन्छ
1: हजुर। यस श्रम संहिताले हाम्रा देशका श्रमिकहरूको हित रक्षा कसरी गर्नेछ, यसले हाम्रो करोडौं श्रमिकहरूको कसरी लाभान्वित हुन्छ, अलिक विस्तारमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् त।
0: हजुर, विस्तारसँग भन्नाले पनि अब म यसलाई त अलिकति छोटकरी जस्तैबाटै भन्छु, किनभनेदेखि यो समय हामीसँग छैन। कुनै पनि क्षेत्रका कर्मचारीलाई दिनको 8 घण्टा अर्थात् हप्ताको 48 घण्टा भन्दा ज्यादा काममा लगाउन पाइने छैन। यदि त्यसभन्दा बढी समय काममा लगाउन परे श्रमिकको इच्छा र राजी नै मुख्य भूमिका हुनेछ, इच्छा बेगर लगाउन पाइने छैन। अर्थात् ओभर टाइम खट्नु श्रमिकको इच्छामाथि नै निर्भर हुनेछ, तर प्रत्येक 20 दिन खटेपछि 1 दिन चाहिँ हक छुट्टी मिल्नेछ, जसलाई चाहिँ अङ्ग्रेजीमा अर्न लिभ भनिन्छ। अब सारांशमा कुरा गर्न पर्दा पुराना 29 वटा केन्द्रीय श्रम कानूनलाई संशोधन गरेर बनाइएको नयाँ 4 बुँदे श्रम कानूनलाई संक्षिप्त रूपमा भन्न पर्दा यसरी बुझाउँ है म ल तपाईँहरूलाई। सबै क्षेत्रका स्वदेशी, हाम्रो देशको सबै क्षेत्रका स्वदेशी कामदारहरूलाई नोकरीको सुरक्षा हुनेछ। सबै तहका कर्मचारीहरूलाई सठिक समयमा वेतन भुक्तान गर्नै पर्नेछ। ओभर टाइम वा रात्रि सेवामा खटाइए नियम बमोजिमको भुक्तान दिन पर्नेछ। भविष्य निधि वा जीवन बिमाको पूर्ण सुविधा हुन पर्नेछ, अनिवार्य पनि छ। कर्मचारीको स्वास्थ्यमाथि विशेष ध्यान दिन पर्नेछ। 40 वर्ष नागेका कर्मचारीहरूको वार्षिक निशुल्क स्वास्थ्य जाँच पनि गर्नुपर्नेछ। बिना ठोस कारण कर्मचारीलाई नोकरीबाट निष्कासित गरिए तत्कालै मुआवजा राशि दिन पर्नेछ। प्रसुति अर्थात् हामी जो सुत्केरी भन्छौँ नि, सुत्केरी हाजिरा 12 हप्तादेखि बढाएर 26 हप्ता गरिनु पर्नेछ। अनि त्यो सरकारमा भइसकेको छ, सधैँ 12 हप्ता पाइन्थ्यो, अब चाहिँ 26 हप्ता। 60 वर्ष पुगेर रिटायर हुने श्रमिकलाई निम्नतम 3,000 रुपियाँ पेन्सन दिनै पर्नेछ। कुनै पनि औद्योगिक संस्थाले 1 अप्रेल 2026 भित्रमा यी नयाँ कानून लागू गर्नु नै पर्नेछ। अनि अर्को कुरो के भने, हरेक 5 वर्षको अन्तरालमा सरकारको पक्षबाट उक्त कानूनमाथि समीक्षा र संशोधन गरिनेछ।
1: सुदर्शनज्यू, तपाईँ एकजना नामी कवि हुनुहुन्छ, हाम्रा श्रोताहरूलाई यस श्रम संहिताबारे एउटा कविता सुनाउन सक्नुहुन्छ त?
0: हजुर, हेर्नुहोस्, अब यति बेला यो कविता भन्ने स्थिति त छ छैन, मुड पनि छ छैन, तैपनि अब तपाईँहरूले जुन भन्नुभयो म यसलाई कोसिस गर्छु। एउटा सानो कविता, अलिक त्यसलाई ध्यान दिएर सुन्नुहोस् है ल।
1: हजुर,
0: म भन्छु है, अब यसको शीर्षक के राखौँ भने, यति बेला उज्यालोको किरण राखौँ होइन,
1: श्रमिकहरूको
0: लागि होइन, चियाको श्रमिकलाई मात्र होइन देशव्यापी मजदुरहरूको हितार्थ कैयन पुस्ता पछि बल्ल बल्ल आज सहजको सास फेर्ने मौका दिलायो केन्द्र सरकारले दिलाइदिएको श्रमिक पक्षका यी 4 बुँदाहरू, जुन चाहिँ 4 बुँदे हामी एक्ट भन्दैछौँ, श्रम कानून, श्रम संहिता, श्रम एक्ट र लेबर कोडहरूले हामी समग्र कर्मचारीहरूको आङमा अब घामको न्यानो किरणहरू स्पर्श भएको महसुस हुँदैछ। हामी पीडित र शोषित कर्मीहरूलाई बिस्तारो बिस्तारो मन्द गतिमा अघि बढाउँदैछ।
1: वाउ, कति राम्रो कविता भन्नुभयो तपाईँले, धेरै धेरै धन्यवाद अनि नमस्कार।
0: यस महत्वपूर्ण विषयमा चर्चा गर्न मलाई मौका जुन तपाईँले दिनुभयो त्यसको लागि आकाशवाणी खरसाङ लगायत सम्पूर्ण श्रोताहरूलाई आफ्नो तर्फबाट धेरै धेरै धन्यवाद चढाउँदछु।

0: कार्यक्रम समाप्त करने के अपनी रेडियो सखी ममता सिंह को दीजिए इजाजत।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला बेलुकीको 10:30 भई यसको साथै आजको हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा फेरि पनि उपस्थित हुनेछौं। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।